0: एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोज्नु, मैले यहाँ संघबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ। धेरै चिजहरू छ
1: दैलेखमा, जस्तो विभिन्न विकृति विसङ्गतिहरूको अन्त्यको लागि पनि अथवा हानिकारक प्रथा परम्पराहरूको पनि त्यस्तो केही छ महिला दिदीबहिनीहरूलाई विशेष उहाँहरूलाई न्याय होस् भन्नको लागि?
0: त्यहाँ महिला दिदीबहिनीहरू त एकदमै पिछडिएको छ, त्यसमा त दुई मत नै छैन। त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ। गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ, त्यहाँ अब अलिकति मेन चाहिँ हामीलाई शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको, धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एजमै बिहा गर्ने जुन छ त्यसले पनि हाम्रो यो एकदमै ठुलो ऊ निम्ताइरहेछ होइन, जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ र शिक्षाको कमी नै हो त्यो पनि फेरि। अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौ भनेर सरकारसँग एउटा नीति बनाएर त्यहाँ अगाडि बढ्नुपर्छ। प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ, उहाँले गर्नुभएको छैन भन्नु हुँदैन, प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो आईएनजी एनजीओहरूले चाहिँ गरिरहनु भएको छ, यसमा धेरै काम गर्नुभएको छ होइन।
1: स्वास्थ्यको क्षेत्रमा चाहिँ कस्तो छ?
0: स्वास्थ्यमा पनि
1: पहिले पहिले त अब झाडा पखालाको कारण कति धेरै जनधनको क्षति,
0: त्यहाँ चाहिँ अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमीले हो या अरू केले हो, त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा पखाला भन्दा नै अहिले चाहिँ महिला दिदीबहिनीहरूको मेन चाहिँ युट्रस कोलेप्स जुन छ यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले।
1: त्यसमा के गर्नुहुन्छ तपाईँबाट के अपेक्षा गर्नु?
0: अब यस्तो छ, यो चाहिँ अब
1: पाठेघरको
0: हजुर, अब अलिकति जुन यो हाम्रो हस्पिटल है, जुन जिल्ला हस्पिटल ठुलो भनौँ अब अहिलेको लागि भनौँ, जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्त व्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन, हाम्रो भवनै अलपत्र छ, त्यो भवन बनिरहेको छैन, यो सबै छिटोभन्दा छिटो सुरु भयो भने चाहिँ त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर होइन यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने।
1: अब त्यो सबै काम गर्नको लागि एउटा सांसदको रूपमा तपाईँ एक्लै हिँडेर त फेरि त्यो फेरि सम्भव नहोला, सरकारवालाको त्यो समन्वय अथवा सहकार्य कतिको तपाईँले सोचे जस्तै पाइराख्नु भएको छ कि गाह्रो रहेछ?
0: हजुर यस्तो छ, अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको ऊ पनि गरिरहेछ, हामीले समस्त कर्णालीलाई नै हेरिरहेछौँ, अब कर्णाली भन्न छ दैलेख परिहाल्छ त्यो होइन, हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेछौँ। अब यो गभर्मेन्टसँग हामीले माग्ने पनि भनिरहेछ, सबैजना बसेर हामीले प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमै बसेर यसलाई कसरी हेर्न सकिन्छ भनेर एक किसिमको डाटा चाहिँ निकालिने।
1: त्यहाँबाट निर्वाचित सांसदको बीचमा चाहे त्यो प्रत्यक्ष रहोस् चाहे समानुपातिक राम्रै संवाद राम्रै भइरहेछ कि पानी बराबरकै स्थिति
0: जुनसुकै पार्टीको होस् भइरहेछ,
1: संघमा प्रदेशमा
0: एकदमै
1: स्थानीय तहका जनप्रतिनिधिसँग कस्तो रहेछ
0: उहाँहरूसँग कोअर्डिनेसन भइरहेछ,
1: यस्तो यो खालको समन्वय हुँदाको नतिजामा के असर पर्छ?
0: कति चिजहरू छ भ्युवर्स मिल्दैन रहेछ
1: जस्तै
0: होइन भन्नाले कस्तो हुँदो रहेछ भने उहाँले यो तरिकाले जाउँ भन्ने हामीले यो तरिकाले जाउँ कति भ्युवर्स चाहिँ मिल्दैन, तर हामी लास्टमा आएर चाहिँ प्रपोज उद्देश्य चाहिँ एउटै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ काम गर्न त्यति असहज चाहिँ हुँदैन, त्यो भइरहेछ। तर अहिले नै हामीले एक किसिमको खाका मात्र तयार गराएछ, समग्रमा भन्नुपर्दा सायद तीन चार महिनाभित्र चाहिँ कसरी अगाडि कर्णालीलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले एउटा रोड म्याप चाहिँ निकाल्छौँ
1: यहाँका सांसद र सरकारवालाले। अनि फोन अब तपाईँ एउटा सांसदको रूपमा हिजो भोट हालेर जिताउनु भयो मतदाताले, अब आफूले जिताएको मान्छे अथवा आफूले भोट हालेको मान्छे अथवा नहालेको भए पनि जितेर गइसकेपछि मतदाताको अपेक्षा अलिक बढ़ी हुने, तपाईँलाई त्यो तपाईँसँग सम्पर्कको लागि त्यो माध्यम कतिको स्थापित गर्नुभएको छ तपाईँले, जस्तो टेलिफोन होला सामाजिक सञ्जाल कसरी तपाईँलाई जनताले भेट्ने कुरा?
0: सामाजिक सञ्जाल त कमै युज हुन्छ, फोन चाहिँ मेरो उठ्छ, जति बेला गरे पनि फोन उठेन भने कुनै मिटिङहरूमा बाट नउठ्न सक्छ, अहिले नउठ्न सक्छ होइन, तर मैले कल ब्याक चाहिँ गरि नै रहन्छु।
1: फोन चाहिँ कस्तो आउँछ नि के भनेर आउने गर्छ?
0: फोनहरू चाहिँ अब सबै सांसदहरूलाई कस्तो आउँछ त्यही हो, सानो सानो कुराहरूमा अल्झिरहनु भएको हुन्छ, यो यस्तो गरिदिनु पर्यो भन्नुहुन्छ, यस्तो भयो भन्नुहुन्छ, केही चाहिँ मेरो सचिवालयले नै गर्छ, होइन दैलेखमा मैले सचिवालय राखेको छु, उहाँ कन्ट्याक्ट गर्नुहोस्, उहाँबाट नै भएन भने म भनिदिन्छु म गरिदिन्छु भन्छु। अरू धेरै कामहरू छ उतैबाट हुन्छ, अब गर्न नसक्ने काम चाहिँ यो यस्तो मिल्दैन है भनिदिन्छु म सिधै, अब रिसाउनु हुन्छ नरिसाउनु, यस्तो हो भन्छु, सम्झाउन गाह्रो छ गाह्रो छ।
1: सचिवालयको कुरा गर्नुभयो, कसरी चलाउनु भएको छ त्यो
0: दैलेखमा?
1: आफ्नै खर्च,
0: हजुर आफ्नै खर्च,
1: त्यसले पुग्छ भ्याउँछ?
0: यस्तो छ भ्याउँछ, म आफै यस्तो छ, मेरो चाहिँ के छ भने मेरो आफ्नो बिजनेस छ जसले गर्दाखेरि चाहिँ म अरूमा भर पर्न पर्दैन, त्यसले गर्दाखेरि मलाई चलाउनलाई पुग्छ।
1: कतिजना मान्छे राख्नुभयो?
0: एकजना मात्रै हुनुहुन्छ त्यहाँ, अब फोनहरू उठाउनु,
1: सम्पर्क कार्यालय जस्तो खोलेर,
0: हजुर अफिस जस्तो खोलेको छ। यो चाहिँ हाम्रो अहिले यो धेरै पहिलाको सांसदहरूले गर्नुभएको गल्ती चाहिँ म दोहोऱ्याउन चाहन्न भन्छु।
1: उहाँहरूको
0: चाहिँ कस्तो भयो भने पहिलाको जति पनि जितेर जानुभयो उहाँहरू चाहिँ काठमाडौँ आएर, अब काठमाडौँ आएर नबसी पनि हुँदैन, यहाँ कानुन बनाउने ठाउँमा उहाँहरूको हाम्रो भनौँ न अब ऊ छ, यहाँ नबसी पनि हुँदैन, जसले गर्दाखेरि चाहिँ दैलेखमा चाहिँ गाउँको मान्छेहरू आएर आफ्नो कुराहरू राख्न पाउनु भएन, उहाँहरूको समस्याहरू राख्दिने ठाउँ भएन, त्यो चाहिँ नदोरोस् भनेर चाहिँ मैले त्यहाँ समस्याहरू क्रिएट नहोस् भनेर चाहिँ गरेको छु। त्यहाँ मान्छे अरू त्यो मैले जो भाइहरूलाई राखेको छु उहाँहरू भन्नु भएन भने पनि मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ, होइन मेरो फ्यामिली भाइ हुनुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गर्दै
1: त्यहाँबाट के दैनिक रूपमा जानकारी लिनुहुन्छ कि कस्तो हप्ताको रूपमा के आयो त्यो हप्ताभरि भन्ने हो कि?
0: म त्यस्तो के छ कस्तो छ भनेर चाहिँ हजुरले बेलुका साँझ जहिले पनि कुरा भइहाल्छ, अब एटलिस्ट भनौँ मेरो हस्बेन्ड पनि त्यही हुनुहुन्छ, केही थियो र त्यस्तो केही आएको थियो र भन्नुहुन्छु, यस्तो यस्तो गरेँ मैले, यस्तो यस्तो गर्दै भन्नुहुन्छ उहाँ, अब यो हुँदैन अनि कामहरू यसो गर्न मिल्दैन, अब यस्तो मैले भनेर भएको छ तिमीले पनि भन एकपल्ट भन्छ, जे होस् अलिअलि जति सकेको मैले आफ्नो उसले भ्याएसम्म गरिरहेछ।
1: यो अहिले सांसदलाई सोकिए दिने नदिने भन्ने विषयमा अझै पनि निर्णय केही भइसकेको छैन, यो बहस पनि चलिरहेको छ, तपाईँको र काँग्रेसको धारणा के हो सांसदहरूको लागि?
0: अब यस्तो हाम्रो त के छ भने हजुरको उहाँहरूले आफैले अब हिजोको सरकारले नै हटाउनु भएको हो, होइन अब सरकारले निर्णय गरेर कसरी राख्नुहुन्छ उहाँहरू सरकारहरूको कुरा हो, यो हामीलाई त्यति त्यसो के चाहिन्छ चाहिँदैन भने
1: मान्ने नमान्ने भन्ने विषयमा काँग्रेसको धारणा के हो?
0: हामीलाई त्यति यसको यसमा हाम्रो चासो छैन, किन सरकारले हटाउनु भयो, सरकारले जे निर्णय गर्नुहुन्छ उहाँहरूकै उसमा हामीलाई यो त्यति चासोको विषय भएन।
1: कतिपय सांसदले चाहिँ सोकिए भन्दा पनि विज्ञको रूपमा दिन पाए अथवा त्यस्तो लिन पाउने व्यवस्था भयो भने राम्रो होला भनेर पनि भन्नुभयो, तपाईँलाई कस्तो लाग्छ?
0: त्यो उहाँहरूको त होला, हाम्रो त आफ्नो विज्ञहरू हामीहरूसँग छ।
1: विज्ञ भन्नाले जस्तो कुनै एउटा विधेयकमा केही गर्नु पर्यो भने त्यसमा थप सांसदलाई
0: हामीहरूको टिम छ, सबै सांसदहरूको सबैको
1: काँग्रेसको टिम छ कि बासना थापा सांसद?
0: हाम्रो कंग्रेसकै टिम छ,
1: त्यो पार्टीले नै सबै व्यवस्था गरेको
0: छ, किनभने त्यहाँ बोलिराख्दाखेरि त्यहाँ भनिराख्दाखेरि ल एन्ड रेगुलेसनबाट बाहिर जानु हुँदैन, ऊ गर्नु हुँदैन, हामी सबैसँग सरसल्लाह गरेर सबै विशेषज्ञहरूसँग सोधेर नै काम गर्छौँ।
1: त्यो विशेषज्ञ कतिजनाको भन्ने केही त्यस्तो
0: त्यस्तो त छैन, हामीलाई जुनको आवश्यक पर्यो, जस्तै आज भनौँ हामीलाई भूमि सम्बन्धीको चाहियो भने हामी त्यही सम्बन्धीको विशेषज्ञ कठिनसँग कुरा गर्छौँ
1: पार्टीभित्र,
0: हजुर हाम्रो पार्टीमा छ अहिले
1: नयाँ हो कि
0: अहिले सबै नयाँ टिम गराएको छ,
1: यसले तपाईँहरूलाई फाइदा के भयो?
0: हामीलाई यसले डाटाहरू खोजिराख्नको लागि हजुरको अहिलेको अहिले भर आजको भोलि नै यो विषयमा हामीले निर्णय लिन पर्नको लागि छ, एकदम सहजता भएको छ।
1: यो त अब सांसद र सोकिएको कुरा भयो, अलिकति पार्टीको कुरा गरौँ। काँग्रेसको पछिल्लो अवस्था हेर्दाखेरि तपाईँले पनि सुन्नुभयो होला, विशेष त दुईटा धार जस्तो भयो र मिल्ने कि नमिल्ने के शर्त कहाँ किनेर भनेर भइरहेछ। हामीले पछिल्लो समयमा सुन्यौं कि पार्टी सम्पर्क कार्यालय नै खोलेर पनि त्यसरी अभ्यास भयो, जहाँ गगन थापाको फोटो चाहिँ देखिया छैन, त्यो जहाँ उहाँले त्यो पोस्टर टाँच्नु भयो, यसलाई चाहिँ कतिको दुःख लाग्छ एउटा काँग्रेसको नेता?
0: यो यस्तो यसमा चाहिँ म धेरै गहिरन चाहने, किनभने यो पार्टीभित्रको कुरा हो, त्यहाँ हाम्रो सभापति हुनुहुन्छ, महामन्त्रीज्यूहरू उपसभापतिज्यूहरू हुनुहुन्छ, यो कुरामा यो के हो कसो भने त्यो हामीभन्दा बाहिरको कुरा हो, त्यही भएर यसमा मैले धेरै चासो दिइरहेन, होइन यो पार्टीभित्रको नेताहरूले नै सल्टाउनुहुन्छ यसको, यहाँनिर मैले
1: सल्टिँदाखेरिको राम्रो के हुन्छ, नसल्टिँदाखेरिको चिन्ता चासो चाहिँ के हुन्छ?
0: त्यो चाहिँ अब महाधिवेशन नजिकै छ, एक त महाधिवेशन नजिकै गर्दाखेरि आफ्नो आफ्नो विचार समूहको एक्सर्साइज गर्ने त्यो सबैमा हुन्छ, हामीमा पनि छ र हिजोको दिन हामीमा भएको पनि हो, भोलि पनि हुन्छ, यो विचार समूह हो, भोलि महाधिवेशनमा गइराख्दाखेरि त्यसको लागि होला उहाँहरूले आफ्नो हिजो पनि त बनाइएको थियो नि, थिएन त थियो नि, हामी हिजो पनि कोही विशाल नगर जानुहुन्थ्यो, कोही बुढा कण्ठ जानुहुन्थ्यो,
1: अस्वाभाविक होइन, सामान्य नै हो,
0: त्यो सामान्य हो। अरू कुरामा चाहिँ मैले म त्यति यसमा चाहिँ म संसदीय भित्रको कुरामा चाहिँ म अलि चासो दिएर यसलाई अगाडि लिइरहेको छु। त्यसमा चाहिँ अब पार्टीको नेताहरू हुनुहुन्छ, उहाँहरूले गर्नुहुन्छ।
1: प्रमुख सचेतक भइसकेपछि त्यो पार्टीको शीर्ष नेतृत्वसँग नियमित सम्पर्कमा भइराख्नु पर्ने अथवा आज संसदमा यो कुरा उठाउने भन्ने ढंगबाट हुँदाखेरि त्यो संयन्त्र त्यस्तो खालको प्रक्रियागत अभ्यास चाहिँ कस्तो हुँदो रहेछ?
0: त्यो चाहिँ हुँदो रहेछ, कति चिजहरू चाहिँ मैले अरूहरू माननीयज्यूहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नुहुँदो रहेछ। प्रमुख सचेतक भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिने चाहिँ रहेछ।
1: प्रमुख सचेतक हजुर
0: पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन, तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर चाहिँ
1: अरू सांसद मार्फत चाहिँ भनाउँदा राम्रो, तर आफूले भन्दाखेरि
0: आफूले पनि भन्न पाइयो, तर अरू सांसदहरूले 100% आफ्नै दिन्छु भन्न पाउनुहुन्छ नि त होइन,
1: उहाँहरूले
0: 100% निजी विचार दिन सक्नुहुन्छ। हाम्रो चाहिँ केही पार्टीको दिनुपर्ने के आफ केही निजी दिनुपर्ने हुँदो रहेछ त्यहाँ।

0: आवाज बहिन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: अवसरमा रेडियो पूर्वी रूकुमलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: सुशासनलाई प्राथमिकतामा राख्दै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 खर्ब लगानी स्वीकृत, राजदूतका लागि पहिलो पटक आवेदन खुला।
1: बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश, संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव, कांग्रेस संसदीय प्रणालीमै मानवाधिकार आएको प्रतिवेदन कार्यान्वयन गर्न माग।
2: जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर, चिया अनुसन्धान खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल।
1: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा, इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र, आगामी 5 वर्ष विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई।
2: र काभा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो, नेपाली महिला क्रिकेट टोली 20 एसियन छनौटको सेमी फाइनलमा नेपाल एलआई गल्फ उपाधि।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा, सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुन लागेको प्रसंग।
1: अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रबन्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्ययको अनुमान सहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी रहेको छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा आय व्ययको अनुमान समावेश हुने विनियोजन विधेयक सहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। संसदमा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको थियो। पछिल्लो 10 वर्षमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यही अनुरूप राजस्व र खर्च भने बढ़ेको देखिँदैन। महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2072-73 8 खर्ब 19 अर्ब रूपियाँ रहेको मुलुकको बजेटको आकार चालू आर्थिक वर्ष 2082-83 19 खर्ब 64 अर्ब रूपियाँ पुगेको छ। बजेटको आकार विस्तार भए पनि त्यही अनुसार स्रोत भने बढ़ेको नदेखिएको बताइएको छ।
2: यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 बजेट सिलिङ सीमा 18 खर्ब 90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङलाई बढ़ाएर करिब 21.5 खर्ब हाराहारीमा पुर्याएको छ। आगामी बजेट मार्फत सरकारले ठूला पूर्वाधारहरूलाई प्राथमिकता

0: दिएको स्रोतले बताएको छ। प्रतिवेदनले कर्मचारीको तलब न्यूनतम 35,000 र अधिकतम 1,21,000 बनाउन सुझाएको छ। हाल कार्यालय सहायकको तलब करिब 24,000 र मुख्य सचिवको करिब 77,000 रूपियाँ रहेको छ। प्रतिवेदनले सुझाए अनुसार नै तलब बढ़ाउने पक्षमा सरकार देखिएको हो, तर सरकारले व्यापक रूपमा कर्मचारी घटाउने तयारी पनि गरिरहेको छ। कृषि, ऊर्जा, पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा परेको स्रोतहरूले बताएका छन्। सरकारले आगामी बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। स्वैच्छिक कर अनुपालन, प्रविधि मन्त्री, राजस्व प्रशासन तथा शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व व्यवस्थालाई उद्यम मैत्री बनाइने सरकारको तयारी छ। बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने योजना छ। स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनर्संरचना, सातै दिन सेवा उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार तथा सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने नीति बजेटमा समावेश हुने भएको छ। पूर्वाधार बन्ड, अफसोर, हरित वन, डायस्पोरा पूँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पूँजी परिचालन गर्ने सरकारको तयारी छ। त्यस विषयमा पनि आज सार्वजनिक हुने बजेटले सम्बोधन गर्ने बताइएको छ।
1: देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क सामुदायिक सूचना नेटवर्क सीआईएनले आज 18 वार्षिक उत्सव मनाउँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएन 2066 साल जेठ 15 स्थापना भएको थियो। देशका दूरदराजमा समुदायदेखि केन्द्रसम्म दोहोरो संचार स्थापना गर्ने उद्देश्यले संचालित सीआईएनले देशभरमा रहेका 385 भन्दा धेरै सामुदायिक रेडियोका सहकर्मीहरूसँगको सहकार्यमा विशिष्ट सकारात्मक परिवर्तनका लागि सूचना दिने, प्रेरणा जगाउने सामग्री प्रसारण तथा प्रसारण गर्दै आएको छ। सीआईएनको वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै अकुराबका अध्यक्ष अर्जुन गिरीले सम्पूर्ण सामुदायिक रेडियो प्रसारक, रेडियो कर्मी, सहयोगी दात्र निकाय, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरू, श्रोता तथा शुभेच्छुक सबैमा सहयोग र सहकारीका लागि धन्यवाद दिनुभएको छ। सांसद गणेश विश्वकर्माले सीआईएनले गाउँ समाजमा रहेका सूचना केन्द्रसम्म र केन्द्रका सूचना गाउँसम्म पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
2: को स्थापना आजभन्दा 18 वर्ष पहिला अर्थात गणतन्त्र दिवसको दिन भएको थियो। त्यसले जुन उद्देश्यका साथ यसको स्थापना भएको थियो त्यसको उद्देश्य मेरो विचारमा एकदम पूरा भएको छ। देशभरि यो आर्थिक सामाजिक रूपान्तरण, राजनीतिक सचेतनाको सशक्तिकरणको माध्यमबाट सीआईएनले खेलेको भूमिकाप्रति म एकदम गौरव गर्न चाहन्छु र यो स्थापना दिवसका सन्दर्भमा र गणतन्त्र दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिँदै सीआईएनको सम्पूर्ण टीमलाई हार्दिक बधाई दिन चाहन्छु।
1: सामुदायिक वन उपभोक्ता महासंघ फ्युकोफनका अध्यक्ष ठाकुर भण्डारीले सीआईएनले संचारको पहुँचमा नरहेका नागरिकलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
3: सीआईएनको 18 वार्षिक उत्सवको अवसरमा प्रगतिको कामना गर्न चाहन्छु र यससँग जोड़िएका 300 भन्दा धेरै सामुदायिक रेडियोहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सँगसँगै संचार क्षेत्रकै प्रगतिको कामना गर्न चाहन्छु। सामुदायिक रेडियोहरूले गरेको योगदान अत्यन्तै अतुलनीय छ। शुरूदेखि फेकोपन स्थापनादेखि नै पछाडि जब सामुदायिक रेडियोहरू अगाडि आए हामीले विभिन्न ठाउँमा सामुदायिक रेडियोहरूसँग मिलेर धेरै छलफलहरू बहसहरू अगाडि बढ़ायौं र नबोलिएका आवाजहरू, नसुनिएका आवाजहरूलाई सुनाउने काम सामुदायिक रेडियोहरूले गरिरहनु भएको छ। यो अत्यन्तै महत्वपूर्ण छ एउटा पाटो भने। अर्को पाटो अलिकति कर्पोरेट हाउस भन्दा पनि, ठूला बिजनेसका कुरा भन्दा पनि समुदायका कुरालाई कसरी अगाडि ल्याउने भन्ने कुरा यो अत्यन्तै महत्वपूर्ण छ। यसका निम्ति जुन प्रयास गर्नुभएको छ यो अत्यन्तै महत्वपूर्ण छ र आउँदा दिनमा अझै यसलाई कसरी जनताको बीचमा पुर्याउन सकिन्छ, अझै घर घरमा मान्छेले चाहिँ अरू छोडेर यो सामुदायिक रेडियोहरूका कुरा सुन्दाखेरि साँच्चै जनताका कुरा सुन्न सकिन्छ, साँच्चै समुदायका कुरा सुन्न सकिन्छ, आदिवासी, जनजाति, महिला, दलित, विपन्न, पछाडि पारिएका वर्गका कुराहरू सुन्न सकिन्छ, धार्मिक हिसाबले, प्रथाजनित अभ्यासका हिसाबले सबैका कुराहरू सुन्न सकिन्छ भन्ने दिशातर्फ केन्द्रित गरेर म यो शुभकामना दिन चाहन्छु।
1: स्थानीय मुद्दा, जनजीविका, विपद, विकास, सुशासन र सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै सीआईएनले समाचार कार्यक्रम र सूचनामूलक सामग्री प्रसारण गर्दै आएको छ।
0: यसैबीच नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर 19 गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ। तत्कालीन 7 राजनैतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जिन्दी अभियन्ता अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्नेमा जोड़ दिँदै आएका छन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता संचालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरूले समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने पनि बताउँदै आएका छन् र यसका लागि सबै मरिमेट्नुपर्नेमा पनि जोड़ दिँदै आइएको छ। अर्थशास्त्री एवं प्राध्यापक डाक्टर कुसुम साक्य, नागरिक अगुवा एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, जेएनजी अभियन्ता अंशुदा पौडेल र पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माले पनि यसबारेमा सरकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै
1: पानी नै पाउँदैन क्रसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ
2: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिमीहरू गुठी जग्गा त हो नि भन्छन् यहाँ साहरले पनि हामीले
3: राजदूतका लागि पहिलो पटक आवेदन खुला बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव कांग्रेस संसदीय प्रणालीमै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: रामे यो के दलाको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
5: यसरी दलायो भने छिट्टै सफा हुन्छ के भाउजू
6: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
4: छ्वाली पराल र मकैको ढोडबाट बायो ग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
7: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
7: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
5: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
0: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: तपाई अहिले देशभरका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा मानव अधिकार आयोगको सिफारिश कसरी हुन्छ कार्यान्वयन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ भने राजदूतका लागि पहिलो पटक आवेदन खुला शीर्षकमा अर्को खबर प्रकाशित छ नेपालको इतिहासमै पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ परराष्ट्र मन्त्रालयले हिजो राजदूत तथा थाई प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेलामा सरकारले यो कदम चालेको हो मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि समेत सार्वजनिक गरेको छ सरकारको योग्यतामा आधारित नियुक्ति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो तर सफल उम्मेद्वारलाई कुन देशमा पठाइने भन्ने टीओआरमा उल्लेख गरिएको छैन सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 को दफा 45 तथा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075-2079 संशोधित अनुसार मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको जनाएको छ ती प्रावधानले राजदूत थाई प्रतिनिधि र विशेष दूतको नियुक्ति जिम्मेवारी र कार्यकाललाई नियमन गर्ने भएको छ त्यस्तै भित्रपृष्ठमा निजी अस्पतालमा आकस्मिक बाहेकमा स्वास्थ्य बीमा स्थगन शीर्षकमा खबर छ भने संविधान संशोधन बहस नेकपाको प्रस्ताव प्रत्यक्ष कार्यकारी कांग्रेस संसदीय प्रणालीमै शीर्षकमा गंगा विष्टले खबर लेख्नु भएको छ सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेलामा प्रमुख राजनीतिक दलहरू पनि संविधान संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस, एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहसपत्र तयार गर्ने कार्यदलको तयारी रहेको छ। त्यस्तै नियमन अभावमा बचत अपचलन गरिँदा सहकारीमा समस्या शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण सामग्रीको मूल्य समायोजन नगरिदिन निजी क्षेत्रका 3 संस्थाको निर्माण र सामग्रीको मूल्य समायोजन गरिदिन निजी क्षेत्रका 3 संस्थाको आग्रह शीर्षकको अर्को खबर प्रकाशित छ। निर्माण व्यवसायका मागप्रति निजी क्षेत्रका छाता संगठनको ऐक्यबद्धता छ। निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिले देशमा विकास निर्माणका काम गर्न कठिनाई भइरहेको भन्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मूल्य समायोजन गर्न आग्रह गर्दै आएका हुन्।
3: गोर्खापत्र दैनिकमा वैदेशिक छात्रवृत्ति, जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नुभएको यो खबर छापिएको छ। उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग छैन। महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ। उक्त कार्यालयले हालै सार्वजनिक गरेको 63 प्रतिवेदनमा 2071-72 82-82 चिकित्सा शास्त्र, वन विज्ञान, इन्जिनियरिङ, कृषि लगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ। श्रव्य दृश्यमा पनि बयान गराउन सकिने शीर्षकमा अर्को खबर छ। अभियोग पत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत विद्युतीय माध्यम अर्थात भिडियो कन्फरेन्सिङबाट बयान गर्न पाउने नयाँ नजिर सर्वोच्च अदालतले स्थापित गरेको छ। गलत लिखत तयार पारी सरकारी कागजात नसच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालले विशेष अदालतको अल्पमतको राय सदर गरेको हो। विदेशबाट श्रव्य दृश्यमा पनि बयान गराउन सकिने राय विशेषमा तत्कालीन अध्यक्ष टेकनारायण कुँवरले दिनुभएको थियो तर कुँवरको राय अल्पमतमा परेको थियो। तत्कालीन सदस्यद्वय मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाले बहुमतको रायले केसीको माग अस्वीकृत गर्नुभएको थियो। नयाँ पत्रिका दैनिकमा बिचौलिया भट्टसहित 40 भन्दा धेरैलाई मुद्दा चलाउन सीआईबीको सिफारिश भएको बारेमा नवराज मैनालीले लेख्नु भएको खबर छ। हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीको 3,73 करोड़ रूपियाँ दुरूपयोग गरी व्यक्तिगत लाभका लागि शेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिचौलिया दीपक भट्टसहित 40 भन्दा धेरै विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। बीमा कसुरमा 5 वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा चलाउन बुधबार सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ। चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल सञ्चालन गरिएको बारेमा विराटनगरबार गणेश लम्सालले लेख्नु भएको खबर छ। चियाको स्वाद गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र टी टेस्टिङ एण्ड प्रमोशन सेन्टर बनाउन राज्यले 18 करोड़मा भव्य भवन बनायो तर चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लीजमा लगाइएको भवन सहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल सञ्चालन गरेको उल्लेख गरिएको छ। राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर छ भने मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि अर्को खबर बागमतीमा 9 महिनामा 83 किलोमिटर सड़क कालोपत्रे भएको बारेमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा आज बजेट भाषण आयोगको सीमा नाग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको छ भने 73 सगरमाथा दिवस साहसीहरूको अविस्मरणीय गौरव गाथा शीर्षकमा यो खबर शिवप्रसाद ढुंगानाले ओखलढुंगाबाट लेख्नु भएको छ। प्रत्यक्ष निर्वाचनमा पनि महिलाका लागि अनिवार्य कोटा तोकौं शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्व प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका हुन्। आर्थिक कारोबार दैनिकमा भने युद्धका कारण मूल्य वृद्धि हुँदा 10 अर्ब नोक्सानी निर्माण व्यवसाय शीर्षकमा खबर छ। जीवन बस्नेतले लेख्नु भएको हो। मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्रै 10 अर्ब रूपियाँको नोक्सानी भएको नेपाल निर्माण व्यवसाय महासंघले बताएको छ। छिमेकी मुलुक भारतले समेत इन्धन लगायतका निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको छ। नेपाली निर्माण व्यवसायहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिँदा देशभर संचालित सबै प्रकारका आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने अत्यन्त गम्भीर संकटपूर्ण विषय परिस्थिति सृजना भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी हुने सम्झौता थप अन्यलमा परेको छ। सम्झौता अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेकाले लम्बिएको बताइएको हो। बीबीसीसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भान्सले सो कुरा बताउनु भएको हो। बीबीसीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा हस्ताक्षर गर्न हतार नभएको बताउनु भएको थियो। सम्झौता अन्तर्गत 60 दिनसम्म युद्ध विराम लम्ब्याउने तथा इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने पनि प्रस्ताव गरिएको छ। इजरायलले दक्षिण लेबनानमा आक्रमण तीव्र बनाएको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको छ भने 58 जना घाइते भएका छन्। आक्रमणसँगै इजरायलले दक्षिण क्षेत्रका बासिन्दालाई ठूलो मात्रामा विस्थापित गर्ने आदेश समेत दिएको छ। लेबनानको सरकारी संस्थाले हिजो बिहान सैरन र टायरलाई जोड्ने अदलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका 6 जनामाथि ड्रोन आक्रमण गरेको समेत उल्लेख गरिएको छ। र संयुक्त राष्ट्रसंघले आगामी 5 वर्ष विश्वका लागि थप तातो थप जोखिमपूर्ण र नयाँ तापक्रम र रेकर्ड कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 2030 विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको समेत जनाएको हो।
3: साझा खबरमा अब खेल खबर। नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसी छनौट प्रतियोगिता अन्तर्गत रोड टू एएफसी सिजन 5 सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। रोड टू यूएफसी अन्तर्गत बिहिबार हिजो भएको क्वार्टर फाइनलमा रविन्द्रले मकाउको ग्यालेक्सी एरेनामा फिलिपिन्सका किम्बर्ट अली जोनलाई दोस्रो राउण्डमा हराउँदै अन्तिम 4 स्थान पक्का गर्नुभयो। नेपालको ए टोलीले 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको टीम स्पर्धामा स्वर्ण पदक हात पारेको छ। साविक विजेता सद्भाव आचार्य र राहुल विश्वकर्माको जोडीले 13 अण्डर 275 उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेसाई एकाडेमीलाई 19 स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेको हो। यसैबीच घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो बिहिबार इरानले घरेलु टोली नेपालमाथि 3-0 जीत निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। र नेपालको राष्ट्रिय महिला क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। नेपालले मलेसियाको बायोमास मैदानमा बिहिबार भएको समूह बी को खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै अन्तिम 4 स्थान पक्का गरेको हो। नेपाल र इण्डोनेसिया बीच 7 वर्षपछि अन्तर्राष्ट्रिय टी20 आई खेल भएको हो।
0: जताभावी चलाइएका क्रसरले पानीको स्रोत सुकेको किसानको गुनासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब जथाभावीको उत्खननले उब्जाएको समस्या। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपास संचालनमा रहेका क्रसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसान वर्षौंदेखि सिंचाईको समस्या झेल्न पुगेका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा गिट्टी र बालुवा निकालिँदा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलोमा पानी नचढेपछि किसानको कृषि प्रणाली नै संकटमा परेको छ।
11: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमटार, भोरसिपा, नेउपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाटी, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार,
12: पहिला यही कुरोको मुहान पनि थियो, अहिले मुहानै छैन।
11: फाँटको मध्यभागसम्म पुग्ने धुलो, बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार,
1: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन, बजार जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
2: समयमित्र पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ साहरूले पनि। हामीले
11: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ।

0: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा।
1: पालिकाहरूमा भएका प्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीत कानुन जितेर मापदण्ड विपरीत गरेको त्यसलाई रोक्ने लगायतको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएकोले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तहमा पठाइसकेका।
0: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 वर्ष भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि पटक।
3: सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 खर्ब लगानी स्वीकृत। राजदूतका लागि पहिलो पटक आवेदन खुला।
2: बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश। संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव। कांग्रेस संसदीय प्रणालीमै मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग।
3: जथाभावी चलाएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर। चिया अनुसन्धान खोल्न बनाइएको 18 करोड़ सरकारी भवनमा निजी होटल।
2: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा। इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र। आगामी 5 वर्ष विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई।
3: र काबा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो। नेपाली महिला क्रिकेट टोली विश्व एसियन छनौटको सेमी फाइनलमा नेपाल ए लाई गल्फ उपाधि।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा मानवाधिकार आयोगको प्रतिवेदन, जेएनजी आन्दोलनको बेलामा के कस्तो घटना भएको थियो र कसको संलग्नता थियो भन्ने विषयमा प्रतिवेदनमा उल्लेख गरिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय जस्तो देखाइएको छ र कार्यालयको ठिक अगाडिपट्टि 2 जना नेता जस्ता देखिने व्यक्ति छन्। 1 जनाको हातमा पत्रिका छ। रासोपाका 17 सांसदलाई कार्यवाही गर्न सिफारिश लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति औंला ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ए यता पनि हाम्रै बहुमत।
3: हौस् त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
5: संविधानिक परिषदले, न्याय परिषदले सिफारिश गर्यो 6 जनालाई, 6 जनामा योग्य हो भनेर सिफारिश गर्यो। त्यही अनुसारको चाहिँ संविधानिक परिषदले 1 जनालाई प्रधान न्यायाधीशमा नियुक्ति।
1: पृथ्वी गोलो छ, समय गतिशील छ, सबै कुरा हेर्दै जाउँ न। किन
5: यसको मतलब न्यायालयमा पनि राजनीतिकरण कम्फर्टेबल खोज्यो होइन? तर मनोज कुमार शर्मा पनि त काबिल न्यायाधीश हो नि त, होइन? उहाँले चाहिँ गोविन्द्र शमशेर जमरालले चाहिँ मलाई भने जस्तो लाग्छ उतिखेर चाहिँ, हो मैले त न्यायको हिरा लिएर आएँ भन्नुभएको थियो क्या त्यतिखेर नियुक्ति हुँदाखेरि।
1: ठिक छ, व्यक्तिको विरोध गरेका छैन, व्यक्ति काबिलै हुनुहुन्छ होला मनोज शर्मा, होइन? तर अरू पनि बेकाबिल थिएनन्, है? बेकाबिल
5: भए
1: त्यहाँको स्थापित मान्यतालाई, स्थापित मूल्यलाई चाहिँ स्थापित गर्न त्यसलाई चाहिँ कन्टिन्यू गर्न पर्थ्यो। त्यहाँ चाहिँ हस्तक्षेप गर्न हुँदैन थियो होइन भन्ने कुरा हो, त्यो विधि पद्धतिको कुरा, त्यहाँको
5: नियति। प्रधानमन्त्री संसदमा नआउने, तपाईँहरूले विरोध गरी गर्ने, अब के हुन्छ?
1: अस्ति एक हप्ताभित्र आउनुहुन्छ भनेर सत्ता पक्षले अब त्यहाँबाट आश्वस्त पारेका छन्, कमिटमेन्ट गरेका छन्। हेरौँ,
5: कमेन्द्र बुर्ला कोटीले एक हप्ताभित्र भन्नुभएको थियो अस्ति,
1: भन्नुभएको छ, हेरौँ अब
5: हप्ताभित्र भनेर।
1: ठिक छ, त्यसपछि हामी थप कुराकानी गरौँला नि, किन आउनु भएन भनेर
5: सोधौँ। नेकपा एमालेका प्रमुख सचेतक ऐन महर आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो।
7: बाबालाई पनि ब्याङ्क

0: खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: हरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोम फाइबरनेट।
3: यतिखेर हाम्रो बेसमा अर्थवेद डाक्टर दिलनाथ दंगाल हुनुहुन्छ र साथ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: हस् फिल्म सर, यहाँलाई धन्यवाद।
3: आज गणतन्त्र दिवस पनि, बजेट आउने दिवस पनि, गणतन्त्र छ नेपालमा यतिखेर डाक्टर साहब?
4: खै नेपालमा यतिखेर के तन्त्र छ भन्ने कुरामा चाहिँ म पनि खोज्दैछु है।
3: भेटाउनु
4: भएको राष्ट्रपति भएकोलाई गणतन्त्र नै भन्छन् दुनियाँमा, तर राष्ट्रपतिको हालत हेर्दा र संविधानको हुर्मत लिएको देख्दा चाहिँ खोइ खासै गणतन्त्र भएको आभास मलाई चाहिँ भएको छैन।
3: तर शुभकामना त दिनु पर्यो नि त देशवासीहरूलाई।
4: शुभकामना त दिने सम्पूर्ण श्रोता र नेपाली जनता विश्वमा जहाँसँगै बस्नु भएकोहरूलाई पनि यो गणतन्त्र दिवसको चाहिँ शुभकामना।
3: तपाईँले गणतन्त्र दिवस कहाँ कहाँ खोज्नुभयो, गणतन्त्र कहाँ कहाँ खोज्नुभयो, नभेटाएको कहाँ कहाँ, कुन कुन ठाउँमा भेटाउनु भएन गणतन्त्र?
4: मैले सबैभन्दा पहिला त
3: संविधानमा
4: नै गणतन्त्र खोजे एक नम्बरमा, होइन अब मैले त्यहाँ नै खासै गणतन्त्र भेटिनँ। अहिले पछिल्लो बीचमा विभिन्न खाले नियुक्ति लगायत चाहिँ सर्वोच्चकै नियुक्तिको कुरादेखि लिएर अन्य जुन 1100-1200 जुन अध्यादेश मार्फत नियुक्ति खारेजीदेखि जस्तै अहिले चाहिँ यदि ल्याएका अध्यादेशहरू चाहिँ राष्ट्रिय सभाले पास गरेन भने दुइटैको संयुक्त बैठक बसेर पनि बहुमत ल्याउने भन्ने खालको जुन कुराहरू ती जुन लिएर आइएछ आइराखिएको छ जुन संविधानभन्दा बाहिरबाट, यी सबै कुराहरू खोज्दै जानुभयो तपाईँले। अब बोल्न पाउने अधिकारकै कुरा खोज्नुभयो, अभिव्यक्ति दिने

0: स्वतन्त्रताका कुराहरू खोज्नुभयो भने पनि खासै त्यस्तो धेरै गणतन्त्र आएको आवाज चाहिँ हुँदैन।
1: अब आज त बजेट आउँदैछ नि त, नेपालीहरूको भाग्य र भविष्य कोर्ने बजेट होइन, बजेट चाहिँ कार्यक्रम राम्रो आएको महत्वाकांक्षी आयो बजेट, अब कस्तो आउँछ, अलिक ड्रास्टिक चेन्ज हुन्छ बजेटमा?
0: यस्तो छ, अहिले एउटा कुरा चाहिँ अब सकारात्मक कुरा चाहिँ के छ हुन सक्छ भने, अब यो अनुमान मात्रै हो तपाईँ, हाम्रो सरकार परिवर्तन भएको छ, अरू त्यस्तो व्यवस्था सिधा हेर्दा त व्यवस्था परिवर्तन भएको जस्तो मलाई अहिलेसम्म लाग्दैन, किनभने राष्ट्रपति हुई संविधान हुई संसद हुई भएपछि चेन्ज त होइन, तर पनि सरकार चाहिँ एक त बहुमतको छ, सिधा सिधी हेर्दा उहाँहरूको आफ्नै कारण बाहेक अरू कारणले सत्ता ढल्ने सम्भावना छैन, त्यो हिसाबले पनि बजेट र उहाँहरूको बहुमत भएको कारणले पनि र अर्थमन्त्रीले आफूलाई म अब्बल हो भनिरहेको सन्दर्भ यद्यपि नेपाली काँग्रेसमा लामो इतिहास बोकेर धेरै कुरा सिकेर यदि बिमा जाहिर खाएर आएको व्यक्ति भए पनि उहाँले आफूलाई म चाहिँ अब्बल अर्थशास्त्री हो भनिरहेको सन्दर्भमा र जुन बाहिर हल्ला खालको खालको पिटाइएको छ त्यो हिसाबमा चाहिँ एउटा अलिक फरक ढङ्गको बजेट आउनुपर्ने जस्तो लाग्छ मलाई, र जनताका समस्याहरू पनि सम्बोधन भइदिए हुन्थ्यो यो बेलामा, उहाँहरूको चाहिँ स्पष्ट मेजोरिटी भएको बेलामा जनताको समस्या सम्बोधन गर्नको लागि उहाँहरूलाई कसैले पनि रोक्दैनथ्यो, त्यो खालको बजेट आइदियोस् भन्ने अपेक्षा छ। र तपाईँलाई अर्को कुरा पनि भनिहालौँ, मैले यो बजेटको बीचमा धेरै अध्ययनहरू अनुसन्धानहरू पनि गरे, यो बीचमा तपाईँले पनि कतिपय हेर्नु होला मेरो सामाजिक सञ्जालहरूमा, धेरै मान्छेले चाहिँ अपेक्षा यसपालि चाहिँ फरक ढङ्गले आउँछ कि भनेर चासोका साथ चाहिँ बसेका छन् है, पोहोर पोहोर भन्दा
1: पोहोरको तुलनामा चाहिँ काबिल अर्थमन्त्री छन् देशमा भन्ने भान भएको छ।
0: होइन त्यो त मैले भनिनँ, यस्तो हो, मैले अर्थमन्त्रीमा के गुण खोज्छु एउटा अर्थशास्त्रको विद्यार्थी भएर भने, एउटा चाहिँ अर्थको राम्रो ज्ञान हुनुपर्छ भन्ने मेरो सधैँभरि नै सुरुदेखि जो अर्थमन्त्री बन्नुभयो तपाईँले मेरा 10 वर्षदेखिका लेख र अन्तर्वार्ताहरू हेर्नुभयो भने मैले एउटै कुरा के भनिरहेको छु भने, सबैभन्दा पहिला अर्थको राम्रो ज्ञान भएको हुनुपर्छ अर्थमन्त्रीमा, एउटा कुरा त्यो अर्थका कतिपय काम चाहिँ तपाईँले बुझा ल्याउँदा यसको साइड इफेक्ट थाहा पाउने हुनुपर्छ। अर्को कुरा चाहिँ नेपाली माटो चिनेको हुनुपर्छ, नेपाली जनता चिनेको हुनुपर्छ, नेपाली भूगोल चिनेको हुनुपर्छ, होइन नेपाली उत्पादन नेपालीका समस्या चिनेको, दुईटा गुण चाहिँ कम्तीमा पनि, र अर्को राजनीति क्षमता त हुनै परिहाल्यो, यी दुईटा गुण चाहिँ कमसे कम पनि अर्थमन्त्रीमा हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: त्यसले गर्दा छैन त्यो कुरा चाहिँ नीति कार्यक्रमले देखायो,
0: पहिलो अर्थको ज्ञान त उहाँसँग छैन भन्न सकिँदैन, होइन भलै पछि राजनीतिमा लागेपछि कतिपय कुराहरू उहाँले ट्विस्ट गर्नुहुन्छ त्यो एउटा पाठ हो, तर तपाईँले अस्ति एउटा जुन स्थिति पत्र अथवा श्वेत पत्र ल्याउनु हो तपाईँ, हामीले पनि धन्यवाद दियौं टेलिभिजनबाट, त्यो पाटो त उहाँको सकारात्मक थियो नि त, त्यो हिसाबमा अर्थको ज्ञान छैन चाहिँ त भन्न सकिँदैन भन्ने हुँदैन त्यो, तर जुन दोस्रो पाटो जुन नेपाल चिनेको, नेपालको भूगोल चिनेको, नेपालको गरिबी चिनेको, नेपाली चिनेको सन्दर्भ चाहिँ मलाई त्यति धेरै अहिलेसम्मको उहाँका गतिविधि र अभिव्यक्ति हेर्दा त्यस्तो देखिँदैन।
1: बजेट कस्तो आउँछ, राम्रो आउँछ, कस्तो आकारको बजेट,
0: यस्तो
1: बजेट आउँछ, जनताका जनमैत्री बजेट आउँछ
0: दोस्रोमा चाहिँ म तपाईँसँग छलफल गर्न चाहे, पहिलोमा तपाईँले जहाँसम्म बजेट कस्तो आउँछ भन्नुभयो, यो त तपाईँले सबै 47 साल पछिका बजेट हेर्नुभयो भने सबै एभरेज भन्दा राम्रा नै छन्, 50% भन्दा राम्रा नै छन्, त्यो हिसाबमा यो बजेट पनि नै त्यो 50% भन्दा राम्रो नै आउँछ, यस्तै शङ्कै छैन, किनभने धेरै लामो समयदेखि मिलाएर लेखिएको हुन्छ, त्यहाँमाथि उहाँले त चुनावभन्दा अगाडिदेखि नै उहाँको सभापतिले उहाँलाई लेख्न बजेट लेख्नलाई लगाउनु भएको हुनाले उहाँको त झन् अझ राम्रो बजेट आउँछ, त्यसमा दुई मात्रै भएन होइन, तर एउटै कुरालाई मात्रै मैले बजेट राम्रो मान्छु, उहाँ आफैले कार्यान्वयन गर्न सक्ने बजेट ल्याउनु भयो भने त्यो बजेटलाई चाहिँ राम्रो मानिन्छ, हरेक अर्थमन्त्रीको विषयमा मैले भन्ने यही हो, तर उहाँले ल्याएको बजेट उहाँ आफैले कार्यान्वयन गर्न सक्नु भएन भने चाहिँ त्यो बजेटलाई राम्रो मान्न सकिँदैन। त्यसले गर्दाखेरि अहिलेको नेपालको वर्तमान राजस्वको स्रोत हाम्रा प्राथमिकता क्लियर भएर आउने र सबै कुरा विदेशी ऋणमा जुन खालको अहिले बाढी छ विदेशी ऋणको, त्यो खालको विदेशी ऋणमा मात्रै भर नपर्ने खालको गरी बजेट लिएर आउनुभयो र तमाम जनताका अहिलेका अपेक्षा जस्तै कृषिका होलान्, तपाईँको पर्यटनका होलान्, स्वास्थ्यका होला, शिक्षाको होला, उद्योगको होला, यी क्षेत्र समेटेर आयो र त्यसलाई उहाँले हामीले कार्यान्वयन गर्न सक्नुभयो भने त त्यसलाई नराम्रो पनि त किन भन्नु र हामी जनता न हो।
1: तर बजेटले समेट्नु पर्ने, तपाईँलाई थाहा छ 8 वटा मन्त्रालय र 2 निकायले चाहिँ अस्ति करिब 20-21 अर्ब जति चाहिँ सरेन्डर गरेछन् होइन, खर्च गर्न सकेनन्, यो विषयमा निकै चर्चा छ। हिजो भएको भए चाहिँ साह्रै भेलमा बग्थ्यो होला, केही पैसा भनिन्थ्यो, तर अहिले चाहिँ तत्कालीन सरकारले त्यो काम गर्दैन, त्यो चाहिँ चाहँदैन उसले, त्यो कारणले चाहिँ सरेन्डर भयो भन्ने खालको पनि विषयहरू आएको छ। यो किन खर्च हुँदैन, पुँजीगत खर्च किन गर्न सक्दैन राज्यले, राष्ट्रले?
0: यस्तो छ, अब योभन्दा विगतमा पनि बजेटहरू चाहिँ सरेन्डर भएका छन्, फ्रिज भएका छन्, फिर्ता आएका चाहिँ छन्। तर तपाईँले भनेको एउटा कुरामा दम चाहिँ के छ भने, असारे बजेट खर्च जसरी हुन्थ्यो योभन्दा अगाडि त्यो ढंगले खर्च,
1: असारमा त बाढी नै बग्थ्यो नि त बजेटको, अहिले त सेटिङ गर्न सकिएन, बिचरा धेरैलाई तनाव भएको छ नि त।
0: हो, त्यो त्यो त्यो विषय सत्य हो, त्यो कारणले पनि एउटा फ्रिज चाहिँ भयो, त्यो सकारात्मक नै भनौँ त्यसलाई, अथवा त्यसको कमजोर पाटो पनि छ अहिलेलाई त्यति भनिराखौँ। र दोस्रो जहाँसम्म तपाईँले महत्वपूर्ण सवाल छ, बजेट किन खर्च हुँदैन भन्ने सन्दर्भ चाहिँ, अघि नै मैले पनि तपाईँलाई भने, त्यो अर्थमन्त्री मात्रै सफल हुन्छ जसले आफैले ल्याएको बजेट खर्च गर्न सक्छ भनेको कारण नै त्यहीँनिर हो। अब तपाईँलाई त्यहाँ हेर्नुभयो भने उहाँले अहिले जुन आर्थिक सर्वेक्षणमा भएका कुराहरूमध्ये एउटा बुदा उहाँले के भन्नुभएको छ भनेदेखि, पुँजीगत खर्च अब पनि अपेक्षा गरे जति गर्न सकिएन, 25% भन्दा माथि गएन, र राजस्व सङ्कलन पनि लक्ष्य भन्दा कम भयो भनेर उहाँले स्वीकार्नु भएको छ अहिले। अब त्यो खर्च गर्न नसक्नु चाहिँ सबैभन्दा पहिला चाहिँ सरकारमा जो बस्छ, सरकारमा बस्नेहरूको कमजोरी देखिन्छ एउटा, दोस्रो कुरा अर्थमन्त्रीको आफै कमजोरी देखिन्छ, तेस्रो कुरा चाहिँ हाम्रा विभिन्न नियम विनियम उपनियमहरूले पनि कोही हात बाँधेको कारणले, विशेष गरेर हाम्रा चाहिँ कर्मचारीहरूलाई काम गर्न सहज नभएको कारणले पनि, हामी सार्वजनिक खरिद ऋणको कुरा पनि कहिलेको उठाउँछौ, त्यो कारणले पनि बजेट खर्च हुँदैन। तर अहिले चाहिँ त्यो अवस्था होइन, अहिले चाहिँ सबै कानूनहरू उहाँले आफ्नो ढंगले चाहिँ बनाउनु भएको हुनाले त्यसले पनि अहिले रोक्ने स्थिति म देख्दिन। अर्को कुरा चाहिँ हाम्रा अन्तर मन्त्रालयहरूको बीचमा समन्वय नहुँदा पनि हाम्रा बजेटहरू चाहिँ समयमा कार्यान्वयन हुँदैनन्। अनि अर्को कुरा, बजेट समयमा कार्यान्वयन हुने नहुने कुराहरू चाहिँ के हो त भन्दा, हाम्रा मुआवजाका कुराहरू, कतिपय चाहिँ कानूनमा गएर चाहिँ मुद्दा मामिला परेका कुराहरू, यी सारा कुराहरूले गर्दाखेरि चाहिँ हाम्रा बजेटहरू कार्यान्वयन हुँदैनन्। र सबैभन्दा खतरनाक कुरा के हो त भन्दाखेरि, बजेट ल्याउँदाखेरि जुन जुन शीर्षकमा बजेट ल्यायो भने खर्च गरिन्छ अथवा आवश्यक छ अथवा सिस्टमले माग्छ, तीमा नल्याएर पहुँचका भरमा आउने बजेटहरू पनि खर्च सही ढंगले हुँदैनन्। किनभने पहुँचमा ल्याइएको हुन्छ, त्यो ठाउँमा आवश्यक पनि हुँदैन, पूर्वाधार पनि तयार भएको हुँदैन, व्यक्ति पनि तयार हुँदैन, त्यो कारणले पनि पुँजीगत खर्च वा बजेटहरू समयमा खर्च नहुने समस्याहरू हामी कहाँमा लामो समयदेखि छ।
1: हस्, डाक्टर साहबको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। अर्थवेद अर्थशास्त्री डाक्टर दिलार दंगाल बजेटका विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो। नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो
1: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त
2: हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: रेडियो दिदी बहिनी 95.2 MHz
6: सभामुख पनि त जानु भएको थियो नि त उहाँलाई फकाउन सकिन्छ कि भनेर फकाउन सक्नु भएन नि त होइन
7: होइन अहिले यसो नि अहिले काम गर्ने बेला हो अहिले डुलेर हिँड्ने बेला होइन कुनै पनि साथीहरूलाई प्रधानमन्त्री
6: संसदमा आउँदाखेरि डुलेको त भन्न मिलेन नि त गणतन्त्र दिवसको अवसरमा आज त सम्बोधन गर्नुपर्ने थियो आज पनि त नगर्नु हुने भएछ नि त होइन
7: होइन सम्बोधन गर्ने कुरो त अब राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले गर्नुहुन्छ त्यो सम्बोधन कसले गर्ने भन्ने विषय ठूलो कुरो होइन
6: खै प्रधानमन्त्रीज्यू खासमा किन यो सदनप्रति उत्तरदायी जवाबदेही हुन नखोज्या हो
7: होइन त्यस्तो केही पनि होइन उहाँले अब आफ्नो वाचा पूरा गरेपछि म आउँछु 100 दिनमा मैले यो काम गर्छु भनेर भनेको छ त्यो काम पूरा गरेपछि आउँछु र तपाईँहरूको जवाफ दिन्छु भनिसक्नु भएको छ त
6: मानव अधिकार आयोगको पनि त प्रतिवेदन आएछ तपाईँ त पढ्नु भएको छैन नि त्यसमा होइन
7: मैले कहाँ के गरेको छु र पढ्नुपर्ने
6: राष्ट्रिय स्वतन्त्र पार्टीका 17 जना सांसदहरू त आए नि त त्यसको नाम लिस्टै आयो नि त कारवाही
7: होइन मानव अधिकार आयोगको विषय चाहिँ कस्तो हो भने विगतका आन्दोलनहरूमा पनि राज्य सत्ताका विरूद्धमा यसै गरेर आयोगहरू संघ संस्थाहरू लाग्थे र उनीहरूले एउटा खालको वातावरण के बनाउँछन् भने सरकारलाई दबाव सिर्जना गर्नका निमित्त अन्तर्राष्ट्रिय क्षेत्रमा यी चिजहरू लाने र सरकारलाई दबाव सिर्जना गर्नका लागि एक खालको भूमिका खेल्छन् त्यसकै पर्याय हो भनेर मान्छु म यसलाई
6: तर इतिहासमा चाहिँ मानव अधिकार आयोगले स्ट्रङ प्रतिवेदन सार्वजनिक गर्यो नि त होइन अहिले चाहिँ
7: होइन मानव अधिकार आयोगले जुन प्रतिवेदन सार्वजनिक गर्यो मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गर्दै गर्दा मानव अधिकारका क्षेत्रमा मानव अधिकार उल्लङ्घनका क्षेत्रमा उहाँहरूले इंगित गर्न खोजेको हो भने त्यो सराहनीय विषय हो अब एउटा राजनीतिक अविष्टता पूरा गर्नका लागि कसैको गोटी भएर उहाँहरूले काम गर्नु भएको हो भने त्यो राम्रो होइन
6: कसरी गोटी हुन्छ सरकार त तपाईँहरूको छ नि त उहाँहरू कसरी गोटी हुन्छ संवैधानिक अङ्ग होइन मानव अधिकार आयोग अब त कार्यान्वयन गर्नुपर्छ नि त अन्तर्राष्ट्रिय समुदायमा के जान्छ यसको मेसेज यदि कार्यान्वयन भएन भने कार्यान्वयन हुन्छ प्रतिवेदन
7: होइन प्रतिवेदन कार्यान्वयन गर्नलाई सरकारले हेर्छ कार्यान्वयन गर्नुपर्ने अवस्था आएछ भने कार्यान्वयन गर्छ अब प्रतिवेदन कुन मनसायबाट आएको छ पहिला त्यसलाई हेर्नुपर्छ मैले अघि नै भने तपाईँको हरेक चिजहरू चाहिँ कस्तो हुन्छ भने हिजो विगतका दिनहरूमा पनि जब जब सरकार गठनहरू हुन्छन् ती सरकारहरूलाई दबावमा पार्नका निमित्त र सरकारलाई चाहिँ बाह्य हस्तक्षेप गराउनका निमित्त यो खालको चाहिँ भूमिका निर्वाह हुने गर्थ्यो संघ संस्थाहरूबाट मानवाधिकारका नाममा यो खालको भूमिका हुन्थ्यो अहिले पनि हाम्रो सरकारमाथि चाहिँ दबाव पार्नको लागि यो खालको भूमिका आएको हो भनेर हामीलाई लाग्छ तर सरकारले यदि मानवाधिकारको क्षेत्रमा साँच्चै मानवाधिकारको हनन भएको छ भने सरकारले मानवाधिकारको क्षेत्रमा संवेदनशील भएर यसको कार्यान्वयन गर्नुपर्छ
6: होइन अहिलेको अवस्थामा चाहिँ जुन जुन व्यक्तिहरूलाई त्याकेटान गरिएको छ सबैभन्दा घटनाको मुख्य योजनाकारदेखि लिएर घटनाको मुख्य पात्र प्रधानमन्त्री बालेन्द्र शाह र सेनाको भूमिकामाथि त प्रतिवेदन यो प्रतिवेदनले पनि त त्यति राम्रो बोलेन नि त होइन
7: होइन प्रतिवेदन कसरी बनाइयो भन्ने कुरा नै मुख्य कुरा हुन्छ हेर्नुहोस् होइन प्रतिवेदन बनाउने कुरामा कहाँ कहाँ गएर उहाँहरूले त्यसको सर्वेक्षण गर्नुभयो को कोसँग त्यस विषयमा छलफल गर्नुभयो स्टेक होल्डरहरूसँग पीड़ितहरूसँग त्यस पछाडि तपाईँको जलका संरचनाहरूमा उहाँ पुग्नुभयो कि पुग्नु भएन त्यो सम्पूर्ण कुरा अहिले प्रतिवेदन नहेरेसम्म केही भन्न सकिने अवस्था छैन प्रतिवेदनका केही आंशिक खण्डहरू मात्रै बाहिर आएको छन् समग्र हेरेपछि थाहा हुन्छ
6: दस हजार पेजको रहेछ प्रतिवेदन तपाईँले हेर्नु भएको छैन राष्ट्रिय स्वतन्त्र पार्टीका
7: हामीले प्राप्त गरेका छैनौँ हामीले प्राप्त गरे पछाडि हामी हेर्छौँ र प्रतिवेदनले छक्कै भन्न खोजेको कुरा के हो हेरौँला र मैले अघि नै भने यदि गम्भीर प्रकृतिका मानवाधिकार हनन भएका विषयहरू छन् भने त्यो विषयमा चाहिँ कडाभन्दा कडा कार्यान्वयनमा सरकार जानुपर्छ कार्यवाहीका प्रक्रियाहरू अगाडि बढाउनुपर्छ
6: होइन तपाईँको पार्टी सभापतिले पनि त जेल ब्रेक गरेको कुरा आयो नि त होइन त्यसमा
7: होइन यस्तो छ पार्टी सभापतिको कुरोमा चाहिँ अब यहीँनिर क्या मानवाधिकार पनि कता कता मानवाधिकारका नाममा के पार्टी सभापतिलाई त्यहीँभित्र जल्न दिनु पर्थ्यो अनि उहाँहरूको मानवाधिकार रक्षा हुन्थ्यो
6: आगो लाग्यो त
7: भन्न खोजेहरू
6: आगो लाग्यो नको कारोबारमा त्यसो भए
7: अनि त्यहाँ मारिनु पर्थ्यो हाम्रो पार्टी सभापति अनि उहाँहरूको उहाँहरूले चाहेको मानवाधिकारको रक्षा हुन्थ्यो उहाँहरूलाई
6: आगो त लागेन नि त नको कारागार जलेन नि त जल्यो र
7: होइन जल्ने अवस्था हुन्थ्यो नि त त्यहाँ जल्थ्यो जल्ने अवस्था हुन्थ्यो
6: तर उहाँलाई
7: त उहाँले कुनै ब्रेक गरेको यो गरेको भनेर भन्ने मान्छेहरूले त्यत्रो सुरक्षा निकायले घेरामा हालेर लिएर आएर त्यस पछाडि उसलाई जिम्मा लगाएको छ पार्टीका मान्छेहरूलाई जिम्मा लाएछ भनेपछि घेरामा हालेर लिएर आउँछ एउटा कुरा त दोस्रो कुरो त्यस पछाडि लगत्तै जब चार पाँच दिन पछाडिका घटनाक्रमहरू अगाडि बढे कारागार विभागले पनि सूचना के जारी गरेका छ भने कारागारमा असुरक्षा भएको कारणले गर्दाखेरि कारागारभन्दा बाहिर जानुभएकोहरू सबैलाई चाहिँ फर्कन आह्वान गरेका छ यदि जेल ब्रेक गरेर भागेको हो भने सरकारले त्यो गर्छ र खोजी गरेर समाचार लिएर आउँछ नि त
6: हो पछि त उहाँ फिर्ता हुनुभयो नि त होइन कारागारमा त
7: उहाँ आफै जानु पछि सरकारले फिर्ता हुन आह्वान गर्यो फिर्ता हुन आह्वान गरे पछाडि अब जेलमा कुनै समस्या छैन जेल सुरक्षित छ ल आउनुहोस् है तपाईँहरू भनेपछि जानुभयो
6: तर उहाँको अहिलेको व्याख्या के छ भने उहाँका कारणले गर्दाखेरि भागेका कैदीबन्दीहरू करिब करिब 5,000 त अझै पनि बाहिर छन् नि त होइन
7: ए अब सरकार सुरक्षा दिन नसक्ने सरकारले अब सुरक्षा अङ्ग आफै असुरक्षित भएको बेलामा उहाँ भागेको कारणले गर्दाखेरि कैदीबन्दी बाहिर छन् भनेर भन्नु यो मानवाधिकारको निर्लज्जता हो क्या
6: मानवाधिकार आयोगको प्रतिवेदन मिलेन त्यसो भए
7: मिलेन त्यो हिसाबले मिलेन किनभने तपाईँको जतिखेर देशको प्रमुख नै असुरक्षित छ हेलिकप्टरमा भागिरहेछ एकातिर अर्कोतिर जसले सुरक्षाको जिम्मा ल्याएको छ ऊ आफै तपाईँको प्रताडित भएको छ ऊ आफै असुरक्षित भएर हामीले देखाएका थियौँ नि त कस्ता कस्ता दृश्यहरू देखाएका थियौँ खोलामा हालेर लखटिकन मान्छेहरूलाई चाहिँ ढुङ्गामोडा गरेको पनि हामीले देखाएका थियौँ उहाँहरू बसेका आफ्ना चौकीहरू जलाएको हतियारहरू लुटेर लगेको त्यो सबै कुरा त हामीले देखाएका थियौँ नि त त्यस्तो परिस्थितिमा एउटा रवि लामिछाने असुरक्षित भएको बेलामा त्यहाँ कारागार असुरक्षित भएको बेलामा कारागारबाट कैदीबन्दीहरू बाहिर गएको त्यस पछाडि फेरि कारागारले बोलाए पछाडि आएको अब केही आपराधिक मान्छेहरू आएनन् भने त त्यो राज्यले खोज्ने राज्यले लिएर आउने कतिपयलाई अहिले ल्याइरहेछ समाचार लिएर आएकै छ राज्यको तर्फबाट भनेपछि राज्यलाई यो विषयमा त प्रयोग गर्ने हो यसले यसो गरिदिँदाखेरि त उहाँहरूको कुरा के हुन्छ भने झन् ती अपराधीहरू चाहिँ बाहिरै बस्छन् तिनीहरू आउने सम्भावना न्यून हुन्छ हामीले फेला पार्ने सम्भावना न्यून हुन्छ किनभने तपाईँको यस्ता चिजहरूलाई हामीले बाहिर लिएर जाँदाखेरि सुरक्षामा उहाँहरूले आफ्नो सुरक्षामा अब चाहिँ म कतै असुरक्षित हुन्छु कि भन्ने लाग्छ ती जो अहिले बाहिर बसेका कैदीबन्दीहरू छन् त्यसकारणले उनीहरूले स्थानान्तरण गर्न सक्छन् ठाउँ छोडिदिन सक्छन् त्यसले गर्दा नजिकै पुगेको सुरक्षा निकायले उसलाई पक्राउ गर्न सक्दैन कम्तीमा यस्ता चिजहरू सुरक्षाको दृष्टिकोणले पनि हामीले चाहिँ गोप्य राख्नुपर्ने चिजहरू उहाँहरूले छताछुल्ला बनाइदिनु भयो अब उहाँहरूले कस्तो खालको मानवाधिकारको परिकल्पना गर्नुभएको उहाँहरूलाई नै सोधिदिनु होला
6: होइन अहिले भर्खरै चाहिँ नेकपा एमालेका प्रमुख सचेतक ऐनुमरसँग मैले कुराकानी गरेँ अहिले न्यायालय चाहिँ घण्टीमै भयो भन्नुभयो उहाँले घण्टीमै भएको छ न्यायालय
7: के भन्नु फेरि भन्नुहोस् त
6: न्यायालय सर्वोच्च यतिखेर घण्टीमय भएर क्या यो क्रमभङ्गता भयो ब्रेक गरियो भ्रष्टता मिचियो भन्नुभयो क्या मुख्य सचेतक ऐनुमरले भर्खरै
7: तपाईँ हामीले बाहिरबाट लग्या हो र हामीले बाहिरबाट लग्या त होइन त्यहीँभित्रबाट संवैधानिक तपाईँको न्याय परिषदले हामी छजना प्रधान न्यायाधीशका लागि उपयुक्त पात्र हौ हामी छजना प्रधान न्यायाधीशका लागि हाम्रो योग्यता र क्षमता पुग्छ भनेर संवैधानिक त्यहाँ न्याय परिषदले सिफारिस गरेर पठाएको व्यक्ति मध्येबाट एउटा व्यक्तिलाई संवैधानिक परिषदले सिफारिस गरे होइन भने अनि उहाँहरू कसरी देख्नुहुन्छ त्यहाँ त्यो घण्टीमय भयो भनेर
6: काङ्ग्रेसमय
7: बनाउनु भएको थियो
6: ब्रेक गर्नुभयो तपाईँहरूले चाहिँ वृष्ट मिस्नुभयो छिमेकी मुलुकमा नि भएको छैन नेपालको इतिहासमा 80 वर्षको होइन इतिहास
7: छ तपाईँको 2033 सालमा पनि ब्रेक भएको थियो हेर्नुहोस् होइन त्यतिखेरको र यतिखेरको मिलेको भनेको चाहिँ के हो भने त्यतिखेर पनि तिनजनाको सिनियरिटी मिचेर अनि त्यस्तो चौथो व्यक्तिलाई बनाइएको थियो अहिले पनि तिनजनाको सिनियरिटी मिचेर चौथो व्यक्तिलाई बनाएको यहाँ कुनै ऊ छैन न योभन्दा अगाडि मिच्दै नमिचेको सिनियरिटी नमिचेको भन्ने नेपालको न्यायिक इतिहासमा छ भनेर जसरी साथीहरू भन्दै हुनुहुन्छ उहाँहरूलाई त्यो न्यायिक इतिहास एकचोटि हेरिदिनलाई म अनुरोध गर्छु
6: तर कम्फर्टेबल खोज्यो नि त होइन न्यायालयमा राष्ट्रिय स्वतन्त्र पार्टी
7: होइन कम्फर्टेबल भन्ने कुरै हुँदैन न्यायपालिकामा कम्फर्टेबल भन्ने नै हुँदैन न्यायपालिकामा स्वच्छ र स्वतन्त्र न्यायपालिका बनोस् भन्ने कुरा हो हामीले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरे हो हामीले कम्फर्टेबल न्यायपालिकाको परिकल्पना गरे होइन
6: तर जुन ढंगले चाहिँ न्यायपालिका आज कार्यपालिकाको छाया बनिरहेको छ यो त राम्रो होइन राज्यका लागि दुर्भाग्य होइन मधुसौ लागाईजी तपाईँ त कानूनको जानकार हुनुहुन्छ अधिवक्ता हुनुहुन्छ अब चाहिँ बारले चाहिँ एक्सन लिन खोजिरहेको छ न्यायालयमा स्याडो वार छ होइन स्याडो वार हुँदाखेरि त न्यायमा त प्रभावित हुन्छ नि त
7: होइन आम संचार माध्यमले पनि यो खालको भाषा सिर्जना नगरिदिउँ त्यहाँ हामीले कुनै पनि खालको चाहिँ हस्तक्षेप गरेका छैन कार्यकारीले कुनै हस्तक्षेप गरेका छैन कार्यकारीका हैसियतले सिफारिस भएको हो र भने संवैधानिक परिषदको हैसियतले सिफारिस भएको हो
6: संवैधानिक परिषदमा पनि कम्फर्टेबल खोज्यो नि त अध्यादेश ल्याएर
7: सिफारिस गरौँ
6: अध्यादेश ल्याएर तीनजनाले निर्णय गर्न पाउने गरी त काम भयो नि त त्यहाँ पनि होइन
7: होइन अध्यादेश किन खाँचो रहेछ भन्ने कुरो त अहिले सदनमा देखिएका गतिविधिले तपाईँले देखिराख्नु भएको छ
6: सदनमा त के नै हुन्छ भनेको तपाईँहरूको बहुमत छ पेलेर जानुहोस् न तपाईँहरू संसदीय क्रियाकलापमा भाग लिनु सबैका विचार
7: सबभन्दा पहिलो कुरा त बहुमत छ पेलेर जाने भन्ने कुरामा पनि के हुन्छ भने एउटा कानून बन्नका लागि तपाईँको त्यहाँ हामीलाई 2-3 महिना लाग्छ हामीले जतिसुकै फास्ट ट्र्याकमा गए पनि त्यो ड्राफ्टदेखि लिएर अन्तिममा पाससम्म जाँदाखेरि हामीलाई धेरै प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ अब 2-3 महिनाभित्र हामीले त्यो कानून चाहिँ सदनमा लिएर गएर पास गरेको अवस्था हुन्थ्यो भने उहाँहरूको अविष्टता चाहिँ कहाँनिर पुरा हुन्थ्यो भने स्वतः उहाँहरू के हुनुहुन्थ्यो अनुमोदन भएर जानुहुन्थ्यो एक नम्बरको मान्छे अनुमोदन भएर जानुहुन्थ्यो अब यहाँ काहीँ न काहीँ ब्रेक गर्नुपर्ने अवस्था छ ब्रेक गर्नुपर्ने अवस्था भएको कारणले गर्दाखेरि सरकारले अध्यादेश लिएर आयो त्यो अध्यादेश पनि सदनमा गरिसक्यो त पेश गरिसक्यो अब यही विषयमा धेरै हामीले रोइल गर्नुपर्ने जरुरी छैन नि साँच्चै यसमा हेर्ने हो भने त अझ यहाँ हामीले अहिले जसको विषयमा एमालेका साथीहरू काङ्ग्रेसका साथीहरू भनिराख्नु भएको छ त्यो हामीले एकचोटि 2073 सालमा नरहरी आचार्यले पेश गरेको न्याय परिषद ईएन किन फिर्ता ल्याइयो त्यो कुरो चाहिँ किन नहेऱ्यो भने क्या जुन एन चाहिँ तपाईँको संशोधनको लागि हालिएको थियो जुन एन सदनमा टेबल भएको थियो छलफलको चरणमा थियो त्यो त्यतिखेर हामीले यदि छलफल गर्न दिएको र त्यो एनलाई पारित गरिदिएको अवस्था हुन्थ्यो भने आजका दिनमा राजनीतिक ट्याग लागेका मान्छेहरू न्यायपालिकामा छिर्ने सम्पूर्ण ढोकाहरू बन्द हुन्थे हामीले त्यसलाई के गर्यौँ भन्दा त्यो ढोकाहरू खोल्नका लागि त्यो न्याय परिषद एन जुन छलफलको क्रममा भएको एनलाई पनि फिर्ता लिएर आएर त्यस पछाडि नियुक्ति प्रक्रिया हामीले चाहिँ सुरुवात गर्यौं त्यसरी नियुक्ति प्रक्रिया सुरु गरेको विषयमा चाहिँ उहाँहरू त्यहाँ राजनीतिकरण भएको नदेख्ने अब एउटा संवैधानिक परिषदले उहाँहरूले सिफारिस गरेर पठाएको न्याय परिषदले सिफारिस गरेर पठाएको व्यक्तिमध्येबाट एउटा व्यक्तिलाई नियुक्ति गरेको विषय उहाँ राजनीतिकरण भएको अनि कार्यकारीको छाया भनेर भन्नुहुन्छ यो बिल्कुल फरक चिज हो यो बिल्कुल हुँदै होइन
6: तपाईँको पार्टी सभापति भारत भ्रमण जाँदै हुनुहुन्छ त्यो कुरा सरकारलाई थाहा छैन रे हो
7: अब त्यो कुरा चाहिँ प्रतिपक्षले भन्ने कुरा हुन् सरकारलाई मजाले थाहा छ हिजै पनि पार्टी सभापति प्रधानमन्त्रीज्यूहरू बस्नु भएको छ छलफल गर्नुभएको छ अब त्यहाँ के कुराहरू गर्ने भन्ने विषय हो सरकारको प्रतिनिधित्व गर्न जाने होइन उहाँको नितान्त पार्टीगत भ्रमण हो त्यो पार्टीको तर्फबाट उहाँले एउटा पार्टीको सभापतिको हैसियतले गर्ने भ्रमण हो यद्यपि त्यसो भन्दै गर्दा एउटा पार्टीको जिम्मेवार नेताले अब त्यहाँ गएर हाम्रो कम्तीमा पनि छिमेकीसँगको सौहार्दता चाहिँ कायम गरिराख्नुपर्छ सौहार्द वातावरण बनाइराख्नुपर्छ छिमेकीका बीचमा भन्ने एउटा रोल प्ले चाहिँ गर्नुहुन्छ होला भन्ने लाग्छ हामीलाई
6: तर पार्टी र सरकारको केमिस्ट्री अहिले नमिलेको कुराहरू आइरहेको हुन्छ नि त बजारमा चर्चाहरू छ नि त होइन
7: यी सबै कुरा बाहिर भन्ने कुरा मात्रै हुन् हाम्रा बीचमा त्यस्तो छैन
6: बाह्य आँखाबाट
7: देखाउन खोज्ने र बाह्य अनि त्यस पछाडि बाहिरबाट त्यो खालको वातावरण बनाएर हाम्रो पार्टीलाई कतै छिन्न भिन्न बनाउन सकिन्छ कि भन्ने उहाँहरूको अविष्टता हो त्यो अविष्टता पूरा हुँदैन
6: तर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चाहिँ मतभेदहरू छैनन्
7: होइन मतभेद सैद्धान्तिक मतभेदहरू हुन्छ तपाईँको यो पार्टी नै विभाजन गर्नुपर्ने अनि त्यस पछाडि पार्टीमा केही पनि मिलेन भनेर भन्ने त्यस्तो खालको मतभेद छैन सैद्धान्तिक विभेद त एउटा जीवन्त पार्टीमा हुन्छ नि यदि सैद्धान्तिक विभेद त्यो विवाद भएन भने त पार्टी पनि त जीवन्त हुँदैन नि त.
6: होइन, छिमेकी राष्ट्रसँग राम्रो सम्बन्ध राख्न सकेन नि त सरकारले. कूटनीतिक सम्बन्ध राम्रो बनाउन
8: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
9: अहिले बिहानको ठिक 7 बज्यो.

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
5: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: extreme energy drink.
1: 2 जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ। अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त

0: तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
2: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
3: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
3: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
3: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
3: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ
4: न त।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन हो।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
8: विशेषताहरू,
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
9: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: घर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 2073 सफल पारौं। लैंगिक हिंसा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानताका लागि पाइला हाराहारी सन् 2030 हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौं, कुरा होइन काम गरौं। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। हाड जोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 16 गते शनिबार
4: पाग्दुङ मेडिकल हल कुष्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 16 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767-242027
5: 24027।
4: सम्पर्क मोबाइल नम्बर 98572597
5: 98511-89918।
7: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
8: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
7: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
7: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
8: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
7: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
8: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
7: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003, 420001, मोबाइल नम्बर 98571917, 98576-36567 र 98451-20736।
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: आवाज बिहिनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: यो पब्लिक प्राइभेट पार्टनरसिपमा अथवा समुदाय समेतको सहभागितामा चाहिँ कृषि कम्पनी खोलेर यो मूल्य श्रृङ्खलाका सबै कुराहरूकै उत्पादन पनि गर्ने, प्रशोधन गर्ने, बजारीकरण गर्ने, यो सबै कुराहरू समेट्ने गरिकन नै कृषि कम्पनीको कुराहरू चाहिँ नीति कार्यक्रममा आएको छ। यी विषयहरू पनि त्यसमा पर्लान् भन्ने हाम्रो अपेक्षा हो। त्यसै गरिकन प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने हिसाबले प्राङ्गारिक मलमा अनुदान दिने कुराहरू एकदमै फोकस भएर यसपालिको बजेट कार्यक्रममा आउँछ भन्ने हाम्रो अपेक्षा छ। त्यसैमा मात्रै अलिकति मैले जोड दिएर भन्नुपर्दा अर्को वर्ष चाहिँ हामीले यो प्राङ्गारिक मलमै अनुदानको कार्यक्रम छ। त्यसै गरिकन प्राङ्गारिक कृषिलाई प्रवर्धन भनेर प्रदेश स्तरमा पनि पालिका स्तरमा पनि हामीले त्यो कार्यक्रमको हामीले प्रस्ताव गरेका छौं। यो अर्को एउटा ठूलो कुरा चाहिँ हाम्रो माटो स्वास्थ्य बिग्रिएको सन्दर्भमा हामीले चाहिँ 250 पालिकाको हाराहारीमा यो माटो स्वास्थ्यलाई केन्द्रमा राखेर अघि हामीले सुरुमै पनि भन्नुभयो त्यो अहिले उच्च प्राथमिकता छ सरकारको पनि त्यसको कार्यक्रमहरू प्रस्ताव गरेको अवस्था छ। अर्को अब आउने बजेटमा चाहिँ प्राथमिकताका साथ यी कुराहरू पर्ने अपेक्षा छ। नीति कार्यक्रममा बोलिएको विषय पनि भयो र हामीले बजेट मार्फत यसलाई सम्बोधन गर्न खोजेको विषयहरू पनि भयो।
2: चालू आर्थिक वर्षको बजेट र आउँदो आर्थिक वर्ष 73-74 को बजेटमा चाहिँ रकम अन्तर चाहिँ केही फरक पर्ने अवस्था छ कि छैन?
1: अब यो मैले ठ्याक्कै अहिले भन्न चाहिँ गाह्रो हुन्छ। अब हामीहरूको प्रस्ताव चाहिँ हामीले चाहिँ केही विषयहरूमा अझै पनि मन्त्रालयले थप बजेटको अपेक्षा गरेको छ। जस्तै रासायनिक मलको जुन उच्च मूल्य वृद्धि भएको छ नि, त्यो हिसाबले रासायनिक मललाई हामीलाई प्राप्त भएको बजेट सिलिङ भनेको 28 अर्ब हो, त्यो अपर्याप्त छ भन्ने कुरा प्रष्ट छ। त्यो बाहेक पनि अरू हाम्रो विभिन्न हाम्रा नयाँ कार्यक्रमहरू, नीति कार्यक्रमले बोलेका नयाँ विषयहरू, प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने खालका कुराहरू, कृषि पर्यावरणीय कृषिलाई प्रवर्धन गर्ने खालका कार्यक्रमहरू, त्यो सन्दर्भमा जोडिएर आउँदाखेरि चाहिँ बजेटको आकार अहिले जुन हाम्रो 50 अर्बको हाराहारीको जुन बजेट पहिला हामीलाई सिलिङ प्राप्त भएको हो त्यसमा केही बढोत्तरी हुन्छ कि भन्ने हाम्रो मन्त्रालयको अपेक्षा हो। तर त्यो बजेट आज अलि दिउँसो बजेट सार्वजनिक भइ नै हाल्छ, त्यसपछि मात्रै भन्न सकिन्छ।
2: हो, तपाईँले भने जस्तै सिलिङ कृषि वन पर्यावरण मन्त्रालयको लागि 51 अर्ब 14 करोड हाराहारीको रहेकोमा त्यसमा चाहिँ केही तलमाथि भएर कृषिका लागि बजेट छुटिएला भन्ने अपेक्षा गरौं।
1: अहिले यहाँले भन्नुभएको चाहिँ त्यो कृषितर्फको हो।
2: हामीले कृषिको कुरा प्राथमिकताका साथ जोड्दाखेरि बजेट एउटा चासोको विषय भयो। तपाईँले मलको जुन रकम मन्त्रालयले माग गर्छ र मन्त्रालयले पाउँछ भनेर जोड्नुभयो, अहिले चालू आर्थिक वर्षको हेर्ने हो भने 28 अर्बको चाहिँ हाराहारीमै हो। यो भनेको समग्र मन्त्रालयको चाहिँ आधा हिस्सा कृषि मन्त्रालयको भनेर चाहिँ बुझ्न सकिन्छ। यति धेरै रासायनिक मल र त्यसैमा रकम किन प्राथमिकतामा छ?
1: एकदमै सान्दर्भिक प्रश्न, तर अब जटिल हो। किन भन्दाखेरि अब विगतमा त हामीले रासायनिक मल प्रयोग नगरिकन खेती गरिया हो होइन। 1900 सनको हिसाबले, ईस्वी सम्वतको हिसाबले 1950 को दशक अथवा आजभन्दा करिब करिब 70-75 वर्ष अगाडिदेखि नेपालमा रासायनिक मलको प्रयोग सुरु भयो र त्यो क्रमशः अब यो व्यावसायिकता बढेसँगै, खाद्य उत्पादन बढाउनु पर्ने आवश्यकता बढेसँगै होइन रासायनिक मलको प्रयोग बढ्दै गएको छ। त्यसो त अब संसारका धेरै देशहरू, विकासशील देशहरूकै तुलनामा पनि, हाम्रो छिमेकी देशहरूकै तुलनामा पनि हाम्रो मलको खपत त कम छ। तथापि यो पछिल्लो वर्षहरूमा, पछिल्ला दशकहरूमा र अब केही वर्षहरू यता आएर चाहिँ मलको माग चाहिँ उच्च दरले बढेको छ। एकदमै महत्वपूर्ण सवाल हो यो। अब पछिल्लो समय बताइहालौं अहिले यो रेडियो सुन्नुहुने श्रोताहरूलाई, पछिल्लो समय यो हाइब्रिड मकैको खेतीमा व्यापक विस्तार भएको छ। हाइब्रिड मकैमा एकदमै धेरै मल आवश्यक हुन्छ। तराई मधेसमा हाम्रो बसन्ते मकै, हिउँदे मकै खेती हुन्छ र कतिपय अलिकति उच्च भागमा त बर्खे मकै पनि हुन्छ भने पहाड़मा बर्खे मकै हुन्छ मूल रूपमा होइन। अब यो हाइब्रिडको खेती बढेसँगै चाहिँ मलको उच्च माग बढेको छ। त्यसै गरिकन हाइब्रिड धानको पनि क्षेत्रफल बढेको छ, खेती बढेको छ। त्यसै गरिकन आलुको पनि खेती बढेको छ, तरकारीहरू खेती बढेको छ। यी सबै चाहिँ तपाईँले राम्रो उत्पादन लिनको लागि रासायनिक मल बढ़िहाल्नुपर्ने हो। त्यो कारणले गर्दाखेरि वार्षिक रूपमा यो रासायनिक मलको माग बढ्दै गएको, व्यावसायिकता सँगै कृषिमा व्यावसायिकरणसँगै र उत्पादन बढाउनु पर्ने आवश्यकतासँगै, र त्यो सँगसँगै फेरि अब नकारात्मक पाटो के भइदियो भन्दाखेरि चाहिँ हाम्रो समग्र यो खेती प्रणालीमा कृषि प्रणालीमै आएको परिवर्तनको कारणले हामीले विगतमा जुन रासायनिक मललाई आपूर्ति कम हुँदाखेरि पनि सहयोग पुर्याउने खालको जो हाम्रो गोठे मल थियो, हाम्रो कम्पोस्ट मल थियो

0: चारपाई झुटी बजेट प्राप्त छ, त्यो बजेट पुरै हाम्रो खर्च हुन्छ यो वर्ष। हामीलाई 28,82,14,00,000 हो, होइन त्यतिले पनि पुग्दैन जति हामीले मल भित्राइसकेका छौँ। तपाईँलाई थोरै तथ्याङ्कको सहाराले बताऊँ, एउटा कुरा भनिहालौँ, यो वर्ष इतिहासमै हामीले सबैभन्दा धेरै रासायनिक मल वितरण गर्छौँ र लगभग हाम्रो 6,00,000 टनको हाराहारीमा वा त्यस्तो थोरै कम होला त्यत्रो मल हामीले यसपालि किसानहरूलाई वितरण गर्छौं। यो ठूलो उपलब्धि नै हो भन्ने लाग्छ यदि
1: भनेको यो चालू आर्थिक वर्षभित्र कि आउँदो भदौ असोजसम्म त
0: होइन, मैले यो असारसम्मको तथ्याङ्क भने, म तपाईँ तथ्याङ्कको सहाराले भनौँ, अहिलेसम्म हामीले 5,54,762 यो हिजोसम्मको तथ्याङ्क हो, त्यति मल हामीले आपूर्ति गरिसक्यौं। अब हाम्रो चाहिँ अब करिब 5,50,000 टन वितरण गर्ने लक्ष्य हो, त्यो भित्र नेपाल भित्रिसकेको यो 5,54,000 भनेको फेरि के बुझ्नुपर्छ भन्दाखेरि हामीले गत वर्ष गरेको टेन्डरको पनि अहिले यो वर्ष भित्रिएको हो, यो वर्ष भित्रिएको हो, त्यसमा केही चाहिँ गत वर्षको पनि छ। तर अर्को महत्वपूर्ण कुरा यहाँलाई बताउँ, अहिले हामी जेठको अहिले आधाउदीमा आउँदै गर्दाखेरि छौँ, आधाउदीमा आउँदै गर्दाखेरि चाहिँ हिजोसम्मको तथ्याङ्कको आधारमा चाहिँ हामीलाई चाहिँ 4,63,000 टन चाहिँ हामीले किसानलाई अनुदानमा मल वितरण गरिसकेका छौँ, होइन
1: यो भनेको वितरण
0: भइसकेको यो चाहिँ होइन,
1: अब सरकारसँग छैन,
0: होइन होइन यो वर्ष वितरण गरिसकेको। अब हामीसँग कति छ त्यहाँले सोध्नुभयो, सरकारसँग कति मल छ भन्दाखेरि चाहिँ 1,44,585 टन चाहिँ हामीसँग मौजदात र अब यो गोदाम भित्रिएर इन्ट्री हुन बाँकी, आउन बाँकी होइन कि, अब आइसकेर गोदाम इन्ट्री
1: भनेको मौजदातका रूपमा
0: लिन सकिन्छ, यस
1: सकिन्छ
0: हो, त्यो चाहिँ हामीसँग 1,44,585 टन छ। र अघि मैले भनेको जस्तै अब यहाँले नै भन्नुभयो, अब धान रोपाईँको सिजन बिस्तारै सुरु हुन्छ, यसमा अत्यधिक मलको माग हुने सिजन यही हो। हाम्रो अहिलेको हाम्रो आकलन र विगतमा जेठ असार साउनमा मल खपतको हाम्रो जुन आँकडा छ, तथ्याङ्क छ, त्यो तथ्याङ्कको आधारमा, विगतको हाम्रो अनुभवको आधारमा यति जुन अहिले हामीसँग मल बाँकी छ, स्टक छ अहिले, त्यो स्टकले हामीलाई यो धान सिजनमा रोपाईँको लागि पुग्छ सामान्यतया भन्ने छ। अब यसमा के चाहिँ हो फेरि भन्दाखेरि चाहिँ अब हामीले एकदमै अब ग्यास र तेलको जस्तै गरिकन पाएको बेलामा धेरै उ गर्न खोज्यौं उ भने चाहिँ अब पुग्दैन। तर
1: डाक्टर रामकृष्ण श्रेष्ठज्यू, हामी तपाईँले जोड्न खोजेको विषय सन्दर्भलाई अलिकति पछाडि नै चर्चा गरौंला, मसँग यहाँनिर एउटा चासो रहिरह्यो, जुन तपाईँले चाहिँ 1,44,000 मेट्रिक टन रासायनिक मल, त्यसमा युरिया पनि होला, डीएपी पनि होला, पोटास पनि होला समग्रमा, यति छ सरकारसँग भनेर भन्नुभयो, किसानहरूले 4,63,000 हाराहारीमा चाहिँ पाइसक्नुभयो भनेर पनि यो तथ्य तथ्याङ्क राख्नुभयो, 5,50,000 देखि 55,000 मेट्रिक टनसम्मको चाहिँ मल सरकारले यसपालि भित्रियायो, यो इतिहासकै धेरै हो भनेर पनि जोड्नुभयो। किसानहरू धान बालीमा अब लाग्दै गर्दाखेरि समस्या शुरू हुन्छ, हामीले मल पाएनौ, हामीलाई मल अभाव भयो भनेर विगतको पनि सन्दर्भ तपाईँ पूर्ण रूपमा जानकार हुनुहुन्छ, यो यस्तो चाहिँ हुन्छ किन
0: यस्तो भयो? अलिकति त मैले सुरुमा पनि भने, माग चाहिँ एकदमै बढ्दो छ प्रत्येक वर्ष, होइन हामीले हिसाब किताब पनि गरेका छौँ। अब यहाँहरूलाई जानकारीको लागि म बताउन चाहन्छु रेडियो सुन्नुहुने श्रोताहरूलाई, हामीले चाहिँ जति हामीसँग खेती गरिने जमिन छ, जे बाली हामीले लगाउँछौ, अनि हाइब्रिड अथवा उन्नत जे खेती गर्छौ, हाम्रो चाहिँ अब सिंचित क्षेत्र असिंचित क्षेत्र छ, यो सबैको हिसाब गरेर हामीले निकाल्दाखेरि चाहिँ नेपालमा हामीले 17,37,000 टन चाहिँ मल आवश्यक पर्ने देखिन्छ प्राविधिक दृष्टिकोणबाट। तर त्यो सिफारिस मात्रामा, सिफारिसको आधारमा भन्दैछु मैले, होइन, तर सिफारिस मात्रामा सबैले मल प्रयोग गर्नुहुन्न। केही पकेटहरूमा व्यावसायिक कृषि भएको ठाउँमा उहाँहरूले माटो जाँचको आधार भन्दा पनि आफ्नो हिसाबले आवश्यकताभन्दा बढी मल हाल्ने पनि छ, तर धेरै ठाउँमा चाहिँ सिफारिस मात्रामा मल प्रयोग हुँदैन, एउटा कुरा। त्यसै गरी युरिया डिएपीको पोटासको पनि फरक फरक गर्नुहुन्छ उहाँहरूले, हामी चाहिँ सन्तुलित मात्रामा प्रयोग गर भन्नुहुन्छ, तर उहाँहरूले धेरै मूल्यको कारणले पनि हो युरिया धेरै प्रयोग गर्नुहुन्छ, त्यसको अर्को खराब पाटो त छँदैछ, माटो बिग्रिने पाटो। कतिपय ठाउँमा तपाईँको उपलब्धताको कारणले पनि मल प्रयोग गर्न चाहनेले पनि नपाएको अवस्था पनि छ भने प्रदेश अनुसार पनि हाम्रो अलग अलग छ। कर्णालीमा एकदमै थोरै मल प्रयोग हुन्छ, गण्डकीमा पनि थोरै मल प्रयोग हुन्छ। यसको अलावा हामीले कृषि गणनाको पनि आधार लियौं, होइन, कृषि गणनाको पनि आधार लिँदा उहाँले कुन बालीमा कति मल प्रयोग हुन्छ भन्ने पनि निकाल्नु भएको छ। हो, यो सबै आधार लिँदा मैले भन्न खोजेको के हो भन्दाखेरि, हामीसँग करिब 8,00,000 मलको चाहिँ माग छ, 8,00,000 टनको 17 लाख चाहिँ त्यो प्राविधिक आवश्यकता भयो त्यति अब त्यो भनेको चाहिँ अब अलिक विकासशील अरू देशहरूको तुलनामा जाँदा होला
1: उच्चतम रासायनिक मल प्रयोग गर्यो
0: हो तर हामीलाई चाहिँ 8 लाख टन भए पुग्छ. अब यहाँनिर प्रश्न आउँछ 5 लाखको हाराहारीमा त सरकारले उपलब्ध गराएकै छ, यसपालि त हामी 6 लाखमै पुग्नेवाला छौँ. अब त्यो ग्याप जुन देखियो नि त्यो ग्याप चाहिँ अब खुला बजारबाट आपूर्ति हुने गर्छ होइन, त्यो हिसाबले तर खुला बजारमा महँगो हुन्छ, त्यो हिसाबले अनुदानको मलमा यो दबाव पर्ने कारण चाहिँ त्यो हो. एउटा यो विषय भयो भन्न खोजेको सारमा
1: सरकारले मलमा चाहिँ अनुदान दिँदा यो किसानलाई सहज पनि छ माग पनि धेरै हुन्छ भन्न खोज्नुभयो.
0: एकदमै
1: सोझो अर्थमा बुझौँ,
0: सोझो अर्थमा त्यही हो होइन. अनि त्यसको दोस्रो पाटो के छ भन्नुहुन्छ भने चाहिँ मलमा यो वितरणको जुन इस्यु आउँछ नि त्यो अर्को. अब यो चाहिँ अब तीनटा सरकारको हाम्रो अलग अलग भूमिका छ मल वितरणमा. संघीय सरकारले मल आयात गरेर डिपोहरूमा मल वितरण डिपोहरूमा जस्तो देशभरि 69 वटा हाम्रो कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडका 69 वटा डिपो छ, त्यहाँ डिपोसम्म पुर्याउने हाम्रो जिम्मेवारी हुन्छ. त्यसपछि प्रदेश समिति छ, प्रदेश समितिको जिम्मेवारी हुन्छ. अनि सबैभन्दा महत्वपूर्ण चाहिँ प्रदेशबाट अथवा डिपोहरूबाट पालिकाको सिफारिसमा डिलरहरूले लान्छन्. डिलरहरू भनेको सहकारी छ अधिकांश त, अब केही ठाउँमा जहाँ सहकारीहरू छैन त्यो ठाउँमा निजीलाई पनि डिलरसिप दिएको छ. अनि सबैभन्दा अहिले गुनासो आउने गरेको चाहिँ त्यो सहकारीहरूले वा डिलरहरूले मल बुझेर लगेपछि त्यसको सही चाहिँ परिचालन हुँदैन, त्यहाँनिर चाहिँ तेरो र मेरो भन्ने गर्ने होइन. हामीले त धेरै कुराहरू सुनेका छौँ, यो राजनीतिक आस्थाको आधारमा भेदभाव गर्ने, जातीयताको आधारमा भेदभाव गर्ने, यस्ता यस्ता कुराहरू पनि सुनिया छ र यहाँलाई बिचमा भनिहालौँ त्यस्तो कुरा गर्न पाइँदैन, कानूनले पनि पाइँदैन, हाम्रो कार्यविधिमा स्पष्ट लेखेका छौँ र त्यो कुरा बारे सचेत गराएर अथवा जानकारी गराएर हामीले प्रदेश सरकारलाई पनि स्थानीय तहलाई पनि ल है यो मलको अब अहिले यो धान सिजन आउँदै गर्दाखेरि चाहिँ यो मलको अभावको मौका छोपेर कालोबजारी हुन सक्ने कम गुणस्तरको मल किसानलाई बेच्न सक्ने त्यस पछाडि गएर चाहिँ त्यो भेदभाव हुन सक्ने यो आदि इत्यादि समस्यालाई तपाईँले नजिकबाट हेरेर अनुगमन गरेर यदि कार्यविधि पालना नगरिकन अथवा कानूनको विरूद्ध हुने गरिकन कसैले त्यस्तो कारवाही के काम कारवाही गरेको छ भने त्यसलाई कानूनी दायरामा ल्याउनलाई सहयोग गरिदिनु होला भनेर चाहिँ हामीले सबै 77 वटा जिल्ला प्रशासन कार्यालयहरूलाई पनि जिल्ला गृह मन्त्रालय मार्फत अनुरोध गरेका छौँ भने स्थानीय तह सबै स्थानीय तहमा अनुरोध गरेका छौँ. त्यसकारणले अघि यहाँले भनेको कुरा मैले उत्तर दिएँ भन्ने लाग्छ. एउटा माग जति छ माग डरलाग्दो हिसाबले बढेको छ. अब अहिले अहिले मैले त हाइब्रिडको मात्रै कुरा अहिले मल केमा जाँदैन भन्ने अवस्था भयो कि होइन. अहिले तपाईँको के अरे उखुमा मल
1: चौतर्फी बालीमा चाहिँ मल प्रयोग बढ्यो, त्यसमा पनि रासायनिक मलको प्रयोग बढ्यो, प्राङ्गारिक र जैविक मलको प्रयोग चाहिँ घट्यो. तपाईँले जोड्न खोजेको कुरा यो
0: एकदमै हो.
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ यो कुराकानीमा हामीसँग हुनुहुन्छ. तपाईँले मलकै प्रसंग जोड्दै गर्दाखेरि जुन अघि मौजदात मल सरकारसँग छ भनेर जोड्नुभयो, यहीँनिर फेरि एउटा चासो आएको छ जुन चासोलाई मैले राख्न खोजे. सरकारले यो मल मौजदात किन राख्छ किसानलाई नबाँडेर?
0: त्यस्तो होइन होइन, यो बुझाइ त्यस्तो कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले अघि पनि भने डिपोमा मल आएपछि प्रदेश समितिको बैठक बस्छ. पहिला
1: मलको चासो है सरकारले किन राख्छ हामीलाई किन दिँदैन भन्ने
0: राखेको होइन, म त्यही बुझाउन खोजेको. मल आएपछि चाहिँ हाम्रो पहिला प्रदेशमा जाने पनि प्रतिशत छ कि हामीले जहाँ धेरै खेती हुन्छ, जहाँ धेरै मलको आवश्यकता हुन्छ, जहाँ धेरै मलको माग हुन्छ, यहाँ चाहिँ बढी मल परिचालन गर्ने गरिकन हामीले कार्यविधि बनाएको छ. उदाहरणको लागि जस्तै मध्य प्रदेशको 8 वटा जिल्ला छ नि, तर नेपाल भित्रिने कुल मलको 29% मध्य प्रदेशमा जान्छ. त्यसकारण हामीले 6 वटा आधारमा मल वितरण गर्छौँ होइन, कोटा लाउने भनेको. एउटा चाहिँ खेतीयोग्य जमिन, एउटा चाहिँ सिंचाईको उपलब्धता, अर्को भनेको चाहिँ तपाईँको त्यहाँ मागको अवस्था, अर्को भनेको विगतको खपतको अवस्था, र अर्को भनेको चाहिँ त्यो प्रदेशले आफूले थानेको व्यावसायिक बाली वा उसले प्राथमिकतामा राखेको बाली, यो लगायतको विषयमा चाहिँ हामीले कोटा दिन्छौँ. त्यसो गर्दा चाहिँ जहाँ धेरै मलको माग छ, जहाँ धेरै खपत हुन्छ, त्यहीँ नै मल पुर्याउने नीति हो. त्यही बमोजिम मैले उदाहरण दिएँ यहाँहरूलाई, कर्णालीमा त हाम्रो 2% पनि जाँदैन होइन, गण्डकीमा 3% हाराहारीमा जान्छ. त्यसपछि कोशी प्रदेशमा जान्छ, लुम्बिनीमा जान्छ।
1: कर्णालीको अभ्यास त अब अर्ग्यानिक प्रदेश भनेकै छ, एउटा अभ्यास पनि सुरुवात भएको हुँदाखेरि अलिक कमै मात्रामा किसानहरूले मल खोज्नुहुन्छ भन्ने एउटा सामान्य बुझाइ राखौं। त्यसै गरी अब अगाडि बढ्नुपर्नेछ भनेर पनि चर्चा परिचर्चा शुरू हुन थालेका छन्। जुन सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने हो भने पनि अहिले चाहिँ अब जैविक मलमा अनुदान भनेर जोड्न खोज्दैछ सरकारले। फेरि पनि यहीँनिर मैले चासो राखौं, कृषि तथा वन र पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठज्यू, किसानलाई सरकारले रासायनिक मल पुर्याउन नसकेर यहाँनिर चाहिँ अहिलेको नीति तथा कार्यक्रममा चाहिँ जैविक र यसतर्फको खेतीमा चाहिँ अगाडि जाने कुरा आयो भनेर किसानले गुनासो गर्नुभयो भने यसको जवाब तपाईँले के दिनुहुन्छ?
0: मैले अलिकति अघि पनि भने त्यही कुरा दोहोऱ्याउनु पर्ने हुन्छ। एउटा चाहिँ हाम्रो माग अत्यधिक बढेको छ र हाम्रो निर्भरता चाहिँ रासायनिक मलमा मात्रै भयो के। यो माटोको स्वास्थ्य मैले धेरै वर्षदेखि भन्दै गरेको, यो माटोको स्वास्थ्यको हिसाबले पनि दिएको छैन, राज्यले पनि यो धान्न सक्दैन। यहाँनिर यहाँलाई बताउँ, यो सान्दर्भिक हुन्छ, रेडियो सुन्नुहुने श्रोताहरूलाई थाहा नहुन सक्छ। युरियामा अहिलेको मूल्य 1 किलोको 160 रुपियाँ पर्छ, उहाँहरूले 15 रुपियाँमा तपाईँको सहकारीले लिने 15 सबेत गरिकन 1 रुपियाँ त्यसमा जोडिन्छ, 16 रुपियाँ भयो, 1 रुपियाँ लिन पाउँछ, बाँकी ढुवानी तिरेर मल पाउने हो। तर राज्यलाई त्यसबाट आउने भनेको जम्मा जम्मी 15 रुपियाँ हो। 160 रुपियाँमा 15 रुपियाँ किसानको ढुवानीको कुरा त अर्को भइहाल्यो होइन, 15 रुपियाँ किसानको 145 रुपियाँ 1 किलो मलमा राज्यले अनुदान दिइरहेछ। डिएपीको 170 रुपियाँ पर्छ, किसानलाई यो अनुमान छैन, एउटा त्यो कुरा। र त्यही कुरालाई आधार मानेर मैले के भन्न खोजेको भन्नुहुन्छ भने, हामीले हिसाब निकालेका छौँ, अहिले हामी यदि 6 लाख टन मात्रै किसानलाई आजको मूल्यमा र आजको अनुदानको दरमा हामीले मल उपलब्ध गराउने हो भने 80 अर्ब रुपियाँ चाहिन्छ। मन्त्रालयको त्यो खालको अवस्था छ। त्यसकारणले यो राज्यले ठेक्न सक्दैन भन्ने कारण चाहिँ त्यो हो।
1: 50 अर्ब त मलकै लागि तपाईँ र मातहतका निकायले मागै गरेको अवस्था छ अहिले नै,
0: एकदमै
1: कुल मन्त्रालयको
0: बजेट हो। त्यो खालको अवस्था भएको हुनाले चाहिँ किन सकेन राज्यले भन्ने कुराको मेरो जवाफ यो रहन्छ। अनि अर्को कुरो, अघि यहाँले मौज्दा छ भन्नुहुन्छ किन जान दिनुहुन्न भन्ने कुराको, त्यसको अलिकति यस्तो हुन्छ कि तपाईँको, हामीले त
1: होइन, मैले भनेको होइन, ठिक छ,
0: उहाँले बुझ्नुपर्छ, उहाँले बुझ्नुपर्छ। त्यसको कुरा के हुन्छ भन्नुहुन्छ भने, त्यहाँ मल डिपोमा आइसकेपछि कोटा लाग्नुपर्छ होइन, कोटा लाग्नको लागि त्यो समिति बसेर, कोटा त तुरन्तै लाग्छ, त्यसमा समय लाग्ने कुरो भएन। कहाँनिर चाहिँ अलिकति रहन सक्ने सम्भावना हुन्छ भन्दाखेरि, कोटा त लाग्यो, पालिकालाई गयो, जस्तो हाम्रो तराईको हकमा 10 दिनभित्र कोटा उठाइसक्नुपर्ने भन्ने छ, पहाड़को हकमा 15 दिनमा र उच्च पहाड़को हकमा 21 दिनमा उठाइसक्नुपर्ने भन्ने छ हो। त्यो चाहिँ लगातार रूपमा उहाँले नउठाउँदाखेरि चाहिँ मौजदा देखिने हो, एउटा कुरा। दोस्रो कुरा भनेको चाहिँ हाम्रो मुख्य बाली भनेको धान सिजन हो,
1: अहिले जुन अहिले सिजन
0: सुरु हुँदैछ, हामीले चाहिँ हाम्रो समग्र प्रयास चाहिँ धान सिजनमा फोकस छ। त्यसको मतलब हामीले मल अरूमा नदिने भन्ने होइन, मल गइरहेछ। अहिले पनि तपाईँलाई बताउँ, अहिले हाम्रो दैनिक रूपमा 500 टन भनेको कति भयो भन्नुहुन्छ भने 5-6 हजार क्विन्टल होइन, 5-6 हजार क्विन्टलदेखि तपाईँको 2500 टन भनेको चाहिँ हाम्रो कति भयो त भन्दाखेरि चाहिँ 25,000 क्विन्टल दैनिक रूपमा हाम्रो त डिपोबाट सहकारीहरूमा गइराखेको छ त, त्यो त तथ्याङ्कले देखाउँछ, जो जसले पनि हेर्न सकिन्छ।
1: मल वितरणको प्रक्रिया
0: एउटा स्वचालित प्रक्रिया छ एक हिसाबले, त्यो गइराखेको छ। त्यसका बावजुद पनि मल आउने अनि त्यसपछि गोदाममा भित्रिने त्यसपछि जाने त निरन्तर प्रक्रिया हुन्छ।
1: मन्त्रालयले यसका लागि पछिल्लो चरणमा चाहिँ पारदर्शिता, अनलाइन सिस्टम, कतिपय कुराहरू गरेको छ भनेर पनि तपाईँले यसभन्दा अगाडिको हाम्रो कार्यक्रममा पनि जोड्नु भएको थियो। अघि तपाईँले एउटा चर्चा गर्दै हुनुहुन्थ्यो नि, मैले सन्दर्भलाई अलिकति बदले, अन्तर्राष्ट्रिय परिवेश के छ भन्ने कुराले चाहिँ मलको हाम्रो आपूर्तिको विषयलाई चाहिँ प्रभाव पार्छ, किसानहरूले माग गर्ने एउटा पाटो हो, उहाँहरूले माग गर्न पाउनुहुन्छ भनेर, यो अन्तर्राष्ट्रिय परिवेश र मलको सम्बन्ध खास गरी अहिले चाहिँ के छ?
0: एकदमै सान्दर्भिक प्रश्न उठाउनु भएको छ। अब पहिलो कुरो त, अब हामीले समयमा खरिद प्रक्रिया गरेका थियौं र अहिले हामीसँग मल छ। 3-4 वर्ष अगाडि कोविडको बेलामा हामीसँग यो बेलामा 1 गेडा मल नभएको अवस्था पनि थियो होइन, तर अहिले हामीसँग

0: मेक्सिको र यो वर्ष आउन बाँकी गरिकन हामीसँग 187,000 टन चाहिँ मल आउन बाँकी हो र त्यो मल आउने क्रममा थियो यी सबै मलहरू जेठको अन्तिमदेखि अब कुनै त अहिलेसम्म आइसकेका हुन्थे त्यो 3 महिना जति भइसक्यो क्राइसिस भएको होइन मध्यपूर्वको
1: सहज भएको भए मध्यपूर्वको हर्मुज जलमार्ग
0: खुलेको भए र त्यहाँ चाहिँ त्यो समस्या नभएको भए चाहिँ हाम्रो 187,000 टन आइसक्थ्यो यहाँलाई बताउँ अहिले पनि हाम्रो लगभग 2 महिनादेखि 30,000 मेट्रिक टन डिएपी ठ्याक्कै त्यहीँ अड्किएको छ त्यहाँको 3 असर परेको छ अहिलेको यहाँले जुन सोध्नुभयो
1: नि हाम्रो पहुँच होइन त्यहाँ
0: हाम्रो पहुँच हुने कुरै भएन
1: 3 असर ल्याएर
0: हो त्यहाँ चाहिँ तपाईँको त्यहाँ त संसारभरिकै अड्किएको अवस्था हो नि हामी सबैलाई थाहा छ नि त होइन अहिले त मिडियामा सबैले यो कुराहरू सुनिराख्नु भएको छ देखिराख्नु भएको छ 3 कारण भयो एउटा त ठ्याक्कै हर्मुजकै कारणले मलाउन रोकियो त्यहाँ अवरोध भएर दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ तेस्रो कुरा भनेको चाहिँ उत्पादन कम माग बढेको कारणले गर्दाखेरि मूल्य आकाशिएको छ तपाईँको कतिपय अवस्थामा त युरियाको मूल्य त गत वर्षको यही अवधिको
1: भन्दा उपभोक्ताको अहिले भान्सा आकाशिए
0: जस्तै
1: मलको चाहिँ सरकारका लागि चाहिँ
0: हजुर
1: मूल्य आकाशिएको
0: छ दोब्बरले बढेको अवस्था छ यो कारणले गर्दा यो ठूलो चुनौती हामीलाई भयो होइन तथापि एउटा त अहिलेको हाम्रो इष्टको कुरा मैले बताएँ हामी एक हिसाबले सन्तोषजनक अवस्थामा छौं दोस्रो कुरा भनेको यो जुन जारी यो समस्या छ यो द्वन्द छ यसमा विकल्प के हुन सक्छ भनेर सरकारले काम गरेको छ उदाहरणको लागि चाहिँ हामीले चाहिँ अब छिमेकी मित्र राष्ट्र भारतसँग चाहिँ हामीले यो G2G भन्छ सरकारदेखि सरकारसँगको खरिदको एउटा सहमति MOU भनिन्छ MOU छ त्यो MOU अन्तर्गत रहेर चाहिँ नेपालको कृषि सामग्री कम्पनी लिमिटेडले चाहिँ भारतको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्स लिमिटेडसँग सम्झौता छ त्यो सम्झौता अन्तर्गत चाहिँ हामीलाई मल उपलब्ध गराइदिने हामीले भारत सरकारलाई अनुरोध गर्यौं उहाँहरूबाट अनौपचारिक रूपमै हामीलाई सकारात्मक जवाफ आयो होइन अनि त्यसपछि चाहिँ हाम्रो जुन पत्रचारहरूको कुराहरू भयो उहाँहरूसँग त्यसपछि पत्रचार भयो पत्रचार गर्दाखेरि ठिकै छ तपाईँहरू अगाडि बढ्नुहोस् हामी सहयोग गर्छौं भनेपछि चाहिँ हामीले मन्त्री परिषदमा प्रस्ताव लगेर 80,000 टन 60,000 टन युरिया 20,000 टन डिएपी खरिदको लागि चाहिँ मन्त्रालयबाट प्रस्ताव गयो क्याबिनेटले हामीलाई वैशाख 16 क्याबिनेटले हामीलाई चाहिँ त्यो स्वीकृति दियो त्यो स्वीकृति प्राप्त गरेपछि तुरन्तै हामीले चाहिँ भारतमा चाहिँ हामीलाई चाहिँ पहिलो चरणमा चाहिँ 50,000 मात्रै किन अब स्रोतको अभाव भयो वर्षको अन्तिममा त्यसकारण 30,000 टन युरिया 20,000 टन डिएपी उपलब्ध गराइदिनुलाई भारतमा अनुरोध गर्यौं उहाँहरूले आफ्नो प्रक्रिया शुरू गरिसक्नु भएको छ आउने हप्ता हामीले त्यहाँबाट मूल्य प्राप्त गर्छौँ भन्ने अपेक्षा छ त्यो मूल्य प्राप्त गरेपछि त्यो मूल्य ठिक छ कि छैन हामीले खरिद गर्न सक्ने नसक्ने भएपछि चाहिँ त्यो मल खरिद प्रक्रिया सुरु हुन्छ त्यसपछि पनि हामीलाई लाग्न त हेर्नुहोस् त्यसमा 120 दिनभित्र भनिया हुन्छ हामीलाई भदौमा जो सेकेन्ड टप ड्रेस गर्नुपर्छ वा ढिलो रोपेको होइन धानको टप ड्रेस गर्नुपर्ने हुन्छ त्यो बेला चाहिँ अब यो अहिले हाम्रो रोकिराखेको मल आएन भने त्यसले हामीलाई निकै ठूलो सहयोग पुर्याउनेवाला छ
1: 3 महिना पछाडि
0: एकदमै
1: तपाईँहरूले असारसम्म चाहिँ जो सन्तोषजनक अवस्था छ भन्नुभएको छ साउन भदौ पछाडिलाई चाहिँ गाह्रो छ भन्न खोज्नुभयो
0: हो त्यसमा पनि मैले थप्न खोजेको एउटा चाहिँ त्यो मल आएर हामीलाई सहज हुनेवाला छ होइन त्यो फेरि ग्यारेन्टी आउँछ कि त्यो चाहिँ ग्यारेन्टी आउँछ भने मतलब जस्तै मूल्यमा यकिन
1: भयो नढाट्नुहोस् है आउँछ कि आउँदैन ठ्याक्कै भन्नु
0: यस्तो भने मैले भन्न खोजेको त्यो त अब खरिद प्रक्रिया अगाडि बढ्यो हो नि उहाँले दिएको मूल्य मूल्य फेरि हामीले त लागत अनुमानभन्दा माथि गएर किन्न सक्दैनौँ होइन त्यो मूल्य चाहिँ हाम्रो लागत अनुमानभित्र पर्यो किन भन्दाखेरि त्यो त जति मन लाग्यो त्यतिमा खरिद गर्न सक्दैनौँ त्यो भएपछि चाहिँ हामीले किन्ने हो अब त्यो भएन भने फेरि उहाँलाई अर्को रिक्वेस्ट गर्छौँ क्या तुरुन्तै भनेपछि इन्डियाबाट अहिले मल आउने त तय छ उही समयको मात्रै कुरा भयो एउटा कुरा दोस्रो कुरा यहाँलाई बताउनु म दोस्रो कुरा चाहिँ जुन अड्किएका मलहरू छन् नि अड्किएका मलहरूको बारेमा पनि हामीले चाहिँ त्यो सप्लायरहरूलाई मन्त्रालयमै बोलाएर र कम्पनीहरूले पनि आफूले बोलाएर उहाँलाई ताकेता गरे गरे हुनुहुन्छ यसको फलस्वरूप अहिले मैले 30,000 टन डिएपीको कुरा गरेँ होइन त्यो चाहिँ हर्मुज खुलेको भोलिपल्टै त्यहाँबाट आउँछ नेपालमा त्यसपछि हामीलाई त 2 महिना त बाँकी छ नि त करिब करिब होइन हो त्यो बीचमा चाहिँ त्यसले हामीलाई एकदमै सहज बनाउँछ त्यो बाहेक अर्को 30,000 टन डिएपी पनि हाम्रो दिन्छु भनेर हामीलाई चाहिँ सप्लायरले एकदमै विश्वास दिलाएको अवस्था छ भने 60,000 टन युरिया पनि एकदमै दिन्छु भनेर विश्वास दिलाएको अवस्था भयो। यो सबै आयो भने त हामीलाई कुनै समस्या हुँदैन भन्ने लाग्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको

0: गरिरहेका छौ। कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। किसानले चाहे जति मल नपाउने अवस्था छ, मल बिना उत्पादन हुँदैन भन्ने बुझाइ पनि छ। यसबारे मन्त्रालयका सहसचिव डाक्टर श्रेष्ठ।
1: यो आंशिक रूपमा सत्य हो, कसरी भन्नुहुन्छ भने नि जहाँ चाहिँ हामीले यो रासायनिक मलको अत्यधिक प्रयोग गरेको छ त्यहाँ चाहिँ एकैचोटि रासायनिक मल हटाउँदाखेरि अथवा रासायनिक मल प्रयोग नगरिकन प्राङ्गारिकको भर पर्दाखेरि उत्पादन नहुने भन्ने कुरा चाहिँ सत्य
0: भयो। मधेस प्रदेशको एउटा उदाहरण लिएर चर्चा गरौँ न त, यो
1: हो हो लो मधेसकै कुरा गरौँ। मधेसमा चाहिँ अरू प्राङ्गारिक पदार्थ खासै प्रयोग हुँदैन, होइन, त्यहाँ गुइठा बाल्ने एक खालको होइन प्रचलनै छ, विगतमा हुन्थ्यो, आजकल प्राङ्गारिक पदार्थ प्रयोग हुँदैन। प्राङ्गारिक पदार्थ भनेको के हो त भन्दा हाम्रा गोठे मल, हाम्रा कम्पोस्ट मल, हरिया मलहरू होइन, विभिन्न तरिका छन् नि हाम्रा, त्यो प्रयोग हुँदैन अथवा कहीँ कहीँ एकदमै कम प्रयोग हुन्छ, एकदमै कम हो। त्यस्तो ठाउँमा चाहिँ के हुन्छ भन्दा उत्पादन नहुने भने त कुरै भएन,
0: होइन, रासायनिक मल प्रयोग र मिल्यो भने उत्पादन बढी पनि हुन सक्ला। जुन हाइब्रिड बिउ किसानले लगाउनुहुन्छ त्यसै मात्राको चाहिँ रासायनिक मल पुग्यो भने मनग्य उत्पादन पनि होला, तर त्यहाँ उत्पादन चक्र मिलाउन सन्तुलनको कुरा जोडिने भयो।
1: एकदमै एकदमै, अब फेरि तपाईँले हाइब्रिडको प्रसङ्ग जोड्नुभयो, एउटा उहाँले किसानहरूले रेडियो सुन्ने किसानहरूलाई त राम्रोसँग थाहा छ, हाइब्रिडले एकदमै धेरै मल माग्छ र हाइब्रिडमा चाहिँ पुग्ने अनुसारको मल पुगेन यदि भने चाहिँ फेरि त्यसले त फेरि अरू हाम्रो अरू उन्नतले दिने जति बराबर पनि खन्चुवा हुन्छ भनौँ न, खन्चुवा हुन्छ त्यो हो। त्यस्तो समस्या भन्न खोजेको, त्यस कारणले उत्पादन पटक्कै दिने होइन भन्ने कुरा चाहिँ गलत हो, त्यस्तो त हुँदै हुँदैन। तर चाहिँ उत्पादन हामीले किन त्यो रासायनिक मलमा मात्रै निर्भर भएको हुनाले होइन, त्यहाँ माटोमा सूक्ष्म जीवाणु तिनको क्रियाकलाप र तिनको क्रियाकलाप मार्फत चाहिँ माटोमा जुन हाम्रो पोषक तत्वहरू हुन्छ त्यो बिरुवालाई उपलब्ध गराउने जुन चक्र नै एक हिसाबले खलबलिएको हुनाले माटो नै एक हिसाबले गुणस्तरीय उर्वरा युक्त नभएको हुनाले चाहिँ रासायनिक मल मात्रै लगातार प्रयोग गरिरहेको ठाउँमा एकैचोटि छोड्दाखेरि चाहिँ उत्पादनमा ह्रास आउँछ। यो अन्तको अनुभवले पनि देखाएको छ। श्रीलङ्कामा केही वर्ष अगाडि त्यो प्रयास भयो र त्यहाँ उत्पादनमा निकै ठूलो गिरावट आयो। त्यसै गरिकन हामी कहाँ पनि त्यो सम्भावना हुन्छ, तर जहाँनिर चाहिँ पहिल्यै पनि सन्तुलित रूपमा मलखाद प्रयोग गरेको छ अथवा प्राङ्गारिक पदार्थहरू पर्याप्त मात्रामा हालेर खेती भएको छ त्यो ठाउँमा उत्पादनमा त्यत्रो फरक चाहिँ पर्दैन, होइन। अथवा यसो पनि भनौँ, जहाँ चाहिँ पहिल्यैदेखि, त्यसमा त सवालै भएन, जहाँ चाहिँ पहिल्यैदेखि नै प्राङ्गारिक हिसाबले मात्रै खेती गरिएको छ त्यसमा त के असर,
0: माटो मर्ने कुरै
1: भएन, त्यसको असर पर्ने कुरै भएन। तर समस्या कहाँनिर भन्दा हामीले यदि हाइब्रिडहरूको खेती धेरै गर्छौं, धेरै मल खाने खन्चुवा बालेको खेती बढी गर्छौं भने त्यस्तो अवस्थामा रासायनिक मलको अहिलै चाहिँ विकल्प देखिँदैन। किन भन्दा तिनीहरू चाहिँ अहिले पनि मैले भनिहाले, तिनीहरू चाहिँ धेरै खन्चुवा हुन्छन् र तिनलाई चाहिँ माटोमा भएको प्राङ्गारिक हामीले हाल्ने प्राङ्गारिक मलले मात्रै तिनलाई त्यो खाना पुग्दैन। त्यसकारणले यदि तपाईँ बढी धेरै बढी उत्पादन लिन चाहनुहुन्छ, हाइब्रिडको खेती गर्नुहुन्छ भने रासायनिक मलको आवश्यकता पर्ने कारण त्यो होइन। त्यसको फेरि अरू पक्ष त छँदैछ, तपाईँले माटो बिग्रेको कुरालाई विचार गर्नु भएन, स्वास्थ्यलाई विचार गर्नु भएन, अनि त्यसपछि गएर लागतलाई विचार गर्नु भएन, किन लागत पनि बढ्छ नि त, हाम्रो लागत पनि बढेको छ,
0: किसानको लागत उड्दैन उत्पादन पर्याप्त भएन भने
1: हो, एकदमै त्यो हिसाबले त्यसको अर्को पाटो भनेको जस्तै हाइब्रिड खेती गर्दाखेरि त बिउमै बढी खर्च छ, मलमै बढी खर्च छ, मेहनतै बढी लाग्छ, सबै कुरामा बढी खर्च हुन्छ नि त। त्यसको तुलनामा तपाईँले त्यसको जहाँ जहाँ हुन्छ त्यसको प्रयोग नगर्ने ठाउँको फेरि तुलना गर्नुभयो भने फाइदा कम होला तर लागत पनि त कम हुन्छ नि त, त्यो भन्न खोजेको मैले। तर अनि फेरि दिगो बाटो चाहिँ त तपाईँको त्यसको सन्तुलन हो के,
0: सन्तुलन
1: हो,
0: खेती चक्रमा सन्तुलन मल र माटोको,
1: एकदमै
0: बुझौँ,
1: एकदमै सही।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले विशेष गरी अहिले रासायनिक मलको अवस्था, किसानले पाउन सक्ने र अहिले भइरहेको चाहिँ उपलब्धता, त्यसै गरी अबको खेती र त्यसमा चाहिँ दिगो खेतीको चाहिँ अवधारणा चाहिँ के हो, मन्त्रालयको बाटो के हो भनेर चर्चा गरिरहेका छौं। खास गरी बजेट सार्वजनिक हुँदैछ एउटा सन्दर्भ भयो, यसअघि नीति तथा कार्यक्रम आयो त्यसले समेटेका कुराहरू छन्, पर्यावरणीय कृषि त्यसमा पनि तपाईँहरूको हरित मल नीति, जैविक मल, मल र बायोचारका चाहिँ कुराहरू, यस्ता कुराहरू अहिले अलि धेरै चाहिँ उठ्नुको कारण के हो, नीति तथा कार्यक्रमले समेट्नुको कारण के हो, फेरि पनि मैले एउटा चासो राखेँ।
1: होइन, एकदमै यो पनि एकदमै सान्दर्भिक राम्रो कुरा उठाउनु भएको हो। अब हामीले त यो मन्त्रालय अन्तर्गत कार्यरत रहँदा

0: समयदेखि यी विषयहरूलाई उठाइआएको र कार्यक्रमहरू गर्दै आएको हो। जस्तै हाम्रो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने विगतमा हामीले कार्यक्रमहरू गरेको हो होइन, त्यसै गरिकन प्राङ्गारिक मललाई प्रवर्धन गर्ने प्राङ्गारिक मलमा अनुदानै दिएको हो हामीले। पहिला त प्राङ्गारिक मलको 50% अनुदान थियो, पछि चाहिँ प्रति किलो 10 रुपियाँको दरले पनि अनुदान दिएकै हो। त्यति मात्रै भएन, प्राङ्गारिक मल उत्पादन गर्ने कारखानालाई मेसिनहरूको आयातमा अथवा मेसिनहरूको मूल्यमा आयात गर्दाको मूल्यमा 50% पुँजीगत होइन अनुदान पनि दिएकै हो होइन। यी सबै कुराहरू त सरकारले विगतमा नै गरेको, त्यसै गरेर हरियो मलको प्रवर्धन पनि सुरु पहिल्यैदेखि गरेका हो। नेपाल सरकारको नीतिमा चाहिँ म कार्यक्रममा म कमी देख्दिनँ, पहिल्यैदेखि हामीले यो गर्दै आएको। त्यसै गरिकन गोठे मलका कुरा, भखारो सुधारका कुरा, यी कुराहरू हामीले गर्दै नै आएको। तर अहिले आएर चाहिँ यो कुरा अझ बढी आउनुको कारण पनि के भयो त भन्दा, अहिले हामीले जुन चर्चा गऱ्यौँ नि, रासायनिक मलप्रतिको अत्यधिक निर्भरताले गर्दाखेरि एउटा त यो मल पनि महँगो हुँदै गयो अस्वाभाविक रूपमा, अनि राज्यको पनि ठूलो ढुकुटी पनि जाने भयो, अनि यसमा सबभन्दा महत्वपूर्ण कुरा माटो हाम्रो बिग्रिँदै गयो होइन। त्यसपछि गएर माटो बिग्रिनेमा रासायनिक मल मात्रै भने होइन, रासायनिक मलको पनि युरियाको मात्रै प्रयोग गर्दाखेरि माटोमा अम्लीयपना बढ्दै गयो, एकदमै प्रयोग असन्तुलनकै कारणले हो। युरियाको मात्रै बढी प्रयोग गर्दा अम्लीयपना बढ्यो, त्यसले गर्दा सूक्ष्म जीवाणुको जीवनचर्या, त्यसको संख्या, यो सबैमा असर पुर्यायो होइन। त्यसले गर्दाखेरि चाहिँ जुन माटो एकदमै जीवन्त भएर माटोले नै बिरुवालाई खाद्य तत्त्व दिन सक्थ्यो, दिया थियो पहिला, त्यो चाहिँ अवरुद्ध भयो। यो कारणले गर्दाखेरि चाहिँ माटो त जीवन हो, हाम्रो
1: माटो जीवन हो, त्यहीँनिर चाहिँ बिरुवाहरूले पनि बोल्छन्, खेल्छन्, हुर्किन्छन् भन्ने कुरा
0: हो,
1: हामीले सम्झनु पर्छ भन्ने तपाईँको भनाइ
0: एकदमै हजुर। त्यो कारणले गर्दाखेरि माटोलाई बचाउनु पनि एउटा आवश्यकता भयो। अर्को कुरा भनेको चाहिँ हाम्रो जस्तो देशमा यो रासायनिक मलप्रतिको जुन अत्यधिक निर्भरता छ नि, त्यसले गर्दा अहिले पनि मैले भनिसकेँ, न यो देशको यो अर्थतन्त्रले धान्न सक्ने अवस्था रह्यो होइन, किनभने माग त बढ्दो छ होइन। तपाईँलाई बताउँ, हामीले केही वर्ष अगाडि 50 करोडबाट जम्मा सुरु गरेको, अहिले हामीले अहिले भर्खर 60 अर्बको कुरा गऱ्यौँ होइन, त्यो हिसाबले दिएको छैन, धान्न गाह्रो छ राज्यलाई होइन, हाम्रो स्रोतको सीमितताले गर्दा। अर्को त माटोको स्वास्थ्य बिग्रिँदै गएको छ होइन, त्यसै गरिकन यसका पर्यावरणीय असरहरू त छँदैछ नि, हेर्नुहोस् थुप्रै पर्यावरणीय असर छ। त्यो कारणले गर्दाखेरि चाहिँ यसको, अनि अहिले आएर त फेरि अहिलेको संकट आइलाग्यो, अब मलै नआउने हो कि भनेको अवस्था,
1: बेला बेला दोहोरिरहन्छन्। विगतमा चाहिँ कोविड महामारीको संकट तपाईँले अघि सम्झनुभयो, त्यसै गरी अहिले हर्मुज जलमार्गमा देखिएको युद्धको चपेटा, रूस र युक्रेनको चाहिँ लडाईँ हुँदाखेरिको चाहिँ अरू अन्तर्राष्ट्रिय परिवेशमा पर्दाखेरिको असर, यस्ता कुराहरू भोलि पनि नदोहोरिएलान् भन्न चाहिँ सकिन्न। तर सरकार अलि बलियो हुने, सरकारले त्यही अनुसार चाहिँ पूर्व तयारी गर्ने र किसानलाई पनि खेती यसरी पनि सम्भव छ भनेर विकल्प दिन सक्नु पर्यो।
0: एकदमै त्यही हो, त्यसैमा लागेको पनि छ सरकार, अघि हामीले चर्चा पनि गर्यौं। पहिलो कुरो त अहिलेका दुई तीनवटा परिस्थितिको कारणले होइन, राज्यको स्रोतको कुरा, माटो बिग्रेको कुरा, बेला बेलामा आउने यो क्राइसिस, त्यसको कारणले गर्दा रासायनिक मलको आपूर्तिमा अवरोध हुन सक्ने सम्भावनाहरूको बीच चाहिँ अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि यो प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने एक खालको एउटा उच्च प्राथमिकतामा राखेको कारणले पनि हामी अर्को वर्षमा, अघि हामीले चर्चा गरे जस्तै, विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो। त्यो एकदमै समय सान्दर्भिक छ र त्यसले चाहिँ हामीलाई, मैले सधैँ भन्ने गरेको, यो एउटा स्थानीय खाद्य प्रणाली जुन भन्छौ नि, हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोषे ढुङ्गा मान्न सकिन्छ, जुन यो रासायनिक मलबाट क्रमशः हामी यसलाई चाहिँ यसको परनिर्भरता घटाउँदै जाने कुरामा जुन सरकार लागेको छ, नीति कार्यक्रमले बोलेको छ, अब यो बजेटले त्यो कुरा बोल्नेछ, यसको आधारमा चाहिँ हामी चाहिँ एउटा आत्मनिर्भरमुखी एउटा स्थानीय खाद्य प्रणाली विकासमा जाने दिशामा चाहिँ एउटा एकदमै एकदमै राम्रो प्रयास चाहिँ हामीले गरिराखेका छौँ भन्ने लाग्छ। अब यहाँनिर कुरा गर्दाखेरि चाहिँ कस्तो छ भन्नुहुन्छ भने, प्राङ्गारिक कृषि प्रवर्धनको पनि अर्को एउटा कार्ययोजना पनि बनाएका छौँ, अनि यहाँले अघि प्रसङ्ग पनि गर्नुभयो, पर्यावरणीय कृषिको मार्गचित्र पनि बनाएका छौँ। मूल कुरा के हो भन्दाखेरि एकदमै सारमा भन्नुपर्दा तुरुन्तै अहिले रासायनिक मलको पूर्ण विकल्प छैन
1: भनेको कृषिका अभियन्ताहरू जो पर्यावरणीय खेतीको कुरा गर्दाखेरि रासायनिक मल बन्दै गर्नुपर्छ थप्पै गरेर जानुपर्छ हामी हाम्रै अर्ग्यानिक खेतीमा चाहिँ लाग्नुपर्छ भन्ने जुन छ त्यो सन्दर्भ अहिले भर्खरको भर्खरै तत्कालको तत्कालै चाहिँ हुँदैन भन्ने तपाईँको
0: एकदमै हो मेरो भनाइ नै त्यही होइन यो हाम्रा नीतिहरूले पनि बोलेको छ कि फेरि त्यसमा दुविधा छैन यो बाटो दिगो होइन क्रमशः हाम्रो परनिर्भरता घटाउँदै गएर हामीले प्राङ्गारिक मैत्री हिसाबले अगाडि बढ्नुपर्छ भन्ने कुरा त त्यो मैले मात्रै बोलेको कुरा होइन त्यो त हाम्रो नीतिहरूले उदाहरणको लागि तपाईँलाई खाद्य प्रणाली रूपान्तरणको नेपाल सरकारले रणनीतिक योजना स्वीकृत गरेका छ
1: मैले तपाईँ भन्नाले मन्त्रालयको उदाहरणलाई जोड्न खोजेको
0: ठिक हो अनि त्यसमा पनि हामीले चाहिँ यो दिगो खेतीपातीका कुरा होइन त्यस पछाडि गएर रासायनिक मलप्रतिको परनिर्भरता कम गर्ने कुरा विषादीको प्रयोग घटाउने कुराहरू त्यसमा पनि बोलेका छौँ त्यसकारण राष्ट्रको त घोषित नीति नै त हो त बाबा तर अहिले नै हामी रासायनिक मललाई ट्याक्कै छोड्न सक्दैनौँ तर यसमा मात्रै निर्भर हुन पनि सक्दैनौँ त्यसकारणले त हामीले विकल्पको कुरा गर्यौं विकल्पमा हामीले अघिल्ला तपाईँ हाम्रो बसाइमा पनि कुरा गरेका छौँ गरेको छौँ तर छोटकरीमा भन्दा अहिले पनि के देखिन्छ भन्नुहुन्छ भने युरियाको अत्यधिक प्रयोग हुन्छ त्यसकारणले मेरो मेसेज मेरो एउटा सन्देश रेडियो सुन्ने श्रोताहरूलाई के हो त भन्दा युरिया डिएपी पोटास कम्तीमा नाइट्रोजन फस्फरस पोटास मलै हाल्दाखेरि पनि तीनवटा मलको सन्तुलित मात्रा हालिदिनुहोस् युरियाको त्यसले माटोको स्वास्थ्यलाई गर्ने खराब कुरा अहिले पनि हामीले गरिसक्यौँ एउटा त्यो विषय दोस्रो विषय भनेको चाहिँ युरिया डिएपी पोटास मात्रै होइन हामीले प्रयोग गर्ने प्राङ्गारिक मल होइन यो जैविक मलले त तपाईँको माटोलाई स्वस्थ बनाएर त्यहाँ भएका न्युट्रियन्टहरू पनि त्यहाँ खाद्य तत्व पनि बिरुवालाई दिनलाई सहयोग पुर्याउँछ
1: सरकारले अहिले अनुदान दिन खोजेको विषय पनि त्यसमा केन्द्रित छ
0: एकदमै मैले अहिले पनि बताएँ यहाँलाई होइन अर्को वर्षको लागि हाम्रो अर्ग्यानिक मल अनि अर्ग्यानिक कृषि जैविक खेती यसलाई प्रवर्धन गर्ने गरिकन कार्यक्रम आएको छ हामीले जुन अघि पर्यावरण कृषिको मार्गचित्र भन्यौँ नि मार्गचित्र पनि हामीले यिनै कुराहरू बोलेका छौँ र सरकारले त्यो मार्गचित्रका केही विषयहरू पनि सम्बोधन यो भनौँ न नीति कार्यक्रममा प्लस अहिले बजेट जुन हामीले प्रस्तुत गरेका छौँ त्यसमा त्यो सम्बोधन छ त्यसकारणले एउटा त सन्तुलित मात्रा हामीले 4R प्रिन्सिपल भन्छौँ कि 4R मल सही मात्रामा सही प्रकारको मल सही समयमा र सही तरिकाले मात्रै प्रयोग गर्यो भने पनि खास गरी युरियाको हकमा नाइट्रोजनको हकमा हो अरू मलको हकमा चाहिँ अलिक कम तर नाइट्रोजनको हकमा पुरै के भनेको छ भन्दा यो विश्वको तथ्याङ्क हाम्रो मात्रै होइन अहिले प्रयोग भइरहेको मलभन्दा आधी घटाउन सकिन्छ भन्छ जस्तै सानो अब कृषकहरूलाई सिधै यो काम लाग्ने विषय तपाईँको युरिया प्रयोग गर्दाखेरि सुरुमा जुन धान रोप्दाखेरि बेसल डोज भन्छ हाल्छौँ नि सुरुमा त्यो बेलामा युरिया नहाले हुन्छ उहाँहरूलाई जानकारी गराउँ म युरियाको कम्तीमा पनि 40% चाहिँ त्यो हामीले प्रयोग गरेको चाहिँ त्यो कि त तल चुहेर जान्छ कि उडेर जान्छ त्यसकारणले पहिलो लटमा चाहिँ पहिला हाल्दा डिएपी मात्रै हाल्न सकिन्छ होइन अब त्यसो त अब डिएपी अब महँगो पनि छ त्यसकारणले पनि हो अब हामीले आपूर्ति सोचे जस्तो उहाँको माग अनुसार पुर्याउन सकेका छैन तथापि हामीले प्राविधिक दृष्टिकोणले भन्ने के हो त भन्दा युरियालाई चाहिँ 2-3 पटक हाल्नुहोस् पछि गोड्ने पहिलो गोड्ने दोस्रो गोड्ने बेलामा हाल्नुहोस् तर चाहिँ डिएपीलाई चाहिँ पहिला रोप्ने बेलामा हाल्नुहोस् एउटा यो कुरो भयो त्यसपछि गएर अहिले तपाईँलाई अर्को म बताउँ थुप्रै विकल्पहरू छन् हरियो मल एकदमै राम्रो पहिला हुन्थ्यो पनि हरियो मल प्रयोग गरौँ यो हरियो मल कम्तीमा हामीले यो 45 दिन भएपछि 30-45 दिन भनिन्छ जोतेर मिलायो भने पछाडि हिल्याउने बेला मिलायो भनेपछि त्यसले पनि नाइट्रोजनको युरियाको काम गर्छ
1: तपाईँले गर्दाखेरि मेरो दिमागमा चाहिँ ढैँचा भन्ने आयो
0: ढैँचा सनै बेसिकली ढैँचा र मुख्य रूपमा ढैँचा र सनै हो तपाईँलाई विकल्पमा प्रयोग गर्न सकिने हाम्रो ढैँचाको कुरा गर्ने हो भने 1 हेक्टर अथवा 20 रोपनी को चाहिँ हाम्रो बिउको दर चाहिँ 40-45 किलो भन्छौँ तर त्यसले चाहिँ 20 रोपनीको कुरा गर्दाखेरि चाहिँ 260 किलो युरिया बराबरको काम गर्छ त्यसै गरिकन तपाईँ गोठे मल हामीले चाहिँ 10 टन अथवा अब अथवा रोपनीमा जाउँ न रोपनीमा चाहिँ तपाईँले 50 क्विन्टल हाल्नुभयो भने त्यसले 8 केजी युरिया बराबरको काम गर्छ होइन त्यसै गरिकन गणौले मल चाहिँ 5 टन प्रति हेक्टर भनेको 20 रोपनी भने बुझ्नु होला 5 टन प्रति हेक्टर प्रयोग गर्नुहुन्छ भने त्यसले 163 किलो युरिया दिन्छ र यसले हाम्रो सिफारिस मात्रा भनेको 120 किलो नाइट्रोजन प्रति हेक्टर भनेको 6 किलो प्रति रोपनी जुन हामीले सिफारिस छ नि हो त्यो हिसाबले हेर्दाखेरि चाहिँ त्यति बराबरको हाम्रो चाहिँ युरिया बराबरलाई त्यसले प्रतिस्थापन गर्छ। त्यसै गरी कुखुराको सुली हामीले सिफारिस 4 टन प्रति हेक्टर भन्छौँ, त्यसले 260 केजी युरिया प्रति हेक्टर बराबरको चाहिँ त्यसले काम गर्छ। यो लगायत एजोला पनि छ, अनि जैविक मलहरू पनि छन्, एजोटोब्याक्टरहरू हाम्रो छ, तिनलाई पनि प्रयोग गर्न सकिन्छ। अनि गौमूत्र एकदमै त्यसलाई हामीले अमूल्य हो, त्यो हामीले गुमाइरहेका छौँ। गौमूत्र या गाई या होइन पशुवस्तुको दुइटैको हुने भयो भनौँ न, भैँसीको पनि, त्यो गर्दाखेरि चाहिँ त्यसले 1 लिटर बराबर चाहिँ 70 ग्राम देखि, यसमा चाहिँ एकदमै व्यापक ऊ हुन्छ, तलदेखि माथिसम्म फरक हुन्छ कि, 1 लिटर पिसाबमा 70 ग्रामदेखि 216 ग्रामसम्म त्यो चाहिँ हाम्रो नाइट्रोजन पाइन्छ।
1: नाइट्रोजन भनेको पाइन्छ युरियाकै रूपमा,
0: युरियाको स्वरूप पाइयो। त्यो हाम्रो खेर गरिरहेको चाहिँ हामीले प्रयोग गर्दैनौँ, त्यही भएर त हामीले भगाएर सुधार गरेर पिसाब खेर नफालौँ, पिसाबलाई संकलन गरेर प्रयोग गरौँ। त्यसै गरिकन अब विभिन्न खालको हामीले झोलमल बनाउने प्रविधिहरू पनि सिकाएको छ, झोलमल प्रयोग गर्न सकिन्छ। अब गोबर मल अथवा भकारोमा हाल्दा पनि किसानहरूले के गरिदिनुहुन्छ, यो सानो कुरा तर वर्षौंदेखि हामीले भनेर पनि उहाँहरूले प्रयोग नगरेको कुरा, एउटा त पिसाब खेर गएकोलाई बचाएर प्रयोग गर्नु पर्यो हेर्नुहोस्, होइन
1: अर्को चाहिँ त्यति धेरै जति पाक्नु पर्ने हो, जति कुहिनु पर्ने हो, जस्तो व्यवस्थापन हुनुपर्ने हो, त्यो चाहिँ हुँदैन
0: हुँदैन। त्यसमा एउटा सामान्य गर्न सकिने कुरा गर्नुहुन्न कि उहाँहरूले, जस्तो अहिले पनि भनियो नि त, यसमा नाइट्रोजन तत्व चाहिँ उडेर वा चुहेर जान्छ, होइन तपाईँले उडेर जानेलाई बचाउनको लागि कम्ती छापो हालिदिने मात्रै गर्यो भने होइन त्यसले त्यो मल राम्रोसँग कुहुन पनि सहयोग गर्छ हेर्नुहोस्, होइन वर्षाको पानी पनि आउन दिँदैन र यो चर्को घामबाट पनि बचाउँछ। त्यति मात्रै गर्ने एउटा कुरा, दोस्रो कुरा खेतबारीमा लगेर ल ठिक छ तपाईँ सानो सानो सानो थुप्रो बनाउने चलन छ हामीहरूको, त्यो थुप्रो कमसेकम एक ठाउँमा बनाइदिएर त्यसलाई सकिन्छ त प्लास्टिकले नभए झाँसपातले होइन सोतरले त्यो पनि नभए माटोले पुर्यो भने पनि कमसेकम त्यो नाइट्रोजन तत्त्व जुन उडेर गएर खेर जान्छ भने नि मैले त्यो जान कम हुन्छ। यस्तो सामान्य कुराहरू पनि किसानहरूले गर्नुभएको छैन
1: हो, किसानहरूले गर्नुभएको छैन भने किसानहरूले गर्नुपर्छ, यो खालको चाहिँ चेतना हुनुपर्छ, सचेतनाका चाहिँ काम पुग्नुपर्छ, रासायनिक मलको विकल्प छन्, यी विकल्प किसानलाई दिनुपर्छ, अबका दिनमा चाहिँ किसानले यसरी खेती गर्ने हो, त्यो भयो भने उत्पादन पनि राम्रो हुन्छ, सन्तुलनको यो चक्र यसरी जान्छ भनेर बुझाउने चाहिँ कसले हो त उसो भए?
0: यो पनि उत्तिकै सान्दर्भिक प्रश्न। अब यस्तो भयो कि, अब यो विषयमा हामीले पहिला पनि चर्चा गरेका छौँ, अब अहिले हामी 3 तहको सरकारमा छौँ होइन,
1: यो विषयको चाहिँ तपाईँले चर्चा गर्दै गर्दाखेरि हरेक जसो कृषिका विज्ञ कृषिका निकायहरूले चाहिँ हामी राज्य पुनर्संरचना अथवा संघीयतामा गइसके पछाडि एउटा चाहिँ कृषिको श्रृङ्खला टुटेको छ भनेर हामीसँग यो कार्यक्रममा बारम्बार भनिरहनु भएको छ। तपाईँले जोड्दाखेरि 3 तहका सरकार त्यसमा चाहिँ पालिकाको भूमिका महत्वपूर्ण छ भनेर भन्नु होला, मैले अगाडि नै पूर्वानुमान गरे, भलै म गलत हुन सकौँला, बुझाइदिनुहोस्।
0: एकदमै सही कुरा हो कि, यसको केही कामहरू भएका पनि छन्। अब यो अलिकति वृहत विषय हो, पहिलो कुरो त हाम्रो संविधानले नै एकल अधिकारको रूपमा कृषिलाई चाहिँ प्रदेश र स्थानीय तहमा राख्यो, त्यस कारणले उहाँहरूको बढी जिम्मेवारी हुने कुरा प्रष्टै भयो। फेरि सँगसँगै साझा अधिकारको सूचीमा पनि राखेको छ संघलाई, तर साझा अधिकारको सूचीमा राख्दै गर्दाखेरि एकदमै सीमित भूमिकाहरू छ। संघको अब तल इकाइ पनि रहेन र संघको संविधानले नै हाम्रो दायित्व पनि हाम्रो त्यो अनुसार अहिले मैले बोले अनुसार भने अनुसार दिएको छ भनेपछि मूल रूपमा प्रदेश र स्थानीय तह हो। तर अब कतिपय पालिकाहरूले प्रदेशको त अब कृषि ठूलो क्षेत्र पर्छ नै होइन, त्यसमा कार्यान्वयनको समस्या केही होला। पालिकाहरूको चाहिँ अहिले धेरै हामीलाई खुसी लाग्छ, केही पालिकाहरूले कृषिलाई उच्च प्राथमिकता राखेर राम्रो काम पनि गर्नुभएको छ, दिगो खेतीपातीको अभ्यासहरू गरिराख्नु भएको छ, त्यसलाई प्रवर्धन गरिराख्नु भएको छ। अझै पनि धेरै पालिकाहरूले चाहिँ अब यो कृषि चाहिँ धेरै प्राथमिकतामा पर्दैन, त्यसको कुरा त बजेटमा कति लगानी गर्नुहुन्छ भनेर पनि हेर्न सकिन्छ। हामीले केही वर्ष अगाडि हेरेका थियौँ
1: पालिकाले अब बजेट बनाउँदैछन्
0: बनाउँदै हुनुहुन्छ
1: सरकारको लगत्तै त हो, चटारो पालिकालाई पनि सुरु हुन्छ, सान्दर्भिक हुन सक्छ कि
0: हो। हामीले प्रतिनिधिमूलक केही पालिकाको हामीले के भन्छ औसत निकाल्दाखेरि चाहिँ जम्मा जम्मी 1.24% मात्र कृषिमा लगानी गरेको भेटिएको थियो, जबकि
1: त्यो साह्रै न्यून भयो,
0: साह्रै न्यून भयो। एउटा त त्यो विषय छ, अर्को अघि त्यो चेन टुट्यो भन्ने सवालमा आउने विषय थियो उहाँहरूको क्षमता। अहिले त्यो हाम्रो त्यहाँ हाम्रो जुन कर्मचारीहरू हुनुहुन्छ प्राविधिक कर्मचारी, तिनको संख्या थोरै छ, तिनको अनुभव पनि पर्याप्त रूपमा किन छैन भन्दा तिनीहरू चाहिँ भन्नुहोस् न हाम्रा कोही चाहिँ एक गाउँ एक प्राविधिक रूपमा आएको छन्, कुन चाहिँ करारमा अहिले लिएको छ, त्यो हिसाबले त्यो क्षमता पनि पुगेको छैन, संख्या पनि कम छ, सेवा गर्नुपर्ने क्षेत्र ठूलो छ। जान्नुपर्ने विषय धेरै छ, चुनौतीहरू धेरै छन् हो, त्यसलाई चाहिँ उहाँहरूको क्षमता विकास गर्नको लागि प्रदेश र संघले भूमिका खेल्नुपर्ने हो। त्यो सवालमा के छ भन्दाहरू कामहरू चाहिँ नभएका होइनन्, जस्तै प्रदेश नजिकको हो, प्रदेशले हो अलिकति बढी क्षमता विकासमा काम गरिदिनुपर्ने, त त्यसको लागि चाहिँ स्थानीय तहको पनि प्राथमिकतामा कृषि पर्नु पर्यो। र अब अहिले कस्तो छ भन्नुहुन्छ भने कृषिलाई एकदमै सामान्य रूपमा बुझिदिएको छ, जस्तै कृषिमा पालिकाहरूमा धेरै जसो हुने गरेको के हो भन्नुहुन्छ भने अघि मैले भनेका केही राम्रो अभ्यासहरू बाहेक चाहिँ धेरै जसोकोमा कृषिमा उहाँहरूले कार्यक्रम गर्नुभयो भने के हुन्छ भन्दा बिउ ल्याउने बाँड्ने, मेसिन ल्याउने बाँड्ने, अनि यो व्यावसायिक तरकारी खेतीको लागि चाहिने सामान ल्याउने बाँड्ने, भने मतलब सामान बाँड्ने भयो त प्रविधि ओझेलमा पर्यो। अहिलेका यत्र चुनौतीहरूका बीच चाहिँ प्राविधिकको क्षमता बढाउनु पर्ने, किसानको क्षमता बढाउनु पर्ने जुन मुख्य एउटा विषय छ, यत्र धेरै चुनौतीहरू थपिएका छन्, जलवायु परिवर्तनको कुरा, जैव विविधता ह्रास भएको कुरा, रैथाने बालीहरू जातहरू ह्रास भएको कुराहरू, माटो बिग्रेका कुराहरू, पर्यावरण बिग्रेका कुराहरू, यति ठूल्ठूला विषयहरू छन् नि, यी ठूला विषयहरूले चाहिँ त्यत्रो धेरै प्राथमिकता पाएको देखिँदैन। यसको अर्थ के हो त हामी दिगो खेतीपातीको बाटोमै त्यति जान सकेका छैनौं, समस्या त्यो हो। अब तीन तहको चाहिँ हामीले भन्ने गरेको यहाँले भनेको जस्तै त्यसको काम भएको छ भन्दै गर्दाखेरि चाहिँ त्यसका केही उपायहरू छन्, मैले धेरै वर्ष भयो भन्ने गरेको, हामीले चाहिँ यो अन्तर सरकार सम्बन्ध र सहकार्य ऐन छ, त्यो ऐनको नियमावली चाहिँ बन्दैछ हो। त्यो नियमावलीमा चाहिँ तीन तहको सरकारको दुईटा उद्देश्यको लागि, एउटा माथिबाट चाहिँ प्रविधि जानको लागि र तलबाट चाहिँ सूचना र प्रतिवेदन आउनको लागि, फिडब्याक भन्छ नि, पृष्ठपोषण आउनको लागि त्यस्तो एउटा कानूनी संरचना आवश्यक छ एउटा कुरा।
1: छोटोमा कार्यक्रमको अन्तिमतिर पनि
0: हजुर, यो कृषि विकास रणनीतिमा पनि हामीले चाहिँ कुन सरकारले के गतिविधि गर्ने, त्यो रणनीतिको अहिले परिमार्जनको क्रममा छौं, त्यहाँ पनि कुन सरकारले के काम अथवा के गतिविधि गर्ने भनेर त्यसमा पनि खुट्याउँदैछन्। यो भएपछि अलिकति यो कार्यक्रममा दोहोरोपना अनि यो लिङ्क टुटेका कुराहरू र त्यस पछाडि गएर कसको के भूमिका भन्ने कुरा नि अलिक प्रष्ट भएर आयो भने चाहिँ यहाँको जुन सवाल थियो, प्रश्न थियो, त्यसको सम्बोधन हुनु धेरै हदसम्म चाहिँ सम्बोधन हुन सक्छ भन्ने लाग्छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रमको अन्तिमतिर पनि छौं। किसानले ढुक्कसँग निर्धक्कसँग खेतीबाली गर्ने अवस्था चाहिँ कहिले बन्ला? रासायनिक मलको हामी यतिका चर्चा गर्यौं, पर्याप्त सिंचाई खै, यसपालि मनसूनमा चाहिँ कतिपय ठाउँमा चाहिँ कम वर्षा हुने भनेर पूर्वानुमान गरिएको छ, यस्ता कुराहरू कमै मात्र चाहिँ चर्चा गरिन्छ, जहाँनिर किसानसँग चाहिँ जोडिएका विषय हुन्छन्, के छ सरकारले केही तयारी पो गर्दैछ कि?
0: अब यसमा त
1: एकदमै छोटो
0: यो यसको जवाफ किन सजिलो छैन भने कृषि भनेको एकदमै कृषि जतिको अनिश्चितताको क्षेत्र अरू छैन होला। यहाँले नै भनिहाल्नुभयो यो मौसमले प्रभाव पार्ने, अब कहीँ सुक्खा लाग्छ, कहीँ असिना लागेर सिद्ध्याउँछ, रोकिराको उस्तै प्रकोप, उत्पादन गर्यो, उत्पादन भित्र्याउने बेलामा फेरि अब वर्षा, ठूलो वर्षा, असमयको वर्षा आएर सिद्ध्याउने छँदैछ, अनि यो सबैबाट बच्यो फेरि यो मूल्य उचित मूल्यको कुरा छ होइन, बजारको समस्या छ। यो हाम्रो मात्रै होइन, यो विश्वको कृषिको क्षेत्रमा धेरै देशको समस्या हो। अब यसमा चाहिँ हामीले क्षमता विकास गर्नुको विकल्प छैन, प्रतिस्पर्धात्मक क्षमता विकास बढाउनुको विकल्प छैन, त्यसैको लागि त हामीले यो तपाईँको यो अनुसन्धान र विकासमा लगानी गर्नु पर्यो, अनि किसानलाई चाहिँ यो हाम्रो सोझे सहुलियत दिने व्यवस्थाहरू गर्नु पर्यो, त्यो भयो भने उसको यो लागतमा प्रतिस्पर्धी हुन सक्छ। र अर्को कुरा त हामीले अहिले पनि चर्चा गरेका छौँ, बारम्बार चर्चा गरेका छौँ, दिगो खेतीपातीमा जानु पर्यो, लागत घटाउने दिगो खेतीपातीमा जाने र आफ्नै खालको स्थानीय खाद्य प्रणाली विकास गर्यौं भने बाहिरको यो हाम्रो उत्पादन सामग्री पनि बाहिरबाट ल्याउनु नपर्ने, मल बिउ विषादी के हो यो सबै पनि बाहिरबाट ल्याउनु नपर्ने, र यहाँबाट उत्पादन भएको चीजले हामी आफू आत्मनिर्भर हुने र केही चाहिँ बाहिरी बजारमा तपाईँको उच्च मागमा रहेको बढी फाइदा हुने, जस्तो हामीले अहिले पनि गरेका छौँ नि त, हाम्रा अलैँचीका चियाका कफीका लगायतका हाम्रा कुराहरू होइन, यी छन् नि, यिनलाई प्राथमिकता दिने हो। हाम्रो नीति यही नै हो, हामी अगाडि बढेको पनि यसरी नै हो। तर उही अघि भने जस्तै हामी तीन तहको सरकारमा छौं होइन, कहिलेकाहीँ यो रोलको विभाजनको अलिकति भनौँ न दोहोरोपनाले पनि समन्वय होइन राम्रोसँग हुन नसकेर पनि समस्या परेका हुन्। तर यहाँले उठाउनु भएको एकदमै ठूलो प्रश्न हो, फेरि पनि मैले निष्कर्षमा के भने त भन्दाखेरि यो सबैको सम्बोधन हुने गरिकन र भावी दिनमा जस्तो चुनौतीहरू देखा परेका छन् त्यसलाई सम्बोधन गर्नको लागि खाना त परि हेर्नुहोस् होइन, हामी त भोकै बस्न त सक्दैनौँ। त्यसको लागि चाहिँ हाम्रो बाटो भनेको चाहिँ दिगो खेतो खेतीपातीकै हो, त्यही भएर हामीले पर्यावरणीय कृषिको बाटो भन्छौँ। त्यसको लागि चाहिँ सरकारको नीति पनि त्यही छ, बाटो पनि त्यही छ, अहिलेको नीति कार्यक्रमले त्यो कुरालाई सम्बोधन गरेको छ, बजेटले पनि त्यो सम्बोधन गरेको छ, र यही तवरले प्रदेश र स्थानीय तहले पनि कृषिलाई उच्च प्राथमिकतामा राखेर दिगो खेतीपातीलाई उच्च प्राथमिकतामा राखेर हाम्रै भएका रैथाने बालीहरूमा आधारित मूल्य श्रृङ्खला विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्यो भने यहाँले भन्नुभएको जस्तै भविष्यमा अब त्यो एकदमै छिटो हामीले गर्यौँ भने छिटो पनि त्यो दिन आउँछ। हामीले जति ढिला गर्छौँ त्यति यो समस्या बल्झिँदै जान्छ, थपिँदै जान्छ। त्यस्तो भयो भने यहाँले भन्नुभएको जस्तै किसान ढुक्कसँग स्वस्थ, यहाँ बिर्सिनु नहुने विषय एउटा के छ, स्वच्छ स्वस्थ उत्पादनको हो। हामीले जिन्दगीभर दुःख गरेर कमाएको यो भन्नुहोस् न विषादी युक्त खेतीपातीबाट आर्जन गरेको कुरा भोलि असाध्य रोग लागेर पुरै सकिने अवस्था पनि हामीले सुन्दै आएका छौँ, देख्दै आएका छौँ। यो कुरालाई समेतलाई ध्यानमा राखेर चाहिँ दिगो खेतीपातीको बाटोमा जानुको विकल्प छैन भन्ने लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टुँडीखेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना। केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अप्नाउन आग्रह। बढ़दो तनावी शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़। सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल ए क्रिकेट टीम भारत प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्र बिन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड़ दिँदै आएका छन्। राजनैतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाई छ। गणतन्त्र दिवसको अवसरमा काठमाण्डौको सैनिक मंच टुँडीखेलमा अहिले विशेष समारोह हुँदैछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहित विशिष्ट व्यक्ति सहभागी समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर व्यवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड़ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी रहेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको फागुन 15 सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18 खर्ब 90 अर्ब 44 करोड़ रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7 खर्ब 55 अर्ब 24 करोड़ र वित्तीय हस्तान्तरणतर्फ 4 खर्ब 19 अर्ब 15 करोड़को सीमा दिएको थियो। यसै गरी पुँजीगततर्फ 3 खर्ब 67 अर्ब 10 करोड़ र ऋणको ब्याज सावा भुक्तानीतर्फ 3 खर्ब 48 अर्ब 95 करोड़को सिलिङ तय भएको थियो। तर सरकारले समितिले तोकेको सिलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। पछिल्ला वर्षहरूमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढ़ेको देखिँदैन। बजेटको मुख्य स्रोत राजस्व संकलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई हरेक वर्ष स्रोत व्यवस्थापनको दबाव पर्ने गरेको छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागसहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँ का नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो। आवेदन दिने अन्तिम समय जेठ 22 गतेसम्म तोकिएको छ। राजदूतका लागि आवेदन दिन कम्तीमा 35 वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ। भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन्। मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झण्डै 1.5 दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाउँदै खुल्ला आवेदन आह्वान गरेको हो। आज विश्व नेपालको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघले विश्वभर बढ़दो द्वन्द, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन बढ़दै गएको बताएको छ। विगत 78 वर्षदेखि यो विश्व संस्थाले द्वन्द प्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। महासचिव एन्टोनियो गुटेरेजले पनि वर्तमान समयमा शान्ति स्थापना, स्थायित्व, सुरक्षा र आशा पुनर्स्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताउनु भएको छ। अब खेल खबर। भारतको उत्तराखण्डमा आयोजना हुने 42 अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ए टोली भारत प्रस्थान गरेको छ। प्रशिक्षक राजु बस्नेत र कप्तान अनिल कुमार शाहको नेतृत्वमा रहेको टोली हिजो भारत गएको हो। टोलीमा ललितराज वंशी, देव खनाल, पवन सराफ, रसिद खान, मयन यादव, पृथ्वीराज दास, बसीर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त थामी, दीपक डुमरे, युवराज खत्री, विपिन खत्री र अर्जुन कुमार रहेका छन्। नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल भोलि केरला विरूद्ध खेल्नेछ। त्यसपछि पर्सी गोवा तथा आउने मंगलबार ओडिशासँग खेल्ने तालिका छ। प्रतियोगिताको क्वार्टर फाइनल जेठ 21 गते, सेमी फाइनल जेठ 23 गते र फाइनल खेल जेठ 24 गते हुनेछ। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टुटी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अपनाउन आग्रह। बढ़दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़। सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल एक क्रिकेट टीम भारत प्रस्थान।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: काली नदीको शिर,
6: मणि चूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै।
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9141 29 54 81। वेबसाइट झुले.com.np।
5: सुन त

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधी हालेको
3: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा।
5: दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधी हालेको
3: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?

0: गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: मौनता तोडौ, बलात्कार र लैंगिक हिंसा विरुद्धको अभियानमा सहकार्य गरौ।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
6: मानसिक समस्याबाट बच्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
10: आमा, म पनि तपाईँसँग घटना गर्छु नि।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कडेल
1: यही जेठ 16 गते शनिबार
2: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ 16 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0774-2027 सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511-89918।
5: आइमै भएर मुखै लाग्ने मसँग, तेरो बाउको कमाइ खाएको छु मैले। के चाहियो तपाईँहरूलाई?
6: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
7: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
5: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस मिला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
8: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार सेवाहरू
10: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
9: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
10: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
9: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
10: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
9: पाठेघरको मासु, युटेरिनो फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
10: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615-78-5287-79-582-780।
11: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: Extreme energy drink.
1: बिस्तारै चलाउनुहोस् न भाइ, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33।
4: ल ल, बर्बादी भयो नि। यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
5: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
6: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
13: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
14: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
15: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिन कि क्या हो?
16: राख्नुहोस् न, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
17: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
18: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाउस सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: औषधी हालेको
3: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: रेडियो दिदी बहिनी 95.2 MHz।

0: हाड चोर्नी तथा नसा सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ 16 गते शनिबार
2: पाग्दुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, धार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ 16 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 2027
3: 24 0027।
2: सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511989918।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
6: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
7: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
8: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
9: यदि त्यसो हो भने
8: अब चिन्ता नगर्नुहोस्, किनभने
10: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
1: यही जेठ 23 गते शनिबार
0: बागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
8: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुन्झो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, प्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
1: याद गर्नुहोला डाक्टर र आउने मिति
0: यही जेठ 23 गते शनिबार।
3: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 2027
3: 24 0027।
2: सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511989918।
11: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल।
1: यही जेठ 16 गते शनिबार
2: पागुङ मेडिकल

0: त्यसैले हार भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हार जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
1: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 16 गते शनिबार।
3: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्शनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
0: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
1: सम्पर्क फोन नम्बर 0767 24 227, सम्पर्क मोबाइल नम्बर 98572597,
0: 98511918918।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
5: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
8: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फ्रिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
2: जसको नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो। सरकारले आशा जगाएको राष्ट्रपतिको भनाई, शासकीय सुधारमा ध्यान दिन आग्रह।
0: सरकारले आज आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै स्रोत सुनिश्चितता नगरी ठूलो आकारमा बजेट ल्याउने तयारी।
1: आज फेरि सुनको मूल्य वृद्धि, तोलामा 5,500ले बढ़ेर 2,90,600 रूपियाँमा कारोबार।
0: गाजाको थप भूभाग कब्जा गर्न इजरायली सेनालाई प्रधानमन्त्री नेतन्याहुको निर्देशन। अमेरिका र इरान थप 60 दिन युद्ध विराम लम्ब्याउने सहमतिको नजिक।
1: र काभा महिला भलिबलको उपाधि खेल, आज नेपालले तेस्रो स्थानको लागि भारतसँग प्रतिस्पर्धा गर्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: साथ जीवन घरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। आज 19 गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। सरकारले काठमाडौँ स्थित सैनिक मंच टोली खेलमा विशेष समारोहका बीच दिवस मनाएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह सहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए। यसपटक समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोड़िएको छ। प्रधानमन्त्री शाहले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर यसअघि नै शीतल निवासमा पत्र पठाउनु भएको थियो। सोही अनुसार राष्ट्रपतिले सम्बोधन गर्नुभएको। यद्यपि विभिन्न राजनैतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दा प्रधानमन्त्री शाहले भने कुनै पनि माध्यमबाट दिवसको शुभकामना समेत दिनुभएको छैन। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्य सत्ताको चरित्र, आचरण र राजनैतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताउनु भएको छ। राजनैतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड़नका लागि शासकीय स्वरूप र राजनैतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताउनुभयो। राजनैतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्दै पौडेलले राजनैतिक दल र नेतृत्वलाई अझ बढ़ी सृजनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान समेत गर्नुभएको छ। मुलुकमा बलियो जनादेश सहितको सरकार गठन भएको चर्चा गर्दै राष्ट्रपति पौडेलले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचार विरूद्ध शून्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अगाडि बढ़ाएको भन्दै खुशी व्यक्त गर्नुभएको छ। तत्कालीन नेकपा माओवादीले चलाएको 10 वर्षे सशस्त्र युद्धको जगमा 2062-63 भएको जनआन्दोलनले शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको आज 19 वर्ष पूरा भएको छ। नवनिर्वाचित पहिलो 18 वर्ष पूरा भएको छ। नवनिर्वाचित जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ।
1: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले जलवायु परिवर्तनका कारणहरू हिमालयहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विश्वव्यापी तापमान वृद्धिका कारण हिमतालहरू पग्लने र खानेपानीका मुहानहरू सुक्ने क्रम बढ़ेको बताउँदै हिमालको सुरक्षामा विश्वको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाल नै भएको उल्लेख गर्दै मन्त्री पौडेलले राष्ट्रिय स्वाभिमान र गरीबी निवारणको लागि हिमाली पर्यटनको दिगो विकास आवश्यक रहेको बताउनुभयो। सन् 1953 मे 29 तारीकका दिन तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरण गर्दै मन्त्री पौडेलले हिमाल आरोहण एउटा गहिरो साधना भएको बताउनुभयो। सगरमाथा दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसाय, पर्वतारोही सम्बन्धी संघ संस्था एवं स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। दिवसको उपलक्ष्यमा आज बिहान काठमाण्डुमा प्रभात फेरी तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने, हिमतालको जोखिम बढ़ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्।
0: सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 आय व्ययको विवरण अर्थात बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले दिउँसो 4 बजे बस्ने संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्नुपर्ने प्रावधान छ। संसदमा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्ले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको छ। सरकारले स्रोत सुनिश्चितता बिना नै आकार बढ़ाएर 20 खर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको पालना सहित सुशासनलाई केन्द्रमा राख्दै बजेट ल्याउने बताइएको छ। राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत रूपमा सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत भएपछि आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक बस्नेछ। बैठकमा अर्थमन्त्री वाग्ले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान टेबल गर्ने कार्यसूची छ।
1: हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज सोही मूल्य बराबरले बढ़ेको छ। नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा 5,600 रूपियाँले बढ़ेको हो। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ रहेको थियो। यस्तै चाँदीको मूल्य पनि आज बढ़ेको छ। हिजो 4,865 रूपियाँमा कारोबार भएको चाँदी आज 5,040 रूपियाँ कायम भएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नुवाकोटमा हिजो साँझ भएको कार दुर्घटनामा 1 जनाको मृत्यु भएको छ, 2 जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार छहरे टोखा सड़क खण्ड स्थित शिवपुरी गाउँपालिका 6 गुर्जे भन्ज्याङमा कार दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुर 2 का 35 वर्षीय संजीव कुमार चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते सुनसरीको इनरुवा नगरपालिका 5 का 40 वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका 9 गौरीघाटका 44 वर्षीय लोकेश मिश्र को ग्रान्डी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूले सेनालाई गाजाका थप क्षेत्रहरू कब्जा गर्न निर्देशन दिएको बताउनु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार नेतन्याहुले शुरूवाती लक्ष्य पालेस्टिनी क्षेत्रको 70% भागमा नियन्त्रण कायम गर्नु रहेको बताउनुभयो। यो कदम अक्टोबर 2025 इजरायल र हमास बीच भएको युद्धविराम सम्झौताका शर्तहरूको विपरीत मानिएको छ। गाजाको जनसंख्या पहिले नै समुद्री किनारको अत्यन्त सानो क्षेत्रमा सीमित भएर बस्न बाध्य बनेको छ। अनुमान अनुसार इजरायलले पहिले नै गाजापट्टिको करिब 60% भूभाग प्रभावकारी नियन्त्रण कायम गरिसकेको छ। सन् 2023 दक्षिण इजरायलमा हमासले गरेको आक्रमणपछि शुरू भएको इजरायलको 2 वर्ष लामो सैन्य अभियानका कारण यो सानो तटीय क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ। यसैबीच अमेरिका र इरानबीच सम्झौताबारे सहमति भएको बताइएको छ, जसअनुसार उक्त सम्झौतामा युद्धविरामलाई 60 दिन थप गर्ने तथा इरानको परमाणु कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने बताइएको छ। तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्ध सम्बन्धी कुनै पनि सम्झौतामा पुग्नु अघि अमेरिका र इरानले अझै धेरै बाँकी मुद्दाहरू समाधान गर्नुपर्ने बताउनुभयो। यद्यपि बीबीसी पर्सियनका अनुसार इरानको अर्ध सरकारी समाचार संस्था तस्नीम न्यूज एजेन्सीले सम्झौताले अझै अन्तिम रूप लिन नसकेको र यसको पुष्टि पनि नभएको बताएको छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुवै देशबीच सम्झौताको प्रारूपमा सहमति बनेको तर यसलाई अझै डोनाल्ड ट्रम्प र इरानी नेतृत्वको स्वीकृति आवश्यक रहेको बताएका थिए।
1: र अब खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपको फाइनल खेल आज हुँदैछ। त्रिपुरेश्वर स्थित राखेप कबड हलमा अपरान्ह 4 बजे शुरू हुने खेलमा साबिक विजेता इरानले उपाधिको लागि कजाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। इरान हिजो भएको सेमी फाइनल खेलमा नेपाललाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो। लीग चरणमा इरानले कजाकिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो। इरानले गत वर्ष तास्केन्दमा आयोजक उज्बेकिस्तानलाई सोझो सेटमा हराएर उपाधि जितेको थियो। त्यसअघि सन् 2024 काठमाण्डुमा भएको खेलमा नेपालले इरानलाई हराएको थियो। यस्तै नेपालले आज तेस्रो स्थानको लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो 2 बजे शुरू हुनेछ। लीग चरणमा नेपाल प्रतिस्पर्धात्मक खेलमा भारतसँग 3-2 सेटले पराजित भएको थियो। नेपालका प्रशिक्षक जगदीश भट्टले भारतलाई हराएर तेस्रो हुँदै एसिया कपलाई छनौट लक्ष्य रहेको बताएका छन्। इरान र कजाकिस्तान छनौट भइसकेकोले अब यस प्रतियोगितामा तेस्रो हुने टोली एसिया कपमा पुग्नेछ। त्यसैले नेपालको एकमात्र लक्ष्य तेस्रो हुने भएको भट्टको दावी छ। पहिलो संस्करणको च्याम्पियन भारत पनि बिहिबारै कजाकिस्तानसँग पहिलो सेमी फाइनलमा सोझो सेटमै पराजित भएको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो। सरकारले आशा जगाएको राष्ट्रपतिको भनाई। शासकीय सुधारमा ध्यान दिन आग्रह।
0: सरकारले आज आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै स्रोत सुनिश्चितता नगरी ठूलो आकारमा बजेट ल्याउने तयारी।
1: आज फेरि सुनको मूल्य वृद्धि। तोलामा 5,600 बढ़ेर 2,90,600 रूपियाँमा कारोबार।
0: गाजाको थप भूभाग कब्जा गर्न इजरायली सेनालाई प्रधानमन्त्री नेतन्याहुको निर्देशन। अमेरिका र इरान थप 60 दिन युद्ध विराम लम्ब्याउने सहमति नजिक।
1: र काभा महिला भलिबलको उपाधि खेल आज। नेपालले तेस्रो स्थानको लागि भारतसँग प्रतिस्पर्धा गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चुर धर्मराज विदा हुन्छौ। नमस्कार।
6: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: आइमै भएर मुखै लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले लाई के चाहियो तपाईँहरूलाई
1: हामीलाई शान्ति चाहियो मानवता चाहियो
2: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
0: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: मानसिक समस्याबाट बच्ने उपायहरू
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
5: असल साथीहरूसँग मात्रै संगत गरौं
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं
5: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
4: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39691।
3: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहस्त जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 16 गते शनिबार
5: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 16 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
6: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउ।
5: सम्पर्क फोन नम्बर 0740-2027
6: 24027।
5: सम्पर्क मोबाइल नम्बर 98-572-5597
6: 98-511-89-918।
8: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
9: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
9: अध्यापन हुने विषयहरू
8: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
9: विशेषताहरू
8: विषय विज्ञद्वारा अध्यापन गराइने
9: अत्याधुनिक प्रयोगशाला
8: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
10: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: चल्छ मुटु नारी कोनी चल्छ उसै गरी त्यो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत

0: Media
1: Extreme Energy Drink.
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

एपका कुराहरू र 100 एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रिएर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौँ। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा। एकअर्कासँग अन्तराबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढंगले पनि अगाडि जान सक्दछन्। त्यो डिजिटल गभर्नेन्सको क्ल्यारिटीका साथ हामी प्रस्तुत भएका छौँ र कहिले कसले गरेर के नतिजा आउँछ भन्नेसम्मको पनि नीति कार्यक्रममा आएको छ, जुन वाचापत्रमा नै कमिट गरिएको कुरालाई हामीले चाहिँ उठाएका छौँ र यसलाई विश्वसनीय बनाउनको लागि जेठ 15 यी लक्ष्यका अगेन्स्टमा हामी रकमै तोक्नेछौ, त्यसरी अगाडि जानेछौ। र यो हरेक सेक्टरमा अलिकति कहाँ कहाँ फरक छ भन्ने कुरा पनि म माननीय सांसदज्यूहरूलाई सम्मान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। हिजोका नीति तथा कार्यक्रमहरूमा राज्य संयन्त्रको दलीय दोहन, सरकारी संयन्त्रलाई राजनीतिक कब्जाबाट मुक्त गर्ने, कर्मचारी तन्त्रका दलगत ट्रेड युनियन खारेज गर्ने, शैक्षिक संस्थाभित्रका हिंसात्मक तथा दलगत विद्यार्थी संगठनको प्रभाव न्यूनीकरण गर्ने, सार्वजनिक संस्थालाई पेशागत र तटस्थ बनाउने संरचनात्मक सुधारका विषय छन् जस्तो मलाई लाग्दैन, हामीले लेखेका छौं। त्यसैले अहिलेको दस्तावेजले राज्यलाई दलको विस्तार होइन, नागरिकको साझा संस्थाका रूपमा पुनर्स्थापित गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेको छ। हामीले अर्थतन्त्रलाई उपभोग, आयात र रेमिटेन्स डिपेण्डेन्सीबाट उत्पादन, सेवा निर्यात, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र इनोभेशन लेड ग्रोथतर्फ लैजाने स्पष्ट दर्शन प्रस्तुत गरेका छौं। कृषिको पुनर्जागरणको कुराहरू उठाएका छौं, कसरी गर्नेछौं भन्ने, शिक्षा स्वास्थ्यका संकटहरूलाई दूरगामी र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुराहरू लेखेका छौं। पूर्वाधार भनेको त्यही नेपाल सरकारले 2-3 खरब खर्च गर्छ पुँजीगतको नाममा, त्योबाट हामी अब गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर गएर खरबौं रूपियाँ जोहो गर्ने गरेर अफसोर ग्रीन बन्डहरू, एनआरएनका बन्डहरू, पुँजीगत खर्चलाई बरोइङसँग लिंक गर्ने कुराहरू, आइडल रहेका कर्मचारी कोष, सेनाको वेलफेयर कोष, प्रहरीको ईपीएफ, सीआईटी, यी सम्पूर्ण हाम्रा सार्वजनिक कोषहरूलाई अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिलमा लिएर आएर त्यसलाई गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर खर्च गर्ने गरेर पहिलो पटक सायद विभिन्न पूर्वाधारका क्षेत्रहरूमा इलेक्ट्रिकल ग्रिड होला, डिजिटल कनेक्टिभिटी होला, रोड र पुलहरू होलान्, एभिएसन होला, अब हामी निजी पुँजी ल्याउँदैछौ किनकि सरकारको सीमित रिसोर्सले त्यो भ्याउँदैन। त्यो भिजन यहाँ छ, यहाँहरूले पढ्दिने कष्ट गरिदिनु भयो भने त्यो भिजन हामी छ। लामो समय समाजवादको नाम बजाएर कृषि कृषकहरूको नाममा राजनीति गरेकाहरूले पनि सोच्नुपर्नेछ। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने भएको हुनाले कृषिमा न्यूनतम समर्थन मूल्य, किसानलाई डिजिटल भुक्तानी, भूमि बैंक, कृषि प्रविधि, बजार सूचना प्रणाली, निर्यात ब्रान्डिङ लगायतका कुराहरूमा अनुदानमुखी, कुटोमा अनुदान छ, बिउमा अनुदान छ, तर दिनुपर्ने अनुदानहरू हामीले दिइरहेका छैनौं। त्यसैले अनुदानमुखी कृषि दृष्टिबाट ठूलो डिपार्चर हुनेवाला छ। त्यसैले रूरल इकोनोमीको रिभाइटलाइजेशन पनि हामी गर्दैछौ। शिक्षालाई केवल पहुँचमा सीमित नराखी कृत्रिम एआई लगायतका प्रविधिमा आधारित सिकाईको संकट जुन छ, प्राविधिक शिक्षा, उद्योग विद्यालय सहकार्य, डिजिटल कक्षा, रोजगारमुखी शिक्षा र अनुसन्धान प्रणालीसँग जोड्ने सोच अघि सारिएको छ र आईटीमा त यहाँहरूले पनि विथ रिलक्टेन्स एक्सेप्ट गर्नुभएको छ कि यो सरकारको स्पष्ट एकीकृत दूरगामी भिजन छ भनेर विपक्षी सांसदहरूले पनि स्वीकार गर्नुभएको छ, त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। पहिलो पटक सूचना प्रविधि, क्लाउड सेवा, एआई कम्प्युटेशन, डेटा सेन्टर, हरित कम्प्युटिङ, रिमोट वर्क लगायतका विषयहरूलाई आर्थिक रूपान्तरणको एउटा आधारका रूपमा हामीले स्थापित चाहिँ गरेका छौं। अन्त्यमा यहाँहरूबाट प्राप्त महत्वपूर्ण सुझाव, धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक आत्मसात गर्नेछ। जसरी विभिन्न राजनीतिक दलका घोषणापत्रमा रहेका राष्ट्रिय हितका साझा र महत्वपूर्ण कार्यक्रमहरूलाई समेटेर हामीले साझा कार्यक्रम तयार गरेका छौं, त्यसै गरी माननीय सदस्यहरूबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। माननीय सांसदहरूबाट अझ गहिरो अध्ययन, व्यापक बुझाइ र दूरदृष्टिसहितको रचनात्मक बहस, सुझाव र आलोचनाको अपेक्षा गर्दै राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्व, सारगर्भित र घनीभूत बनाउन सबैलाई हार्दिक आह्वान गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू,
सामान्य राष्ट्रपतिज्यूबाट सम्बत 2083 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम उप प्रतिनिधि सभाका मान्य सदस्यहरूले उठाउनु भएको चासो सुझाव र सरोकारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी जेएनजी पुस्ताबाट भएको आन्दोलन त्यसपछिको संक्रमण पश्चात भएको निर्वाचन मार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधि सभामा करिब 2/3 बहुमतको जनादेश प्राप्त भएको छ। चेतनशील नेपाली जनताबाट प्राप्त अपूर्व अपेक्षालाई भ्रष्टाचार नियन्त्रण सुशासन विकास समता सहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने संकल्प सहित सम्माननीय राष्ट्रपतिज्यूबाट 83 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। नेपालको संविधानले निर्देश गरेको सुशासन समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार वाचा प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको विषय म यस सम्मानित सभा समक्ष पुनः व्यक्त गर्न चाहन्छु। नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रमका सम्बन्धमा मान्य सदस्यहरूले कूटनीतिक संवादबाट सीमा विवाद समाधान आर्थिक कूटनीति वैदेशिक रोजगारी व्यवस्थापन ट्रेड युनियन खारेजी आधुनिक कृषि प्रणाली जलवायु परिवर्तन सुशासन प्रवर्धन समावेशी विकास र सामाजिक न्याय सहकारी समस्या समाधान लैंगिक हिंसा र बेचबिखन न्यूनीकरण राष्ट्रिय अर्थतन्त्र शान्ति प्रक्रिया सड़क बालबालिका पूर्वाधार विकास गुणस्तरीय शिक्षा र उद्यमशीलता लगायतका विषयहरूमा राख्नुभएको महत्वपूर्ण धारणा चासो तथा उठाउनु भएको जिज्ञासा र दिनुभएको सुझाव मनन योग्य छन्। यसका लागि सम्पूर्ण माननीय सदस्यहरूलाई सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। लिखित तथा मौखिक रूपमा राख्नुभएको धारणाको समग्र विश्लेषण गर्दा नीति तथा कार्यक्रम हामी सबैको साझा दस्तावेजको रूपमा रहेको नेपाल सरकारले महसुस गरेको छ। राष्ट्रिय विकासमा साझा दृष्टिकोणसहित मापन योग्य लक्ष्य र दीर्घकालीन गन्तव्य तय गर्न सम्पूर्ण राजनीतिक दलका धारणालाई एकीकृत गरी सामूहिक प्रयत्न गर्न सरकार प्रतिबद्ध छ। माननीय सदस्यहरूले नीति तथा कार्यक्रमको छलफलमा उठाउनु भएको विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र यी सुझाव तथा पृष्ठपोषणलाई अब 83-84 बजेटमा समावेश गर्ने अधिकतम कोशिश हुनेछ। अर्थ राजनीतिको बनोटलाई आमूल सुधार गरी पूर्वाधार विकास सुशासन सेवा प्रवाह सुधार सहित सामाजिक न्याय हासिल गर्न ठोस कार्यक्रमको कार्यान्वयन इमान्दार ढंगले गरिनेछ भने नीति तथा कार्यक्रम कार्ययोजना बनाएर समयबद्ध रूपमा लागू गरिनेछ। यसै गरी प्रस्तुत नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम हुने गरी बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्नेछु। एकछिनपछि यसलाई म बेली विस्तारमा यहाँहरू समक्ष प्रस्तुत गर्ने नै छु सम्मान्य सभामुखज्यूको अनुमतिले। 16 आवधिक योजना मध्यमकालीन खर्च संरचना र नीति तथा कार्यक्रम बीच सामञ्जस्यता कायम गरिनेछ। सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्य र मान्यतालाई मार्गदर्शनको रूपमा लिई प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका कार्यक्रम समन्वय सहकारी र सहअस्तित्वको मर्म अनुरूप सम्बन्धित तहबाट सम्पादन हुने व्यवस्था हामीले मिलाउनेछौ। सम्मान्य सभामुख महोदय, मैले आफ्नो सम्मान्य प्रधानमन्त्रीज्यूको कार्यालयबाट प्राप्त मान्यज्यूहरूको राय जिज्ञासा सुझावका आधारमा तयार गरिएको टिपोर्ट लाई अलिकति पेश गरे। बाँकी अलिकति सेक्टोरल कुराहरू छन् त्यसलाई म अर्थ मन्त्रालयले तयार गरेको
आसन्न बजेटका सिद्धान्त तथा प्राथमिकता बारे पेश गर्दाखेरि अलि डिटेलमा भनौला। अहिलेलाई अन्त्यमा नीति तथा कार्यक्रम कार्यान्वयनमा मान्य सदस्यहरूबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास लिएको छु। मान्य सदस्यहरूले उठाउनुभएका विषयहरूलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकीकरण गरी सम्बोधन गरिनेछ। अलिकति मान्य सांसदज्यूहरूले संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौं। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिंकर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौं। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फण्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौं। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान सिप पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौं। यसरी यावत अब संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, अन्तर्निर्भर वा आत्मनिर्भर अर्थतन्त्रको यो टेन्सन बारे स्पष्टसित आउनु पर्यो खाका भन्ने बारे, उत्पादनमुखी अर्थतन्त्रको विषय, संघीय शासन प्रणाली, भूमिहीन दलित सुकुम्बासीको दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौं, दैलेखको पेट्रोलियम लगायत 16 योजना, एलडीसी ग्रेजुएशन जस्ता विषयहरू, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, रूढ उद्योगहरूको विषय, ठूला ठूला जलाशयुक्त जलविद्युत आयोजना, उत्तर गंगाको यहाँ नाम आएको छ, बाल पोषण भत्तालाई बढ़ाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरीब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ। साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौं। त्यसैले मान्य सांसदज्यूहरूको सकारात्मक सृजनात्मक सहकार्यको लागि म अपील पनि गर्दछु। बजेटका सिद्धान्त तथा प्राथमिकता अहिले म पेश गर्ने हुनाले धेरै विषयलाई मैले छोट्याउँदै तीनटा विषय चाहिँ मलाई अलिकति खट्केको पनि थियो। तीनटा टिप्पणी सेट्स अफ कमेन्ट्स भनौं यहाँहरूले मान्य सांसदज्यूहरूले राख्नुभएकोलाई म छोटकरीमा सम्बोधन गर्न चाहन्छु। एउटा पहिलो चाहिँ अलि परम्परागत नै भयो कि नीति तथा कार्यक्रम भन्ने विषय आएको मैले पाएँ। यसमा मलाई धेरै भन्नु छैन, तर हामी जिम्मेवार राजनीतिक दल हौं र राज्यको अविच्छिन्नतामा हामी विश्वास गर्छौं। 50 वर्ष अगाडि सुवर्ण शमशेरले पहिलो बजेट ल्याउँदा पनि त्यहाँ उल्लेख गरिएका शब्दहरू शिक्षा, स्वास्थ्य, पूर्वाधार, सार्वजनिक ऋण, अनुदान, खानेपानी यिनै हुन्। 50 वर्षपछिको नीति कार्यक्रम वा बजेटमा आउने शब्दहरू पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन, आधुनिक प्रविधि, अब एआईले कहाँ कहाँ पुर्याउला त्यति बेलासम्म यिनै हुन्। त्यसैले शब्द हेरेर कन्टिन्युटी भयो भन्नु चाहिँ अलि अतिशयोक्तिपूर्ण हुन्छ जस्तो लाग्छ। हाम्रो एउटा प्याटर्न छ, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र तयार गरेको थियो निर्वाचन पूर्व, नेपाली जनताले अभूतपूर्व रूपमा त्यसको अनुमोदन गर्नुभएको छ। यसमा 100 वटा रूपान्तरणका आधारहरू हामीले प्रस्तुत गरेका थियौं। त्यही 100 बुँदे रूपान्तरणकारी आयोजनाहरूलाई जसलाई नेपाली जनताले अनुमोदन गर्नुभएको छ त्यसलाई हामीले निरन्तरता दिएका छौं। यसपालि अलिकति नौलो अभ्यास भइराखेको छ नेपालको राजनीतिक इतिहासमा। यो वाचापत्रलाई हामीले साक्रोस्याङ्क्ट मानेका छौं र यसैमा टेकेर नेपाल सरकारको 100 बुँदे शासकीय सुधारको चाहिँ आयोजना आयो, नीति तथा कार्यक्रम पनि 100 बुँदे छ। अघिल्लाहरू 200-250 भन्दा बढी 280 वटा बुँदा हुन्थे। त्यसैले यहाँ कपी पेस्ट भन्ने पनि कुरा आए, मलाई थाहा छैन 280
प्याराग्राफका चाहिँ पहिलाका नीति कार्यक्रमहरू अहिले 100 ल्याइँदाखेरि के छुटिए, के परे, के नक्कल गरिए, के मौलिक कुराहरू हालिए भन्ने कुरा विवेकशील मान्य सांसदज्यूहरूले आफै छुट्याउने कुरा नै हो। त्यसैले यो परम्परागत भन्ने कुरा चाहिँ यो राज्यको अविच्छिन्नता कन्टिन्युटीका विषयहरू छन्। यसमा हामीले कमिट गरेका चीजहरू, पहिलेका सरकारहरूले कमिट गरेका चीजहरू, 16 आवधिक योजना होला, मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क होला, सस्टेनेबल डेभलपमेन्ट गोल्सका कुराहरू होलान्, त्यसलाई हामीले बोक्नुपर्ने हुन्छ। यो त हामी आएपछि पाङ्राको पुनर्आविष्कार हुन्छ, रिइन्भेन्सन अफ द विल हुन्छ भन्ने त्यो आलो काँचो विश्वास हामी गर्दैनौं। त्यसैले संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले, अघि मैले भने, पवित्र लक्ष्य उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थीम पनि नीतिगत कुराहरूभन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली, स्वरूप र चरित्र नै हो। त्यसमा हामी खरो उत्रन चाहन्छौं। सुशासनको एक सूत्रीय अर्जन दृष्टि चाहिँ हाम्रो छ। समुन्नतिको एजेण्डाहरू पनि सुशासनकै जगमा गर्ने हो भनेर सम्मान्य प्रधानमन्त्रीज्यूबाट त बेला बेलामा चाहिँ आउँछ कि पहिला सुशासनमै फोकस गरौं, विकास निर्माणलाई पनि अलिकति पज गरेर जाने हो कि भन्नेसम्मको सरसल्लाह भएको कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। त्यसैले आर्थिक वृद्धि, राजस्व लगायत यी सबै विषयको निरन्तरता हुन्छ, हुनुपर्छ। हामी आएपछि शिक्षा सुधार गरिनेछ भन्ने विषयलाई फरक देखिनकै लागि अर्को वाक्यांश भन्ने कुरा हुँदैन। त्यसैले मूल परीक्षा र परीक्षण भनेको हाम्रो नियत, क्षमता र अन्ततोगत्व, यो परिणाम नेपाली जनताको हितमा हामी यो देखाउन सक्छौ कि सक्दैनौ भन्ने हो। र प्रारम्भिक लक्षणले जुन उत्साह हामीलाई दिइरहेको छ, यही बाटोमा हामी अझ बढी रफ्तारमा अगाडि जाने कुरा नै छ। दोस्रो अलिकति यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी को नीति कार्यक्रम इत्यादि चाहिँ कुन दार्शनिक धरातलमा कस्तो अर्थ राजनीतिक चेतनाबाट ओतप्रोत भएर आएको हो भन्ने बारे धेरै मान्य सांसदज्यूहरूले राख्नुभएको पनि मैले पाएँ। सायद यहाँहरूको व्यस्तताले पढ्न पाउनु भएको छैन होला। राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक धरातल के हो भन्ने कुरा हाम्रा विभिन्न फोरमहरूबाट, विस्तारित बैठकहरूबाट अनुमोदित भएर वाचा पत्रमा पनि स्पष्टसित उल्लेख गरेर हामी अगाडि बढेका छौं। यसमा अलिकति आफ्नो पुरानो राजनीतिक स्कूलिङले जानेका भाषाहरू, टर्मिनोलोजीहरू झट्टै नदेख्दाखेरि अलि अलमलमा परेको जस्तो पनि महसुस भएको हुन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो, यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्। मेरो विनम्र आग्रह छ, सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढ्दिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो, हामी फ्रेमबाट जाने हो। र हामी गर्वका साथ भन्छौं, हामी लिबरल डेमोक्रेटिक पार्टी हौं। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौं। बलियो राज्य हुनुपर्छ, तर 10 मा 8 नयाँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्र, उसलाई बत्तिएर अगाडि जानको लागि नीतिगत, संरचनागत, कानूनी सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई उत्साहित नगरिकन, उसलाई बल नदिइकन हाम्रा ठूला ठूला लक्ष्यहरू, विराट लक्ष्यहरू चाहिँ प्राप्ति हुँदैनन् भन्ने कुरामा हामी स्पष्ट छौं। हामी कम्युनिष्ट होइनौं, हामी नव उदारवादी पनि होइनौ, हामी कम्युनिष्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौ। त्यसैले कित्ताकाट स्पष्ट छ, बलियो राज्य हुन्छ। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री, लगानी अनुकूल, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, सोशियल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर, यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौं। र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरूद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण, इक्वालिटी अफ अपर्च्युनिटीज, इक्वालिटी अफ आउटकम्स होइन, र त्यसको लागि हाम्रो समुच्च निजी, सार्वजनिक चाहिँ र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटीज, त्यो शिक्षाबाट मुखरित हुन्छ, पोषणबाट, स्वास्थ्यबाट,
वित्तीय पहुँचबाट, एकीकृत सामाजिक प्रणालीबाट, र यो सबै विपन्नको सहारा पनि राज्य हो तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौँ। त्यसैले यसमा हामी स्पष्ट छौँ, इक्वालिटी अफ अपर्च्युनिटिज लगायतका विषयहरूमा, त्यसको न्यायिक वितरण पनि, पहुँच पनि र उपयोगमा पनि हामी जोड दिनेछौँ। नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौँ र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो, अर्थ राजनीतिक सामाजिक धरातल हो। त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौं। यसले सय बुदे वाचापत्र, सय बुदे शासकीय सुधारमा आयो, सय बुदे नीति तथा कार्यक्रममा आयो र त्योबाट नै धेरै बजेटको रियल एलोकेशन पनि यसैको जगमा हुनेछ भन्ने कुरा म आश्वस्त गराउन चाहन्छु। अब तेस्रो विषय अलिकति मैले छुनै पर्ने, अघि मैले इंगित गरिसकेँ, आर्थिक वृद्धि भन्ने शब्द देख्नासाथ खै आर्थिक वृद्धि त पहिला पनि सुन्या हो भन्ने भयो। आर्थिक वृद्धि कति, के का आधारमा, कति समयसम्म, कसरी सम्भव हुन्छ र यो सम्भव भएको खण्डमा हामी कहाँ पुग्छौं भन्ने स्पष्ट इकोनोमिक रोडमा प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलो पटक होला। हामीले मध्यम वर्गको विस्तार, सामाजिक आर्थिक उन्नयनको अवसर, समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सौम्य शक्ति, सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौं र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौं। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ, हामी पुनर्परिभाषित गर्दैछौं। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन राज्य। सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, सामान्य राष्ट्रपतिज्यूबाट सम्बत 2083 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम उपर प्रतिनिधि सभाका मान्य सदस्यहरूले उठाउनु भएको चासो, सुझाव र सरोकारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी जेनजी पुस्ताबाट भएको आन्दोलन, त्यसपछिको संक्रमण पश्चात भएको निर्वाचन मार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधि सभामा करिब 2/3 बहुमतको जनादेश प्राप्त भएको छ। चेतनशील नेपाली जनताबाट प्राप्त अपूर्व अपेक्षालाई भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास, समता सहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने संकल्प सहित सम्माननीय राष्ट्रपतिज्यूबाट 83-28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। नेपालको संविधानले निर्देश गरेको सुशासन समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार, वाचा, प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको विषय म यस सम्मानित सभा समक्ष पुनः व्यक्त गर्न चाहन्छु। नेपाल सरकारको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रमका सम्बन्धमा मान्य सदस्यहरूले कूटनीतिक संवादबाट सीमा विवाद समाधान, आर्थिक कूटनीति, वैदेशिक रोजगारी व्यवस्थापन, ट्रेड युनियन, खारेजी, आधुनिक कृषि प्रणाली, जलवायु परिवर्तन, सुशासन प्रवर्धन, समावेशी विकास र सामाजिक न्याय, सहकारी समस्या समाधान, लैंगिक हिंसा र बेचबिखन न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्र, शान्ति प्रक्रिया, सड़क बालबालिका, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा र उद्यमशीलता लगायतका विषयहरूमा राख्नुभएको महत्वपूर्ण धारणा, चासो तथा उठाउनुभएको जिज्ञासा र दिनुभएको सुझाव मनन योग्य छन्। यसका लागि सम्पूर्ण माननीय सदस्यहरूलाई सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। लिखित तथा मौखिक रूपमा राख्नुभएको धारणाको समग्र विश्लेषण गर्दा नीति तथा कार्यक्रम हामी सबैको साझा दस्तावेजको रूपमा रहेको नेपाल सरकारले महसुस गरेको छ। राष्ट्रिय विकासमा साझा दृष्टिकोण सहित
मापन योग्य लक्ष्य र दीर्घकालीन गन्तव्य तय गर्न सम्पूर्ण राजनीतिक दलका धारणालाई एकीकृत गरी सामूहिक प्रयत्न गर्न सरकार प्रतिबद्ध छ। माननीय सदस्यहरूले नीति तथा कार्यक्रमको छलफलमा उठाउनु भएको विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र यी सुझाव तथा पृष्ठपोषणलाई अब 83-84 बजेटमा समावेश गर्ने अधिकतम कोशिश हुनेछ। अर्थ राजनीतिको बनोटलाई आमूल सुधार गरी पूर्वाधार विकास, सुशासन, सेवा प्रवाह सुधार सहित सामाजिक न्याय हासिल गर्न ठोस कार्यक्रमको कार्यान्वयन इमान्दार

प्रणाली प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका कार्यक्रम समन्वय सहकारी र सहअस्तित्वको मर्म अनुरूप सम्बन्धित तहबाट सम्पादन हुने व्यवस्था हामीले मिलाउनेछौं। सामान्य सभामुख महोदय, मैले आफ्नो प्रधानमन्त्रीज्यूको कार्यालयबाट प्राप्त मान्यज्यूहरूको राय, जिज्ञासा, सुझावका आधारमा तयार गरिएको टिपोर्ट लाई अलिकति पेश गरे। बाँकी अलिकति सेक्टोरल कुराहरू छन्, त्यसलाई म अर्थ मन्त्रालयले तयार गरेको आसन्न बजेटका सिद्धान्त तथा प्राथमिकता बारे पेश गर्दाखेरि अलि डिटेलमा भनौला। अहिलेलाई अन्त्यमा नीति तथा कार्यक्रम कार्यान्वयनमा मान्य सदस्यहरूबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास लिएको छु। मान्य सदस्यहरूले उठाउनुभएका विषयहरूलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकीकरण गरी सम्बोधन गरिनेछ। अलिकति मान्य सांसदज्यूहरूले संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौं। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिंकर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौं। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फण्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौं। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान सिप पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौं। यसरी यावत अब संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, अन्तर्निर्भर वा आत्मनिर्भर अर्थतन्त्रको यो टेन्सनबारे स्पष्टसित आउनु पर्यो खाका भन्ने बारे, उत्पादनमुखी अर्थतन्त्रको विषय, संघीय शासन प्रणाली, भूमिहीन दलित सुकुम्बासीको दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौं, दैलेखको पेट्रोलियम लगायत 16 योजना, एलडीसी ग्रेजुएशन जस्ता विषयहरू, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गत भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, रूढ उद्योगहरूको विषय, ठूला ठूला जलाशयुक्त जलविद्युत आयोजना, उत्तर गंगाको यहाँ नाम आएको छ, बाल पोषण भत्तालाई बढ़ाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बँदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरीब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ। साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौ। त्यसैले मान्य सांसदज्यूहरूको सकारात्मक सृजनात्मक सहकार्यको लागि म अपील पनि गर्दछु। बजेटका सिद्धान्त तथा प्राथमिकता अहिले म पेश गर्ने हुनाले धेरै विषयलाई मैले छोट्याउँदै तीनटा विषय चाहिँ मलाई अलिकति खट्केको पनि थियो। तीनटा टिप्पणी सेट्स अफ कमेन्ट्स भनौं यहाँहरूले मान्य सांसदज्यूहरूले राख्नुभएकोलाई म छोटकरीमा सम्बोधन गर्न चाहन्छु। एउटा पहिलो चाहिँ अलिक परम्परागत नै भयो कि नीति तथा कार्यक्रम भन्ने विषय आएको मैले पाएँ। यसमा मलाई धेरै भन्नु छैन, तर हामी जिम्मेवार राजनीतिक दल हौं र राज्यको अविच्छिन्नतामा हामी विश्वास गर्छौं। 50 वर्ष अगाडि सुवर्ण शमशेरले पहिलो बजेट ल्याउँदा पनि त्यहाँ उल्लेख गरिएका शब्दहरू शिक्षा, स्वास्थ्य, पूर्वाधार, सार्वजनिक ऋण, अनुदान, खानेपानी यिनै हुन्। 50 वर्षपछिको नीति कार्यक्रम वा बजेटमा आउने शब्दहरू पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन, आधुनिक प्रविधि, अब एआईले कहाँ कहाँ पुर्याउला त्यति बेलासम्म यिनै हुन्। त्यसैले शब्द हेरेर कन्टिन्युटी भयो भन्नु चाहिँ अलि अतिशयोक्तिपूर्ण हुन्छ जस्तो लाग्छ। हाम्रो एउटा प्याटर्न छ, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र तयार गरेको थियो निर्वाचन पूर्व, नेपाली जनताले अभूतपूर्व रूपमा त्यसको अनुमोदन गर्नुभएको छ। यसमा 100 वटा रूपान्तरणका आधारहरू हामीले प्रस्तुत गरेका थियौं। त्यही 100 बुँदे रूपान्तरणकारी आयोजनाहरूलाई जसलाई नेपाली जनताले

प्रदान गर्नुभएको छ त्यसलाई हामीले निरन्तरता दिएका छौँ। यसपालि अलिकति नौलो अभ्यास भइराखेको छ नेपालको राजनीतिक इतिहासमा, यो बाचापत्रलाई हामीले साक्रोस्याङ्क्ट मानेका छौं र यसैमा टेकेर नेपाल सरकारको सय बुदे शासकीय सुधारको चाहिँ आयोजना आयो, नीति तथा कार्यक्रम पनि सय बुदे छ। अघिल्लाहरू 200-250 भन्दा बढी 280 बुदा हुन्थे, त्यसैले यहाँ कपी पेस्ट भन्ने पनि कुरा आए, मलाई थाहा छैन 280 प्याराग्राफका चाहिँ पहिलाका नीति कार्यक्रमहरू अहिले सयमा ल्याइँदाखेरि के छुटिए, के परे, के नक्कल गरिए, के मौलिक कुराहरू हालिए भन्ने कुरा विवेकशील मान्य सांसदज्यूहरूले आफै छुट्याउने कुरा नै हो। त्यसैले यो परम्परागत भन्ने कुरा चाहिँ यो राज्यको अविच्छिन्नता कन्टिन्युटीका विषयहरू छन्। यसमा हामीले कमिट गरेका चीजहरू, पहिलेका सरकारहरूले कमिट गरेका चीजहरू, 16 आवधिक योजना होला, मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क होला, सस्टेनेबल डेभलपमेन्ट गोल्सका कुराहरू होलान्, त्यसलाई हामीले बोक्नुपर्ने हुन्छ। यो त हामी आएपछि पाङ्राको पुनर्आविष्कार हुन्छ, रि इन्भेन्सन अफ द विल हुन्छ भन्ने त्यो आलो काँचो विश्वास हामी गर्दैनौ। त्यसैले संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले अघि मैले भने पवित्र लक्ष्य उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थीम पनि नीतिगत कुराहरूभन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली, स्वरूप र चरित्र नै हो, त्यसमा हामी खरो उत्रन चाहन्छौ। सुशासनको एक सूत्रीय अर्जुन दृष्टि चाहिँ हाम्रो छ, समुन्नतिको एजेण्डाहरू पनि सुशासनकै जगमा गर्ने हो भनेर सम्मान्य प्रधानमन्त्रीज्यूबाट त बेला बेलामा चाहिँ आउँछ कि पहिला सुशासनमै फोकस गरौं, विकास निर्माणलाई पनि अलिकति पज गरेर जाने हो कि भन्नेसम्मको सरसल्लाह भएको कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। त्यसैले आर्थिक वृद्धि, राजस्व लगायत यी सबै विषयको निरन्तरता हुन्छ, हुनुपर्छ। हामी आएपछि शिक्षा सुधार गरिनेछ भन्ने विषयलाई फरक देखिनकै लागि अर्को वाक्यांश भन्ने कुरा हुँदैन। त्यसैले मूल परीक्षा र परीक्षण भनेको हाम्रो नियत, क्षमता र अन्ततोगत्व, यो परिणाम नेपाली जनताको हितमा हामी यो देखाउन सक्छौ कि सक्दैनौ भन्ने हो। र प्रारम्भिक लक्षणले जुन उत्साह हामीलाई दिइरहेको छ, यही बाटोमा हामी अझ बढी रफ्तारमा अगाडि जाने कुरा नै छ। दोस्रो अलिकति यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी को नीति कार्यक्रम इत्यादि चाहिँ कुन दार्शनिक धरातलमा कस्तो अर्थ राजनीतिक चेतनाबाट ओतप्रोत भएर आएको हो भन्ने बारे धेरै मान्य सांसदज्यूहरूले राख्नुभएको पनि मैले पाएँ। सायद यहाँहरूको व्यस्तताले पढ्न पाउनु भएको छैन होला, राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक धरातल के हो भन्ने कुरा हाम्रा विभिन्न फोरमहरूबाट, विस्तारित बैठकहरूबाट अनुमोदित भएर वाचापत्रमा पनि स्पष्टसित उल्लेख गरेर हामी अगाडि बढेका छौं। यसमा अलिकति आफ्नो पुरानो राजनीतिक स्कूलिङले जानेका भाषाहरू, टर्मिनोलोजीहरू झट्टै नदेख्दाखेरि अलि अलमलमा परेको जस्तो पनि महसुस भएको हुन्छ, तर राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो, यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्, मेरो विनम्र आग्रह छ सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढ्दिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो, हामी फ्रेम जाने हो र हामी गर्वका साथ भन्छौं हामी लिबरल डेमोक्रेटिक पार्टी हौं, हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौ, बलियो राज्य हुनुपर्छ, तर 10 मा 8 वटा नयाँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्र उसलाई बत्तिएर अगाडि जानको लागि नीतिगत, संरचनागत, कानूनी सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई उत्साहित नगरिकन, उसलाई बल नदिइकन हाम्रा ठूला ठूला लक्ष्यहरू, विराट लक्ष्यहरू चाहिँ प्राप्ति हुँदैनन् भन्ने कुरामा हामी स्पष्ट छौं। हामी कम्युनिष्ट होइनौ, हामी नव उदारवादी पनि होइनौ, हामी कम्युनिष्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौ। त्यसैले
कित्ताकाट स्पष्ट छ, बलियो राज्य हुन्छ, लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री, लगानी अनुकूल, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, सोसियल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर, यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौ। र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरूद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण, इक्वालिटी अफ अपर्च्युनिटिज, इक्वालिटी अफ आउटकम्स होइन, र त्यसको लागि हाम्रो समुच्च निजी, सार्वजनिक चाहिँ र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटिज, त्यो शिक्षाबाट मुखरित हुन्छ, पोषणबाट, स्वास्थ्यबाट, वित्तीय पहुँचबाट, एकीकृत सामाजिक प्रणालीबाट, र यो सबै विपन्नको सहारा पनि राज्य हो तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौं। त्यसैले यसमा हामी स्पष्ट छौं, इक्वालिटी अफ अपर्च्युनिटिज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि, पहुँच पनि र उपयोगमा पनि हामी जोड़ दिनेछौ। नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौ र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो, अर्थ राजनीतिक सामाजिक धरातल हो, त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौ। यसले सय बुधे वाचापत्र, सय बुधे शासकीय सुधारमा आयो, सय बुधे नीति तथा कार्यक्रममा आयो र त्योबाट नै धेरै बजेटको रियल एलोकेशन पनि यसैको जगमा हुनेछ भन्ने कुरा म आश्वस्त गराउन चाहन्छु। अब तेस्रो विषय अलिकति मैले छुनै पर्ने, अघि मैले इंगित गरिसकेँ, आर्थिक वृद्धि भन्ने शब्द देख्नासाथ खै आर्थिक वृद्धि त पहिला पनि सुन्या हो भन्ने भयो। आर्थिक वृद्धि कति, के का आधारमा, कति समयसम्म, कसरी सम्भव हुन्छ र यो सम्भव भएको खण्डमा हामी कहाँ पुग्छौं भन्ने स्पष्ट इकोनोमिक रोडमा प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलो पटक होला। हामीले मध्यम वर्गको विस्तार, सामाजिक आर्थिक उन्नयनको अवसर, समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सौम्य शक्ति, सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौं र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौं। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ, हामी पुनर्परिभाषित गर्दैछौ। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन, राज्य सञ्चालनको दृष्टिकोण नै परिवर्तन गर्ने गरी आएको छ। विगतमा राज्य भनेको खर्च गर्ने भाँडो, खर्च गर्ने संयन्त्रका रूपमा प्रस्तुत हुन्थ्यो भने अहिले हामी डेलिभरी दिने राज्य निर्माणको दिशामा अगाडि बढेका छौं। पहिले पहिलाका नीति तथा कार्यक्रमहरू प्रशासनिक सूची जस्तो हुन्थ्यो, एडमिनिस्ट्रेटिभ लन्ड्री लिस्ट जस्तो हुन्थ्यो, अहिले हामी आर्थिक पुनर्संरचना र शासकीय पुनर्संरचनाको राजनीतिक दस्तावेजको रूपमा आएको छ। यसले राज्य सञ्चालनको समग्र कार्यशैली र प्रणाली नै रूपान्तरण गर्ने चाहिँ लक्ष्य राखेको छ। मिशन मोडमा कार्यान्वयन, कार्य सम्पादन सम्झौता, डेलिभरी युनिट, डिजिटल सुशासन, तौलरहित अर्थतन्त्र, एआईमा आधारित अर्थतन्त्र, एकद्वार डिजिटल राज्य जस्ता संरचनात्मक रूपान्तरणका अवधारणालाई स्पष्ट रूपमा समावेश गरिएको छ र यो नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु नै हो भन्ने हाम्रो चाहिँ दलिल छ। विगतमा दस्तावेजहरूमा धेरै जसो के गर्ने उल्लेख हुन्थ्यो, अहिलेको दस्तावेजले कसरी गर्ने, कसले जिम्मा लिने, कुन प्रणालीबाट डेलिभरी हुने समेत समय इंगित गरिएको छ। सुशासनलाई सायद पहिलो पटक नारा मात्र होइन, मापन गर्न सकिने प्रत्यक्ष परिमाणका रूपमा परिभाषित गरिएको छ। डिजिटल लेखा परीक्षण, कार्य सम्पादन सम्झौता, नागरिक ड्याशबोर्ड, डिजिटल ट्र्याकिङ, एकपटक विवरण दिए पुग्ने प्रणाली लगायतका कुराहरू र 100 एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रिएर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौं। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा, एकअर्कासँग अन्तर आबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढंगले पनि अगाडि जान सक्दछन्। त्यो डिजिटल गभर्नेन्सको क्ल्यारिटीका साथ हामी प्रस्तुत भएका छौं र कहिले कसले गरेर के नतिजा आउँछ भन्ने सम्मको पनि नीति कार्यक्रममा आएको छ, जुन वाचापत्रमा नै कमिट गरिएको कुरालाई हामीले चाहिँ उठाएका छौं र यसलाई विश्वसनीय बनाउनको लागि जेठ 15 यी लक्ष्यका अगेन्स्टमा हामी रकमै तोक्नेछौ, त्यसरी अगाडि जानेछौ। र यो हरेक सेक्टरमा
अलिकति कहाँ कहाँ फरक छ भन्ने कुरा पनि म मान्य सांसदज्यूहरूलाई सामान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। हिजोका नीति तथा कार्यक्रमहरूमा राज्य संयन्त्रको दलीय दोहन, सरकारी संयन्त्रलाई राजनीतिक कब्जाबाट मुक्त गर्ने, कर्मचारी तन्त्रका दलगत ट्रेड युनियन खारेज गर्ने, शैक्षिक संस्थाभित्रका हिंसात्मक तथा दलगत विद्यार्थी संगठनको प्रभाव न्यूनीकरण गर्ने, सार्वजनिक संस्थालाई पेसागत र तटस्थ बनाउने संरचनात्मक सुधारका विषय छन् जस्तो मलाई लाग्दैन, हामीले लेखेका छौं। त्यसैले अहिलेको दस्तावेजले राज्यलाई दलको विस्तार होइन, नागरिकको साझा संस्थाका रूपमा पुनर्स्थापित गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेको छ। हामीले अर्थतन्त्रलाई उपभोग, आयात र रेमिटेन्स डिपेण्डेन्सीबाट उत्पादन, सेवा निर्यात, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र इनोभेशन लेड ग्रोथतर्फ लैजाने स्पष्ट दर्शन प्रस्तुत गरेका छौं। कृषिको पुनर्जागरणको कुराहरू उठाएका छौं, कसरी गर्नेछौं भन्ने, शिक्षा स्वास्थ्यका संकटहरूलाई दूरगामी र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुराहरू लेखेका छौं। पूर्वाधार भनेको त्यही नेपाल सरकारले 2-3 खरब खर्च गर्छ पुँजीगतको नाममा, त्योबाट हामी अब गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर गएर खरबौं रूपियाँ जोहो गर्ने गरेर अफसोर ग्रीन बन्डहरू, एनआरएनका बन्डहरू, पुँजीगत खर्चलाई बरोइङसँग लिंक गर्ने कुराहरू, आइडल रहेका कर्मचारी कोष, सेनाको वेलफेयर कोष, प्रहरीको ईपीएफ, सीआईटी, यी सम्पूर्ण हाम्रा सार्वजनिक कोषहरूलाई अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिलमा लिएर आएर त्यसलाई गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर खर्च गर्ने गरेर पहिलो पटक सायद विभिन्न पूर्वाधारका क्षेत्रहरूमा इलेक्ट्रिकल ग्रिड होला, डिजिटल कनेक्टिभिटी होला, रोड र पुलहरू होलान्, एभिएसन होला, अब हामी निजी पुँजी ल्याउँदैछौ किनकि सरकारको सीमित रिसोर्सले त्यो भ्याउँदैन। त्यो भिजन यहाँ छ, यहाँहरूले पढ्दिने कष्ट गरिदिनु भयो भने त्यो भिजन हामी छ। लामो समय समाजवादको नाम बजाएर कृषि कृषकहरूको नाममा राजनीति गरेकाहरूले पनि सोच्नुपर्नेछ। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने भएको हुनाले कृषिमा न्यूनतम समर्थन मूल्य, किसानलाई डिजिटल भुक्तानी, भूमि बैंक, कृषि प्रविधि, बजार सूचना प्रणाली, निर्यात ब्रान्डिङ लगायतका कुराहरूमा अनुदानमुखी कुटोमा अनुदान छ, बिउमा अनुदान छ, तर दिनुपर्ने अनुदानहरू हामीले दिइरहेका छैनौं। त्यसैले अनुदानमुखी कृषि दृष्टिबाट ठूलो डिपार्चर हुनेवाला छ। त्यसैले रूरल इकोनोमीको रिभाइटलाइजेशन पनि हामी गर्दैछौं। शिक्षालाई केवल पहुँचमा सीमित नराखी कृत्रिम एआई लगायतका प्रविधिमा आधारित सिकाईको संकट जुन छ, प्राविधिक शिक्षा, उद्योग विद्यालय सहकार्य, डिजिटल कक्षा, रोजगारमुखी शिक्षा र अनुसन्धान प्रणालीसँग जोड्ने सोच अघि सारिएको छ र आईटीमा त यहाँहरूले पनि विथ रिलक्टेन्स एक्सेप्ट गर्नुभएको छ कि यो सरकारको स्पष्ट एकीकृत दूरगामी भिजन छ भनेर विपक्षी सांसदहरूले पनि स्वीकार गर्नुभएको छ। त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। पहिलो पटक सूचना प्रविधि, क्लाउड सेवा, एआई कम्प्युटेशन, डेटा सेन्टर, हरित कम्प्युटिङ, रिमोट वर्क लगायतका विषयहरूलाई आर्थिक रूपान्तरणको एउटा आधारका रूपमा हामीले स्थापित चाहिँ गरेका छौं। अन्त्यमा यहाँहरूबाट प्राप्त महत्वपूर्ण सुझाव, धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक आत्मसात गर्नेछ। जसरी विभिन्न राजनीतिक दलका घोषणापत्रमा रहेका राष्ट्रिय हितका साझा र महत्वपूर्ण कार्यक्रमहरूलाई समेटेर हामीले साझा कार्यक्रम तयार गरेका छौं, त्यसै गरी माननीय सदस्यहरूबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। माननीय सांसदहरूबाट अझ गहिरो अध्ययन, व्यापक बुझाई र दूरदृष्टिसहितको रचनात्मक बहस, सुझाव र आलोचनाको अपेक्षा गर्दै राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्व, सारगर्भित र घनीभूत बनाउन सबैलाई हार्दिक आह्वान गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, सम्माननीय राष्ट्रपतिज्यूबाट सम्बत 2083 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम उपर प्रतिनिधि सभाका मान्य सदस्यहरूले उठाउनु भएको चासो, सुझाव र सरोकारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी जेनजी पुस्ताबाट भएको आन्दोलन, त्यसपछिको संक्रमण पश्चात भएको निर्वाचन मार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधि सभामा करिब 2/3 बहुमतको जनादेश प्राप्त भएको छ।
चेतनशील नेपाली जनताबाट प्राप्त अपूर्व अपेक्षालाई भ्रष्टाचार नियन्त्रण सुशासन विकास समता सहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने संकल्प सहित सम्माननीय राष्ट्रपतिज्यूबाट 83 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। नेपालको संविधानले निर्देश गरेको सुशासन समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार वाचा प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको विषय म यस सम्मानित सभा समक्ष पुनः व्यक्त गर्न चाहन्छु। नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रमका सम्बन्धमा माननीय सदस्यहरूले कूटनीतिक संवादबाट सीमा विवाद समाधान आर्थिक कूटनीति वैदेशिक रोजगारी व्यवस्थापन ट्रेड युनियन खारेजी आधुनिक कृषि प्रणाली जलवायु परिवर्तन सुशासन प्रवर्धन समावेशी विकास र सामाजिक न्याय सहकारी समस्या समाधान लैंगिक हिंसा र बेचबिखन न्यूनीकरण राष्ट्रिय अर्थतन्त्र शान्ति प्रक्रिया सड़क बालबालिका पूर्वाधार विकास गुणस्तरीय शिक्षा र उद्यमशीलता लगायतका विषयहरूमा राख्नुभएको महत्वपूर्ण धारणा चासो तथा उठाउनु भएको जिज्ञासा र दिनुभएको सुझाव मनन योग्य छन्। यसका लागि सम्पूर्ण माननीय सदस्यहरूलाई सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। लिखित तथा मौखिक रूपमा राख्नुभएको धारणाको समग्र विश्लेषण गर्दा नीति तथा कार्यक्रम हामी सबैको साझा दस्तावेजको रूपमा रहेको नेपाल सरकारले महसुस गरेको छ। राष्ट्रिय विकासमा साझा दृष्टिकोण सहित मापन योग्य लक्ष्य र दीर्घकालीन गन्तव्य तय गर्न सम्पूर्ण राजनीतिक दलका धारणालाई एकीकृत गरी सामूहिक प्रयत्न गर्न सरकार प्रतिबद्ध छ। माननीय सदस्यहरूले नीति तथा कार्यक्रमको छलफलमा उठाउनु भएको विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र यी सुझाव तथा पृष्ठपोषणलाई अब 83-84 बजेटमा समावेश गर्ने अधिकतम कोशिश हुनेछ। अर्थ राजनीतिको बनोटलाई आमूल सुधार गरी पूर्वाधार विकास सुशासन सेवा प्रवाह सुधार सहित सामाजिक न्याय हासिल गर्न ठोस कार्यक्रमको कार्यान्वयन इमान्दार ढंगले गरिनेछ भने नीति तथा कार्यक्रम कार्ययोजना बनाएर समयबद्ध रूपमा लागू गरिनेछ। यसै गरी प्रस्तुत नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम हुने गरी बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्नेछु। एकछिनपछि यसलाई म बेली विस्तारमा यहाँहरू समक्ष प्रस्तुत गर्ने नै छु सम्मान्य सभामुखज्यूको अनुमतिले। 16 आवधिक योजना मध्यमकालीन खर्च संरचना र नीति तथा कार्यक्रम बीच सामञ्जस्यता कायम गरिनेछ। सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्य र मान्यतालाई मार्गदर्शनको रूपमा लिई प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका कार्यक्रम समन्वय सहकारी र सहअस्तित्वको मर्म अनुरूप सम्बन्धित तहबाट सम्पादन हुने व्यवस्था हामीले मिलाउनेछौं। सम्मान्य सभामुख महोदय, मैले आफ्नो सम्मान्य प्रधानमन्त्रीज्यूको कार्यालयबाट प्राप्त मान्यज्यूहरूको राय जिज्ञासा सुझावका आधारमा तयार गरिएको टिपोर्ट लाई अलिकति पेश गरे। बाँकी अलिकति सेक्टोरल कुराहरू छन्, त्यसलाई म अर्थ मन्त्रालयले तयार गरेको आसन्न बजेटका सिद्धान्त तथा प्राथमिकता बारे पेश गर्दाखेरि अलि डिटेलमा भनौला। अहिलेलाई अन्त्यमा नीति तथा कार्यक्रम कार्यान्वयनमा मान्य सदस्यहरूबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास लिएको छु। मान्य सदस्यहरूले उठाउनुभएका विषयहरूलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकीकरण गरी सम्बोधन गरिनेछ। अलिकति मान्य सांसदज्यूहरूले संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौं। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिंकर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौं। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फण्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित
परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौं। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान सिप पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौं। यसरी यावत अब संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, अन्तर्निर्भर वा आत्मनिर्भर अर्थतन्त्रको यो टेन्सन बारे स्पष्टसित आउनु पर्यो खाका भन्ने बारे, उत्पादनमुखी अर्थतन्त्रको विषय, संघीय शासन प्रणाली, भूमिहीन दलित सुकुम्बासीको दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौं, दैलेखको पेट्रोलियम लगायत 16 योजना, एलडीसी ग्रेजुएशन जस्ता विषयहरू, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, रुग्ण उद्योगहरूको विषय, ठूला ठूला जलाशयुक्त जलविद्युत आयोजना, उत्तर गंगाको यहाँ नाम आएको छ, बाल पोषण भत्तालाई बढ़ाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरीब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने, जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ, साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौं। त्यसैले मान्य सांसदज्यूहरूको सकारात्मक सृजनात्मक सहकार्यको लागि म अपील पनि गर्दछु। बजेटका सिद्धान्त तथा प्राथमिकता अहिले म पेश गर्ने हुनाले धेरै विषयलाई मैले छोट्याउँदै तीनटा विषय चाहिँ मलाई अलिकति खट्केको पनि थियो, तीनटा टिप्पणी सेट्स अफ कमेन्ट्स भनौं यहाँहरूले मान्य सांसदज्यूहरूले राख्नुभएकोलाई म छोटकरीमा सम्बोधन गर्न चाहन्छु। एउटा पहिलो चाहिँ अलिक परम्परागत नै भयो कि नीति तथा कार्यक्रम भन्ने विषय आएको मैले पाएँ। यसमा मलाई धेरै भन्नु छैन, तर हामी जिम्मेवार राजनीतिक दल हौ र राज्यको अविच्छिन्नतामा हामी विश्वास गर्छौं। 50 वर्ष अगाडि सुवर्ण शमशेरले पहिलो बजेट ल्याउँदा पनि त्यहाँ उल्लेख गरिएका शब्दहरू शिक्षा, स्वास्थ्य, पूर्वाधार, सार्वजनिक ऋण, अनुदान, खानेपानी यिनै हुन्। 50 वर्षपछिको नीति कार्यक्रम वा बजेटमा आउने शब्दहरू पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन, आधुनिक प्रविधि, अब एआईले कहाँ कहाँ पुर्याउला त्यति बेलासम्म यिनै हुन्। त्यसैले शब्द हेरेर कन्टिन्युटी भयो भन्नु चाहिँ अलि अतिशयोक्तिपूर्ण हुन्छ जस्तो लाग्छ। हाम्रो एउटा प्याटर्न छ, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र तयार गरेको थियो निर्वाचन पूर्व, नेपाली जनताले अभूतपूर्व रूपमा त्यसको अनुमोदन गर्नुभएको छ, यसमा 100 वटा रूपान्तरणका आधारहरू हामीले प्रस्तुत गरेका थियौं, त्यही 100 बुँदे रूपान्तरणकारी आयोजनाहरूलाई जसलाई नेपाली जनताले अनुमोदन गर्नुभएको छ त्यसलाई हामीले निरन्तरता दिएका छौं। यसपालि अलिकति नौलो अभ्यास भइराखेको छ नेपालको राजनीतिक इतिहासमा, यो वाचापत्रलाई हामीले सैक्रोसैंक्ट मानेका छौं र यसैमा टेकेर नेपाल सरकारको 100 बुँदे शासकीय सुधारको चाहिँ आयोजना आयो, नीति तथा कार्यक्रम पनि 100 बुँदे छ, अघिल्लाहरू 200-250 भन्दा बढी 280 वटा बुँदा हुन्थे। त्यसैले यहाँ कपी पेस्ट भन्ने पनि कुरा आए, मलाई थाहा छैन 280 प्याराग्राफका चाहिँ पहिलेका नीति कार्यक्रमहरू अहिले 100मा ल्याइँदाखेरि के छुटिए, के परे, के नक्कल गरिए, के मौलिक कुराहरू हालिए भन्ने कुरा विवेकशील मान्य सांसदज्यूहरूले आफै छुट्याउने कुरा नै हो। त्यसैले यो परम्परागत भन्ने कुरा चाहिँ यो राज्यको अविच्छिन्नता कन्टिन्युटीका विषयहरू छन्। यसमा हामीले कमिट गरेका चीजहरू, पहिलेका सरकारहरूले कमिट गरेका चीजहरू, 16 आवधिक योजना होला, मीडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क होला, सस्टेनेबल डेभलपमेन्ट गोल्सका कुराहरू होलान्, त्यसलाई हामीले बोक्नुपर्ने हुन्छ। यो त हामी आएपछि पाङ्राको पुनराविष्कार हुन्छ, रि इन्भेन्सन अफ द विल हुन्छ भन्ने त्यो आलो काँचो विश्वास हामी गर्दैनौं। त्यसैले संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले अघि मैले भने पवित्र लक्ष्य उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थीम पनि नीतिगत कुराहरूभन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि
मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली, स्वरूप र चरित्र नै हो। त्यसमा हामी खरो उत्रन चाहन्छौ। सुशासनको एक सूत्रीय अर्जन दृष्टि चाहिँ हाम्रो छ। समुन्नतिको एजेण्डाहरू पनि सुशासनकै जगमा गर्ने हो भनेर सम्मान्य प्रधानमन्त्रीज्यूबाट त बेला बेलामा चाहिँ आउँछ कि पहिला सुशासनमै फोकस गरौं, विकास निर्माणलाई पनि अलिकति पज गरेर जाने हो कि भन्ने सम्मको सरसल्लाह भएको कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। त्यसैले आर्थिक वृद्धि, राजस्व लगायत यी सबै विषयको निरन्तरता हुन्छ, हुनुपर्छ। हामी आएपछि शिक्षा सुधार गरिनेछ भन्ने विषयलाई फरक देखिनकै लागि अर्को वाक्यांश भन्ने कुरा हुँदैन। त्यसैले मूल परीक्षा र परीक्षण भनेको हाम्रो नियत, क्षमता र अन्ततोगत्व, यो परिणाम नेपाली जनताको हितमा हामी यो देखाउन सक्छौ कि सक्दैनौ भन्ने हो। र प्रारम्भिक लक्षणले जुन उत्साह हामीलाई दिइरहेको छ, यही बाटोमा हामी अझ बढी रफ्तारमा अगाडि जाने कुरा नै छ। दोस्रो अलिकति यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी को नीति कार्यक्रम इत्यादि चाहिँ कुन दार्शनिक धरातलमा कस्तो अर्थ राजनीतिक चेतनाबाट ओतप्रोत भएर आएको हो भन्ने बारे धेरै मान्य सांसदज्यूहरूले राख्नुभएको पनि मैले पाएँ। सायद यहाँहरूको व्यस्तताले पढ्न पाउनु भएको छैन होला। राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक धरातल के हो भन्ने कुरा हाम्रा विभिन्न फोरमहरूबाट, विस्तारित बैठकहरूबाट अनुमोदित भएर वाचा पत्रमा पनि स्पष्टसित उल्लेख गरेर हामी अगाडि बढेका छौं। यसमा अलिकति आफ्नो पुरानो राजनीतिक स्कूलिङले जानेका भाषाहरू, टर्मिनोलोजीहरू झट्टै नदेख्दाखेरि अलि अलमलमा परेको जस्तो पनि महसुस भएको हुन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो, यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्। मेरो विनम्र आग्रह छ सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढ्दिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो, हामी फ्रेमजर जाने हो। र हामी गर्वका साथ भन्छौं हामी लिबरल डेमोक्रेटिक पार्टी हौं। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौं। बलियो राज्य हुनुपर्छ, तर 10 मा 8 वटा नयाँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्र उसलाई बत्तिएर अगाडि जानको लागि नीतिगत, संरचनागत, कानूनी सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई उत्साहित नगरिकन, उसलाई बल नदिइकन हाम्रा ठूला ठूला लक्ष्यहरू, विराट लक्ष्यहरू चाहिँ प्राप्ति हुँदैनन् भन्ने कुरामा हामी स्पष्ट छौं। हामी कम्युनिष्ट होइनौं, हामी नव उदारवादी पनि होइनौ, हामी कम्युनिष्टको आवरणमा क्रोनिक क्यापिटलिस्ट पनि होइनौ। त्यसैले कित्ताकाट स्पष्ट छ, बलियो राज्य हुन्छ। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री, लगानी अनुकूल, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, सोशियल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर, यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौं। र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरूद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण, इक्वालिटी अफ अपर्च्युनिटीज, इक्वालिटी अफ आउटकम्स होइन, र त्यसको लागि हाम्रो समुच्च निजी, सार्वजनिक चाहिँ र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटीज, त्यो शिक्षाबाट मुखरित हुन्छ, पोषणबाट, स्वास्थ्यबाट, वित्तीय पहुँचबाट, एकीकृत सामाजिक प्रणालीबाट, र यो सबै विपन्नको सहारा पनि राज्य हो तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौं। त्यसैले यसमा हामी स्पष्ट छौं, इक्वालिटी अफ अपर्च्युनिटीज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि, पहुँच पनि र उपयोगमा पनि हामी जोड़ दिनेछौं। नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौं र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो, अर्थ राजनीतिक सामाजिक धरातल हो। त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौं। यसले सय बुदे वाचापत्र, सय बुदे शासकीय सुधारमा आयो, सय बुदे नीति तथा कार्यक्रममा आयो र त्योबाट नै धेरै बजेटको रियल एलोकेशन पनि यसैको जगमा हुनेछ भन्ने कुरा म आश्वस्त गराउन चाहन्छु।
अब तेस्रो विषय अलिकति मैले छुनै पर्ने, अघि मैले इङ्गित गरिसकेँ आर्थिक वृद्धि भन्ने शब्द देख्नासाथ खै आर्थिक वृद्धि त पहिला पनि सुने हो भन्ने भयो। आर्थिक वृद्धि कति, के का आधारमा, कति समयसम्म, कसरी सम्भव हुन्छ र यो सम्भव भएको खण्डमा हामी कहाँ पुग्छौं भन्ने स्पष्ट इकोनोमिक रोडमा प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलो पटक होला। हामीले मध्यम वर्गको विस्तार, सामाजिक आर्थिक उन्नयनको अवसर, समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सौम्य शक्ति, सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौं र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौं। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ, हामी पुनर्परिभाषित गर्दैछौ। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन, राज्य सञ्चालनको दृष्टिकोण नै परिवर्तन गर्ने गरी आएको छ। विगतमा राज्य भनेको खर्च गर्ने भाँडो, खर्च गर्ने संयन्त्रका रूपमा प्रस्तुत हुन्थ्यो भने अहिले हामी डेलिभरी दिने राज्य निर्माणको दिशामा अगाडि बढेका छौं। पहिले पहिलाका नीति तथा कार्यक्रमहरू प्रशासनिक सूची जस्तो हुन्थ्यो, एडमिनिस्ट्रेटिभ लन्ड्री लिस्ट जस्तो हुन्थ्यो, अहिले हामी आर्थिक पुनर्संरचना र शासकीय पुनर्संरचनाको राजनीतिक दस्तावेजको रूपमा आएको छ। यसले राज्य सञ्चालनको समग्र कार्यशैली र प्रणाली नै रूपान्तरण गर्ने चाहिँ लक्ष्य राखेको छ। मिशन मोडमा कार्यान्वयन, कार्य सम्पादन सम्झौता, डेलिभरी युनिट, डिजिटल सुशासन, तौलरहित अर्थतन्त्र, एआईमा आधारित अर्थतन्त्र, एकद्वार डिजिटल राज्य जस्ता संरचनात्मक रूपान्तरणका अवधारणालाई स्पष्ट रूपमा समावेश गरिएको छ र यो नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु नै हो भन्ने हाम्रो चाहिँ दलिल छ। विगतमा दस्तावेजहरूमा धेरैजसो के गर्ने उल्लेख हुन्थ्यो, अहिलेको दस्तावेजले कसरी गर्ने, कसले जिम्मा लिने, कुन प्रणालीबाट डेलिभरी हुने समेत समेत इंगित गरिएको छ। सुशासनलाई सायद पहिलो पटक नारा मात्र होइन, मापन गर्न सकिने प्रत्यक्ष परिमाणका रूपमा परिभाषित गरिएको छ। डिजिटल लेखा परीक्षण, कार्य सम्पादन सम्झौता, नागरिक ड्याशबोर्ड, डिजिटल ट्र्याकिङ, एकपटक विवरण दिए पुग्ने प्रणाली लगायतका कुराहरू र 100 एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रिएर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौं। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा। एकअर्कासँग अन्तर आबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढंगले पनि अगाडि जान सक्दछन्। त्यो डिजिटल गभर्नेन्सको क्ल्यारिटीका साथ हामी प्रस्तुत भएका छौं र कहिले कसले गरेर के नतिजा आउँछ भन्नेसम्मको पनि नीति कार्यक्रममा आएको छ, जुन वाचापत्रमा नै कमिट गरिएको कुरालाई हामीले चाहिँ उठाएका छौं र यसलाई विश्वसनीय बनाउनको लागि जेठ 15 यी लक्ष्यका अगेन्स्टमा हामी रकमै तोक्नेछौ, त्यसरी अगाडि जानेछौ। र यो हरेक सेक्टरमा अलिकति कहाँ कहाँ फरक छ भन्ने कुरा पनि म मान्य सांसदज्यूहरूलाई सम्मान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। हिजोका नीति तथा कार्यक्रमहरूमा राज्य संयन्त्रको दलीय दोहन, सरकारी संयन्त्रलाई राजनीतिक कब्जाबाट मुक्त गर्ने, कर्मचारी तन्त्रका दलगत ट्रेड युनियन खारेज गर्ने, शैक्षिक संस्थाभित्रका हिंसात्मक तथा दलगत विद्यार्थी संगठनको प्रभाव न्यूनीकरण गर्ने, सार्वजनिक संस्थालाई पेशागत र तटस्थ बनाउने संरचनात्मक सुधारका विषय छन् जस्तो मलाई लाग्दैन, हामीले लेखेका छौं। त्यसैले अहिलेको दस्तावेजले राज्यलाई दलको विस्तार होइन, नागरिकको साझा संस्थाका रूपमा पुनर्स्थापित गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेको छ। हामीले अर्थतन्त्रलाई उपभोग, आयात र रेमिटेन्स डिपेण्डेन्सीबाट उत्पादन, सेवा निर्यात, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र इनोभेशन लेड ग्रोथतर्फ लैजाने स्पष्ट दर्शन प्रस्तुत गरेका छौं। कृषिको पुनर्जागरणको कुराहरू उठाएका छौं, कसरी गर्नेछौं भन्ने, शिक्षा स्वास्थ्यका संकटहरूलाई दूरगामी र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुराहरू लेखेका छौं। पूर्वाधार भनेको त्यही नेपाल सरकारले 2-3 खरब खर्च गर्छ पूँजीगतको नाममा, त्योबाट हामी अब गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर गएर खरबौं रूपियाँ जोहो गर्ने गरेर अफसोर ग्रीन बन्डहरू, एनआरएनका बन्डहरू, पूँजीगत खर्चलाई बरोइङसँग लिंक गर्ने कुराहरू, आइडल रहेका कर्मचारी कोष, सेनाको वेलफेयर कोष, प्रहरीको ईपीएफ, सीआईटी, यी सम्पूर्ण हाम्रा सार्वजनिक कोषहरूलाई अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिलमा लिएर आएर त्यसलाई गभर्नमेन्टको ब्यालेन्स सीट भन्दा बाहिर खर्च गर्ने गरेर पहिलो पटक सायद विभिन्न पूर्वाधारका क्षेत्रहरूमा इलेक्ट्रिकल ग्रिड होला, डिजिटल कनेक्टिभिटी होला, रोड र पुलहरू होलान्,
एभिएसनवाला अब हामी निजी पुँजी ल्याउँदैछौँ, किनकि सरकारको सीमित रिसोर्सले त्यो भ्याउँदैन। त्यो भिजन यहाँ छ, यहाँहरूले पढ्दिने कष्ट गरिदिनु भयो भने त्यो भिजन हामी छ। लामो समय समाजवादको नाम बजाएर कृषि कृषकहरूको नाममा राजनीति गरेकाहरूले पनि सोच्नुपर्नेछ। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने भएको हुनाले कृषिमा न्यूनतम समर्थन मूल्य, किसानलाई डिजिटल भुक्तानी, भूमि बैंक, कृषि प्रविधि, बजार सूचना प्रणाली, निर्यात ब्रान्डिङ लगायतका कुराहरूमा अनुदानमुखी, कुटोमा अनुदान छ, बिउमा अनुदान छ, तर दिनुपर्ने अनुदानहरू हामीले दिइरहेका छैनौँ। त्यसैले अनुदानमुखी कृषि दृष्टिबाट ठूलो डिपार्टचर हुनेवाला छ। त्यसैले रुरल इकोनोमीको रिभाइटलाइजेसन पनि हामी गर्दैछौ। शिक्षालाई केवल पहुँचमा सीमित नराखी कृत्रिम एआई लगायतका प्रविधिमा आधारित सिकाईको संकट जुन छ, प्राविधिक शिक्षा, उद्योग विद्यालय सहकार्य, डिजिटल कक्षा, रोजगारमुखी शिक्षा र अनुसन्धान प्रणालीसँग जोड्ने सोच अघि सारिएको छ र आईटीमा त यहाँहरूले पनि विथ रिलक्टेन्स एक्सेप्ट गर्नुभएको छ कि यो सरकारको स्पष्ट एकीकृत दूरगामी भिजन छ भनेर विपक्षी सांसदहरूले पनि स्वीकार गर्नुभएको छ। त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। पहिलो पटक सूचना प्रविधि, क्लाउड सेवा, एआई कम्प्युटेशन, डेटा सेन्टर, हरित कम्प्युटिङ, रिमोट वर्क लगायतका विषयहरूलाई आर्थिक रूपान्तरणको एउटा आधारका रूपमा हामीले स्थापित चाहिँ गरेका छौं। अन्त्यमा यहाँहरूबाट प्राप्त महत्वपूर्ण सुझाव, धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक आत्मसात गर्नेछ। जसरी विभिन्न राजनीतिक दलका घोषणापत्रमा रहेका राष्ट्रिय हितका साझा र महत्वपूर्ण कार्यक्रमहरूलाई समेटेर हामीले साझा कार्यक्रम तयार गरेका छौं, त्यसै गरी माननीय सदस्यहरूबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। माननीय सांसदहरूबाट अझ गहिरो अध्ययन, व्यापक बुझाइ र दूरदृष्टिसहितको रचनात्मक बहस, सुझाव र आलोचनाको अपेक्षा गर्दै राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्व, सारगर्भित र घनीभूत बनाउन सबैलाई हार्दिक आह्वान गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, सम्माननीय राष्ट्रपतिज्यूबाट सम्बत 2083 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम उपर प्रतिनिधि सभाका मान्य सदस्यहरूले उठाउनु भएको चासो, सुझाव र सरोकारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी जेनजी पुस्ताबाट भएको आन्दोलन, त्यसपछिको संक्रमण पश्चात भएको निर्वाचन मार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधि सभामा करिब 2/3 बहुमतको जनादेश प्राप्त भएको छ। चेतनशील नेपाली जनताबाट प्राप्त अपूर्व अपेक्षालाई भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास, समता सहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने संकल्प सहित सम्माननीय राष्ट्रपतिज्यूबाट 83 वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। नेपालको संविधानले निर्देश गरेको सुशासन समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार, वाचा, प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको विषय म यस सम्मानित सभा समक्ष पुनः व्यक्त गर्न चाहन्छु। नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रमका सम्बन्धमा माननीय सदस्यहरूले कूटनीतिक संवादबाट सीमा विवाद समाधान, आर्थिक कूटनीति, वैदेशिक रोजगारी व्यवस्थापन, ट्रेड युनियन खारेजी, आधुनिक कृषि प्रणाली, जलवायु परिवर्तन, सुशासन प्रवर्धन, समावेशी विकास र सामाजिक न्याय, सहकारी समस्या समाधान, लैंगिक हिंसा र बेचबिखन न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्र, शान्ति प्रक्रिया, सड़क बालबालिका, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा र उद्यमशीलता लगायतका विषयहरूमा राख्नुभएको महत्वपूर्ण धारणा, चासो तथा उठाउनु भएको जिज्ञासा र दिनुभएको सुझाव मनन योग्य छन्। यसका लागि सम्पूर्ण माननीय सदस्यहरूलाई सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु।
लिखित तथा मौखिक रूपमा राख्नु भएको धारणाको समग्र विश्लेषण गर्दा नीति तथा कार्यक्रम हामी सबैको साझा दस्तावेजको रूपमा रहेको नेपाल सरकारले महसुस गरेको छ। पूर्ण राजनीतिक दलका धारणालाई एकीकृत गरी सामूहिक प्रयत्न गर्न सरकार प्रतिबद्ध छ। माननीय सदस्यहरूले नीति तथा कार्यक्रमको छलफलमा उठाउनु भएको विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र यी सुझाव तथा पृष्ठपोषणलाई अब 83-84 को बजेटमा समावेश गर्ने अधिकतम कोशिश हुनेछ। अर्थ राजनीतिको बनोटलाई आमूल सुधार गरी पूर्वाधार विकास, सुशासन, सेवा प्रवाह सुधार सहित सामाजिक न्याय हासिल गर्न ठोस कार्यक्रमको कार्यान्वयन इमान्दार ढंगले गरिनेछ भने नीति तथा कार्यक्रम कार्ययोजना बनाएर समयबद्ध रूपमा लागू गरिनेछ। यसै गरी प्रस्तुत नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम हुने गरी बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्नेछु। एकछिनपछि यसलाई म बेली विस्तारमा यहाँहरू समक्ष प्रस्तुत गर्ने नै छु सम्मान्य सभामुखज्यूको अनुमतिले। 16 आवधिक योजना, मध्यमकालीन खर्च संरचना र नीति तथा कार्यक्रम बीच सामञ्जस्यता कायम गरिनेछ। सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्य र मान्यतालाई मार्गदर्शनको रूपमा लिई प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका कार्यक्रम समन्वय, सहकारी र सहअस्तित्वको मर्म अनुरूप सम्बन्धित तहबाट सम्पादन हुने व्यवस्था हामीले मिलाउनेछौं। सम्मान्य सभामुख महोदय, मैले आफ्नो सम्मान्य प्रधानमन्त्रीज्यूको कार्यालयबाट प्राप्त मान्यज्यूहरूको राय, जिज्ञासा, सुझावका आधारमा तयार गरिएको टिपोटलाई अलिकति पेश गरे। बाँकी अलिकति सेक्टोरल कुराहरू छन्, त्यसलाई म अर्थ मन्त्रालयले तयार गरेको आसन्न बजेटका सिद्धान्त तथा प्राथमिकता बारे पेश गर्दाखेरि अलि डिटेलमा भनौला। अहिलेलाई अन्त्यमा नीति तथा कार्यक्रम कार्यान्वयनमा मान्य सदस्यहरूबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास लिएको छु। मान्य सदस्यहरूले उठाउनुभएका विषयहरूलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकीकरण गरी सम्बोधन गरिनेछ। अलिकति मान्य सांसदज्यूहरूले संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोट गरेका छौं। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिंकर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौं। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फण्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौं। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान सिप पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौं। यसरी यावत अब संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, अन्तर्निर्भर वा आत्मनिर्भर अर्थतन्त्रको यो टेन्सन बारे स्पष्टसित आउनु पर्यो खाका भन्ने बारे, उत्पादनमुखी अर्थतन्त्रको विषय, संघीय शासन प्रणाली, भूमिहीन दलित सुकुम्बासीको दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौं, दैलेखको पेट्रोलियम लगायत 16 योजना, एलडीसी ग्रेजुएशन जस्ता विषयहरू, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गत भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, रूढ उद्योगहरूको विषय, ठूला ठूला जलाशयुक्त जलविद्युत आयोजना, उत्तर गंगाको यहाँ नाम आएको छ, बाल पोषण भत्तालाई बढ़ाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरीब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ। साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौं। त्यसैले मान्य सांसदज्यूहरूको सकारात्मक सृजनात्मक सहकार्यको लागि म अपील पनि गर्दछु। बजेटका सिद्धान्त तथा प्राथमिकता अहिले म पेश गर्ने हुनाले धेरै विषयलाई मैले छोट्याउँदै
तीनटा विषय चाहिँ मलाई अलिकति खट्केको पनि थियो, तीनटा टिप्पणी सेट्स अफ कमेन्ट्स भनौँ यहाँहरूले मान्य सांसदज्यूहरूले राख्नुभएकोलाई म छोटकरीमा सम्बोधन गर्न चाहन्छु। एउटा पहिलो चाहिँ अलिक परम्परागत नै भयो कि नीति तथा कार्यक्रम भन्ने विषय आएको मैले पाएँ। यसमा मलाई धेरै भन्नु छैन, तर हामी जिम्मेवार राजनीतिक दल हौं र राज्य

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले

0: जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-578-582-779-582-780। चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी,
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: हाड जोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 16 गते शनिबार
5: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, भार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 16 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0674-2027
6: 24027।
5: सम्पर्क मोबाइल नम्बर 98572-5597
6: 98511-81918।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: मदिरा सेवनबाट 13 जनाको मृत्यु। उत्तर प्रदेशमा निर्माणाधीन पुलको स्ल्याब भत्किँदा 6 जनाको ज्यान गयो।
1: र आईपीएलको दोस्रो क्वालिफायर आज गुजरात र राजस्थान भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मन्त्री परिषदको बैठक अहिले सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 2:30 बजेपछि शुरू भएको बैठक यो समाचार तयार पार्दासम्म सकिएको छैन। आजको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेट पास गर्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेले अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। त्यसका लागि सांसदहरूलाई 15 मिनट अघि नै उपस्थित भइसक्न भनिएको छ। हिजो मात्र अर्थमन्त्री अग्रेले राष्ट्रपतिलाई भेटेर जानकारी गराउनु भएको थियो।
1: कम्बोडिया सरकारले नेपाली नागरिकहरूको भिसा अवधि नागेपछि लाग्ने जरिवाना मिनाहा गरेको छ। थाइल्याण्ड स्थित नेपाली राजदूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म 8 पटक गरी 602 जनाको जरिवाना शुल्क मिनाहा गरेको हो। भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका नेपालीहरूलाई 1 हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन दूतावासले अनुरोध गरेको छ। विभिन्न माध्यमबाट कम्बोडिया पुगेर भिसाको समय अवधि सकिए पनि त्यहाँ बसिरहेका नेपालीहरू नेपाल फर्कदा कम्बोडिया सरकारले तिर्नुपर्ने जरिवाना शुल्क मिनाहाका लागि दूतावासले यही मे 1 देखि विवरण संकलन गरेको थियो। दूतावासका अनुसार राहदानी हराएका नेपाली नागरिकहरूका लागि पनि एकतर्फे यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ। कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार तोकिएको समयावधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकहरूलाई पक्राउ गरी कड़ा कार्यवाही गर्ने र जरिवाना तथा कैद सजाय समेत हुने व्यवस्था गरेको छ। त्यसैले सम्बन्धित सबै नेपाली नागरिकहरूलाई यथाशीघ्र नेपाल फर्किन दूतावासले अनुरोध गरेको छ।
0: सुकुम्बासीको उचित व्यवस्थापनको माग गर्दै काठमाण्डुमा प्रदर्शन गरिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाईमा सिटी बजाउँदै आज प्रदर्शन गरिएको हो। भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई विकल्प बिना विस्थापित गरिएको भन्दै पीड़ितले आक्रोश पोखेका छन्। राज्यले डोजर आतंक सिर्जना गरेको उनीहरूको भनाई छ। अधिकार कर्मी नागरिक समाजका अगुवा तथा जेएनजी युवाले पनि सुकुम्बासीप्रति ऐक्यबद्धता जनाएका छन्। उनीहरूले सुकुम्बासीमा डोजर आतंक बन्द गर्न र विस्थापित सुकुम्बासीको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। माइती घर मण्डलाबाट शुरू भएको र्याली नयाँ बानेश्वर पुगेको थियो।
1: गणतन्त्र दिवसको अवसर पारेर अधिकार कर्मीले प्रदर्शन गरेका छन्। आज मानवाधिकार तथा शान्ति समाजको अगुवाईमा काठमाण्डुमा प्रदर्शन गरिएको हो। उनीहरूले लोकतन्त्र विरोधीको लौरो नबन्न सरकारलाई खबरदारी गरेका छन्। गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार संसद र न्यायालयको ध्यान आकर्षण गराउन प्रदर्शन गरिएको समाजले जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका 3 वटै प्रमुख अंगलाई खबरदारी गरेको हो। प्रदर्शनका क्रममा समाजकी सभापति रेणुका पौडेलले मुलुकमा विगतका सरकारहरू असफल हुनुका कारणहरूबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो। 2072-73 सालको समयमा कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको असफलताका कारण उत्पन्न भएको राजनीतिक संकट पुनः दोहोरिन नदिन राज्यका अंगहरू गम्भीर हुनुपर्नेमा उहाँले जोर दिनुभएको छ। शान्ति समाजले सरकारका राम्रा कामको समर्थन गर्ने र कमजोरीमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
0: उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच औपचारिक रूपमा एकता भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टी बीच एकताको सहमति भएको घोषणा गर्नुभएको हो। आज पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्नुभएको हो। उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढ़ाइएको उहाँले बताउनु भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरेको थियो।
1: मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मध्य प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मध्य प्रदेश

0: क्षेत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरेको थियो।
1: मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मध्य प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मध्य प्रदेश सभामा आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
0: उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी

0: This home, this home, Kushiko connection.
1: You home, Tahasanchar network. समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार र

हमीरपुरमा बेतवा नदीमाथि निर्माणधीन पुलको स्ल्याब भत्किँदा छ जना कामदारको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। उत्तर प्रदेश पुल निगमका एमडी धर्मवीर सिंहका अनुसार आँधी बेहेरी र वर्षाका कारण

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन चुक्यो रात।

0: डम्बरले टिट्टु दिल्ली बनाएपछि जति दखल दियो त
1: जबसम्म तिमी छौ अनि म छु
2: अनिमा नभएको भए के हुन्थ्यो नि
3: नसोध भमरालाई फूल नभए के हुन्थ्यो होला नसोध आकाशलाई जुन नभए के हुन्थ्यो होला नसोध घामलाई छाया नभए के हुन्थ्यो होला
1: नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला
2: ओहो मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला सागरको मोती ल्याएर दिन्छ होला होइन त

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक 5 बज्यो।

0: घरवातै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ, समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको खुलतर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
3: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधी हालेको
3: लाउन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

आफ्नोको दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौं। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौं। वस्तु वा सेवाको खरिद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम शुरू गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छूट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छ। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क जरिवाना थप दस्तुर विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौं। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौ ऐन, नियम, कार्यविधि र निर्देशिकाको निर्माण, प्रतिस्थापन वा परिमार्जन गर्नेछौ। यसअघि नै घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौ। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको द्वन्द र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौ। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौ। दामासाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता, लघु, साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौ। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गर्नेछौ, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौ। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौ। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौ। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू, परियोजना आबद्ध फण्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौ। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौ। विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौ।

यो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौ। मेलमिलाप ऐनमा सुधार गर्नेछौ। गैर आवासीय नेपालीलाई धितो पत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौ। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाईको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौं। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लॉस रिकवरी हुने गरी कर्जा सुरक्षण गर्नेछौं। कार्यगत सुधारको आक्रामक श्रृंखला शुरू गरी पुँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौं। खरिद प्रक्रियामा सुधार, रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौं। चालू आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेशन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौं। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्यपूर्वको द्वन्द्वबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको सम्बोधन गर्नेछौ। सफा शहर, सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अंग बनाउनेछौं। सड़क यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौ। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड़ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौ। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौ। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रूखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्नेछौ। वन क्षेत्रको स्वीकृति र रूख कटानको आदेशसम्मका निर्णयको बहुश्रृंखलालाई उल्लेख्य रूपमा घटाउनेछौ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स शीट बाहिरबाट नै पुँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफशोर बण्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक संचिति रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौं। कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौ। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु।
नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौ। गोरखकाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन डीडीए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा

स्थापना गर्नेछौं। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौं। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौ। लामो समयदेखि थाँतिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौ। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौं। 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौं। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौं। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौं। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौं। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौं। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढ़ाउनेछौ। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौ। सुनकोशी मरीन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेस चतुर्भुज क्वाड्राङ्गल बनाइनेछ। मध्य पहाड़ी पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौं। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौं। त्रिवेणी धाम, देवघाट, रूरू क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौं। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान, साधना, योग, बौद्ध वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौं। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङगोला, किमाथाङका, तातोपानी, रसुवागढ़ी, कोरला, हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौं। रामा रोशन, खप्तड, बड़ी मालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौं। भिजन काठमाण्डु 2040 को दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौं।
काठमाडौँ उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोर मैला व्यवस्थापन, युटिलिटी

अप्ट विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौ। काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेशन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौं। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौ। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौ। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ, मल, सिंचाई, विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौ। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौ। किसानबाट सीधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण, ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक, उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौ। वर्षैभरि कृषि प्राविधिक सेवा, डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास, स्थानीय हावापानी अनुकूलको जात, कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता, किसान र क्रेताबीच करार, अनुदान तथा नियमनसहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौ। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीतिबीचको असंगति हटाउनेछौ। वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौ। कम्पनी र उद्योग दर्ता, वित्तीय सेवा, कर प्रणालीमा सहभागिता, भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति, अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौ। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौ। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौ। शेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी, लाभांश वितरण र लिक्विडेशन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौं।
उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौं। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौं। विशेष आर्थिक क्षेत्रलाई कर भन्सार आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौं। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छूट दिने व्यवस्था गर्नेछौं। उद्योगीहरूले औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौं। नव उद्यम स्टार्टअप नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दहरो आधार बनाउनेछौं। नव उद्यमलाई पहिचान सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत सार्वजनिक खरिदमा प्राथमिक पहुँच डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौं। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौं। विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पीयर टू पीयर पीटूपी लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौ। कृषि उद्योग पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौ। बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुष मशान्तसम्म स्थापना गर्नेछौ। समग्र शैक्षिक इको सिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौं। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट शिक्षक क्षमता परीक्षण एआई तथा एडटेक तत्परता मूल्यांकन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौं। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौं। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौ। उच्च शिक्षालाई अनुसन्धान नवप्रवर्तन ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौ। चिकित्सा नर्सिङ सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौं। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौं। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति प्रयोगशाला अत्यावश्यक औषधि डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौं। सार्वजनिक साझेदारी मोडल पब्लिक पब्लिक पार्टनरशिप मोडल अन्तर्गत सातवटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौं। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौं।
छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौं। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौं। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौं। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ़ पार्नेछौं। काठमाण्डु उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौं। काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभि एउटै संरचना बनाउनेछौं। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउनेछौं। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौ। देशैभरिका दलित बाल बालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौं। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौं। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौं। पुष मशान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौं। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ़ गर्नेछौं। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई इन्ट्राडे, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौं। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौं। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौं। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीप, पुँजी र सञ्जालको सदुपयोग गर्नेछौं। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौं। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौ। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक, सामाजिक, राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौं। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौं। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनीतिक बहस गराउनेछौं। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौं। शैक्षिक गुणस्तर

1000 किलोमिटर सड़क कालोपत्रे र 275 वटा सड़क पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौं। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकडभिट्टा लौकही कमला बागमती बुटवल गोरूसिंगे र धानखोला लमयी खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौं। बागमती पथलया नारायणगढ़ हेटौँडा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौं। पकली कञ्चनपुर चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ। पूर्व पश्चिम राजमार्गको लागि रू 37.46 अर्ब विनियोजन गरेको छु। काठमाण्डु तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौ। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि रू 17.64 अर्ब विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौं। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 वटा सड़क पुल निर्माण सम्पन्न गर्नेछौं। यस राजमार्गको लागि रू 4.65 अर्ब विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि रू 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौ। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रू 2.16 अर्ब विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न रू 1.46 अर्ब विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि रू 9.87 अर्ब विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौ। यो यी सड़क खण्डको लागि रू 6.55 अर्ब विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौ। यी 3 वटा कोरिडोरका लागि रू 6.25 अर्ब विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डलाई स्तरोन्नति गर्न रू 1.35 अर्ब विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौ। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरूण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सड़कको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाण्डु चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भावित अध्ययन गर्नेछौ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलसामदेखि जुम्लाको टोपला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौ। खुरकोट चियाबारी थानकोट चितलाङ मझेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौ। प्रमुख सड़क चोकमा ट्राफिक संकेत चोक सुधार सड़क रेखांकन क्रैश ब्यारियर र डिभाइडर जडान तथा मरमतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि रू 2.46 अर्ब विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाण्डु तराई मधेस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौ। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाण्डु उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मरमत सम्भार गरी धूलो मुक्त एवं खाल्टा खुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मरमत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रू 28.52 अर्ब विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रू 3.17 अर्ब विनियोजन गरेको छु।

महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रू 1,83 करोड़ विनियोजन गरेको छु। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि रू 4,19 करोड़ विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौं। जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुननिर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न रू 5,14 करोड़ बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौ। सड़क तथा शहरी पूर्वाधार विकासका लागि 286,48 करोड़ विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेसमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डीप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौ। तराई मधेसमा अधूरा रहेका 280 खानेपानी आयोजना सम्पन्न गर्न रू 2,50 करोड़ विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पठान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौ। किर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सिकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौ। यस आयोजनाका लागि रू 7,26 करोड़ विनियोजन गरेको छु। शहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ। दमक, धरान, इटहरी, वीरगंज र हेटौँडा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रू 2,34 करोड़ विनियोजन गरेको छु। उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौ। काठमाण्डु उपत्यकाको सल्लाघारी, कोडकु, धोबीकाट, गोकर्ण र हनुमानघाटमा दैनिक 7,27,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौ। यस कार्यका लागि रू 3,46 करोड़ विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौ। खानेपानी तथा सरसफाईतर्फ रू 37,17 करोड़ विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1,040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5,535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौ। निर्माणाधीन तनहुँ जलाशयुक्त आयोजना माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढ़ीगंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौ। 1,061 मेगावाटको माथिल्लो अरूण, 828 मेगावाटको उत्तर गंगा, 210 मेगावाटको चैनपुर सेती, 900 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौ। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 1,200 मेगावाटको बुढ़ी गण्डकी जलाशयुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढ़ाउनेछौ। 670 मेगावाटको दूधकोशी जलाशयुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का

प्रक्रिया शुरू गर्नेछौ। 900 मेगावाटको अरूण तेस्रो, 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढ़ाइएका करिब 3000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न रू 70 अर्ब विनियोजन गरेको छु।

र चिलिमे हब केरुङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण शुरू गर्नेछौ। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौ। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौ। सुक्खायामको पीक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौ। ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढ़ाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि रू 85 अर्ब 54 करोड़ विनियोजन गरेको छु।

विनियोजन गरेको छु। सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमीनमा थप सिंचाई सुविधा पुर्याउनेछौ। यसका लागि ₹2,55,00,00,000 विनियोजन गरेको छु। सुनकोशी मरिन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौ। यस वर्ष यसका लागि ₹2,98,00,00,000 विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरिन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गर्न ₹53,00,00,000 विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौ। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौ। वृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बड्कापथ सिंचाई आयोजनाबाट 2,380 हेक्टर जमीनमा थप सिंचाई उपलब्ध गराउन ₹1,21,00,00,000 विनियोजन गरेको छु। नौमुरे बहुद्देश्य सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौ। बाढ़ गंगा सिंचाई आयोजनाको पुनर्स्थापना र मर्मत सम्भार गर्नेछौ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ, चन्द्र नहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिंचाई प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि ₹44,00,00,000 विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेशका थप 3,980 हेक्टर खेतीयोग्य जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याउन ₹1,83,00,00,000 विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन ₹80,00,00,000 विनियोजन गरेको छु। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौ। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठूला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार दूर संचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउनेछौ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गावि एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौ। छापा तथा विद्युतीय संचार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि ₹33,00,00,000 विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि ₹5,93,00,00,000 विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौं। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौ। विराटनगर, लहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इण्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि ₹4,03,00,00,000 विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको

पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रु 1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 विधामा कार्यक्रम सञ्चालन गर्नेछौं। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रु 8 अर्ब 60 करोड़ विनियोजन गरेको छु। संगीत कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्यूट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौ। स्वदेशी र विदेशी प्राध्यापकहरू बीच प्राज्ञिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौ। विश्वविद्यालयलाई शैक्षिक प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 कक्षा 8 अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछौ। शिक्षा क्षेत्रका लागि 218 अर्ब 30 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड़ विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार आमा सुरक्षा कार्यक्रम निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु 13 अर्ब 15 करोड़ विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेश प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएको छ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौ। यस अन्तर्गत धुलीखेल सामुदायिक अस्पताल र काठमाण्डू इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक
सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदानका लागि रू 32 करोड़ विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। मधेस प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौं। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ₹3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौं। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौं। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौं। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौं। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौ। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ ₹120 अर्ब विनियोजन गरेको छु। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौ। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौ। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौ। समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछूत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौ। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपड़ी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौ। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौ। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि ₹31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ ₹2 अर्ब 27 करोड़ विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन, रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32 अर्ब 46 करोड़ पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौं।
सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौं। कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्याङ केन्द्र स्थापना कार्य अगाडि बढाउनेछौं। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौं। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न रू 36 करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौं। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरीद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रू 2.19 अर्ब विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयर हाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौं। पशु पंक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौं। खोरेत लगायतका रोग नियन्त्रण गर्न रू 24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टीन स्थापना गर्नेछौं। 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौं। जग्गा घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौं। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौं।

कृषि तथा पशुपन्छी विकासका लागि रू 46,92,00,00,000 विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रू 1,00,00,000,000 विनियोजन गरेको छु। जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्नेछौ। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौ। डडेलो नियन्त्रणका लागि ड्रोन तथा सैटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौ। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रू 12,31,00,00,000,000 विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83,00,00,000,000 विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्राण्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौ। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौ। खप्तड बढ़ीमालिका, शुक्लाफाटा, काँक्रे विहार, पञ्चकोशी रारा, ठाकुरद्वार, स्वर्गद्वारी, रूरू क्षेत्र, देवघाट, मुक्तिनाथ तिलिचो, कालिन्चोक, जुगल, गोसाईकुण्ड, सखडा, धनुषाधाम, गढ़ीमाई, हलेसी, चतरा, पाथीभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौ। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड, रामारोशन, बढ़ीमालिका, बुढ़ी नन्दा रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड़ने गरी उच्च पहाड़ी पर्या पर्यटन पदमार्ग डाफे रूटको विकास गर्नेछौ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तीनजुरे पाथीबरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाड़मा परीक्षणका रूपमा कास्की, लिपेनी, थुम्सीकोट, भाचोक, लम्तरी, प्रिन्स चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास, छाद्दी बाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दी, देवघाट रूट निर्माण गर्नेछौ। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौ। दलित समुदायको परम्परागत मौलिक सीप कला तथा पेशाको प्रवर्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6,000 मिटर भन्दा बढ़ी उचाइ भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रू 1,53,00,00,000,000,000 विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकीन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उड़ान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्नेछौ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू 7,34,00,00,000 र नागरिक उड्डयन क्षेत्रका लागि रू 2,93,00,00,000,000,000 विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार,
रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौ। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौ। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौ। श्रम तथा रोजगार क्षेत्रमा रू 3,63,00,00,000,000 विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौ। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न रू 22,00,00,000 विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि रू 65,00,00,000 विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौ। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौ। खानी क्षेत्र ठूला उद्योग र 5 MW भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्डसहित डिजाइन निर्माण र मरमत गर्न रू 50,00,00,000 विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौ। विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौ। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयनमा ल्याउनेछौ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रू 1,18,00,00,000,000 विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा कार्पेट धागो तयारी कपड़ा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्यूचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईवी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रू 8,31,00,00,000,000,000 विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौं।
प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1,000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ₹4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन

विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौ। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौं। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौं। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौं। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौ। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौ। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौ। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराउनेछौ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौ। विद्युत खपत बढ़ाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वाशिङ मशिन, रेफ्रिजरेटर, भ्याक्यूम क्लीनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौ। बीमा धितोपत्र तथा सहकारी, नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौ। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौ। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौ। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क रु 10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले संचालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौ। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौ। धितोपत्र बजार व्यवस्थापन र कसूर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यालयलाई निरन्तरता दिइनेछ। सुशासन, स्वार्थको द्वन्द सम्बन्धी कानून तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौ। कसूरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर, जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौ। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौ। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक सम्वादको प्लेटफर्मको रूपमा विकास गर्नेछौ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत, यातायात, राहदानी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौ। बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै

सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौ। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौ। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 पुनरावलोकन गर्नेछौ। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौ। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौ। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौ। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौ। कारागारको सुदृढीकरण, क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौ। विपद पश्चातको क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौ। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतिकरणको पुनरावलोकन गर्नेछौ। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानूनी सुधार मार्फत समाधान गर्नेछौ। संघीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124,34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹1,270,58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ ₹431,10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ ₹422,64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट ₹1,405,31 करोड़ र वैदेशिक अनुदानबाट ₹61,74 करोड़ बेहोर्दा ₹657,29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट ₹247,28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने ₹410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष ₹245,89 करोड़ आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद ₹164,11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि ₹61,50 करोड़ र स्थानीय तहका लागि ₹90,20 करोड़ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः ₹4,60 करोड़
र रु 8,93,00,00,000 समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रु 3,82,00,00,000 र रु 9,40,00,00,000 विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रु 39,72,00,00,000 र रु 206,08,00,00,000 सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रु 175,00,00,000 हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रु 600,00,00,000 भन्दा बढ़ी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न ध्याएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टाको संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौं। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु। क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी, नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याच्युरेशन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्तशुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छापा कानून ल्याउनेछौं। राजस्व प्रशासनमा आधुनिकीकरण, राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौं। वार्षिक रु 10,00,00,000 भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौ। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौ। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौ। डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु।
अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एण्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौ। कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढ़ी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाड़ी लगायत बहुकर लिन पाइने छैन। प्रदेश प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खोलाउनुपर्ने व्यवस्था गर्नेछौं। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौं। कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ पारदर्शी र यथार्थपरक बनाउनेछौ। भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौं। पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौं। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौं। अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौं। कर सहुलियत, छूट तथा सुविधा। नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु। आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट हुने व्यवस्था मिलाएको छु। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढ़ाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास
पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सुचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्रसेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अंक जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव, समर्थन र सहयोग सरकारको अविनाशी पूँजी हो, जसको बचाउ र बढ़ोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल, निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावना सहित साथ दिन हार्दिक अपील गर्दछु। धन्यवाद।

फेरि पनि यहाँलाई स्वागत छ। हामी संघीय संसद भवनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सोनी मगेलले आर्थिक वर्ष 83-84 आय र व्ययको विवरण बजेट प्रस्तुत गरेको प्रत्यक्ष प्रसारण गरिरहेका थियौं। यहाँले भित्रबाट बजेट प्रस्तुत गरेको दृश्य देखिसक्नु भएको छ र यति बेला भने बजेट प्रस्तुत भइसकेपछि प्रधानमन्त्री बालेन्द्र शाह निस्किने क्रममा हुनुहुन्छ र आज खास गरेर आर्थिक वर्ष 83-84 बजेटको रूपमा 21,24,34 करोड़को बजेट सार्वजनिक भएको छ, जसको चालू खर्चतर्फ 12,70,58 करोड़ रूपियाँ छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ 4,31,10 करोड़ रूपियाँ विनियोजन गरिएको छ। यस पटकको बजेट एउटा स्थायी एउटा झण्डै दुई तिहाई नजिकको सरकारले सार्वजनिक गरिरहँदाखेरि निकै महत्वका साथ हेरिएको छ भने यो बजेटले केही चाहिँ पूर्वाधारलाई चाहिँ स्पष्ट स्थायित्व दिने खाका कोरेको देखिन्छ। पूर्वाधारको क्षेत्रमा झण्डै 237 अर्बको बजेट विनियोजन भएको छ। त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगारी र नवप्रवर्तनको क्षेत्रमा चाहिँ यथेष्ट मात्रामा बजेट विनियोजन गरिएको छ भने सड़क पूर्वाधार विकास र आन्दोलनका क्रममा क्षति भएका पुनर्संरचना भवनहरू पुनर्संरचना गर्नको लागि पनि बजेट विनियोजन गरिएको छ। साथै रोजगारी सृजना र निर्यात प्रवर्धन गर्ने खालको बजेट यसपटक संसदमा प्रस्तुत भएको छ र बजेटले तमाम आशा जगाएको छ र यसपटकको बजेट खास गरेर 4 वर्षदेखि निजामती कर्मचारीको वेतन बढ्न नसकिरहेको सन्दर्भमा सरकारले 21% खास गरी 21% तलब वृद्धि गरेको छ, जसमा चाहिँ 10% स्केलमा वृद्धि गरेको छ, 10% प्रोत्साहन भत्ता भनेर गरेको छ, यस अघिको महँगी भत्तालाई कायमै राखेको छ। 21,24,34 करोड़ जस्तो राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भन्दा, मैले अघि पनि जानकारी गराएको थिएँ, नेपालमा एउटा सिलिङ निर्धारण भए पनि सिलिङ भन्दा बढेर बजेट आउने गरेको छ। यो पटक 19,60 अर्बको बजेटको सिलिङ दिए पनि त्योभन्दा झण्डै 2 खर्ब बजेट बढेर आएको छ र 21,24,54 करोड़को बजेट प्रस्तुत भएको छ। यसले चाहिँ कृषि क्षेत्रको यो उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गरेको छ भने निजी क्षेत्र र सार्वजनिक लगानीलाई प्रोत्साहन गर्ने, उद्योग धन्दा व्यवसायलाई बढावा दिने र निर्यातमूलक उद्योग दिने स्थापना गर्ने र त्यसलाई प्रवर्धन गर्ने कुरा गरेको छ र स्वास्थ्य बीमालाई एकीकृत गरेर विभिन्न सामाजिक सुरक्षा कोषहरू, सामाजिक सुरक्षाका योजना एकीकृत गरेर स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने र स्वास्थ्य सेवालाई जनतामा सहज पहुँच पुर्याउने उद्देश्य पनि यस बजेटले लिएको देखिन्छ भने शिक्षा क्षेत्रको पनि व्यापक सुधार गर्ने लक्ष्य राखेको छ। शिक्षा, स्वास्थ्य र कृषिमा मुख्य गरेर बजेट केन्द्रित भएको देखिन्छ र यसले आम जनतामा एउटा आशा र उत्साह चाहिँ जगाएको बजेटबाट हेर्न सकिन्छ। आदरणीय दर्शकवृन्द, यतिखेर हामी बजेटको प्रत्यक्ष प्रसारण छौं र बजेट प्रस्तुत भइसकेको छ र बजेट प्रस्तुत भइसकेपछि यति बेला संघीय संसद भवनबाट सांसद मन्त्री लगायतका बाहिरिने क्रम शुरू भएको छ र सरकारले डिजिटल अर्थतन्त्रलाई विशेष महत्व दिएर लगानी एक्सप्रेस 3 महिनाभित्र स्थापना गर्ने भनेको छ भने लगानी भिसाको व्यवस्था गरेको छ। यसले लगानी भिसाले चाहिँ विदेशीहरूले नेपालमा लगानी गर्न चाहँदाखेरि सहजै लगानी भिसा पाउने र मुनाफा लैजान सक्ने वातावरण व्यवस्थित गरिरहँदाखेरि त्यसले नेपालमा विदेशी लगानी बढ्ने अनुमान गर्न सकिन्छ। विशेष आर्थिक प्रशासन क्षेत्र स्थापना गर्ने, राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरेर राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरेर ब्याङ्कमा रहेको खताको सूचीमा रहेको र कर्जा नउठेर रहेको सम्पत्तिलाई व्यवस्थापन गर्न खासै यो खालको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने लक्ष्य राखेको र पुष मसान्तसम्ममा यो राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरेर सञ्चालनमा ल्याउने घोषणा सरकारले गरेको छ। स्वास्थ्य सेवामा फड्को मार्ने नीति चाहिँ सरकारले लिएको छ भने 25 प्रकारका औषधि चाहिँ नेपाल औषधि लिमिटेडले उत्पादन गर्न वितरण गर्न सक्ने व्यवस्था मिलाउने सरकारले लक्ष्य लिएको छ र 3 वर्षभित्रमा नेपालका 90% नागरिकलाई बीमाको दायरामा ल्याउने पनि सरकारले घोषणा गरेको छ। सामाजिक सुरक्षाको कुरा गर्दाखेरि खास गरेर वृद्ध भत्ता वितरणको कुरा जुन 2052-53 सालको सरकारदेखि शुरू भएको थियो, यसलाई चाहिँ सक्नेले छोडौं र नसक्नेलाई जोडौं भन्ने नारासहित यसलाई अगाडि बढाउने काम गरेको छ भने अहिलेलाई भने हामी यो बजेट
प्रस्तुत गरिरहेको प्राङ्गणबाट गरेको प्रत्यक्ष प्रसारणलाई केन्द्रीय स्टुडियो सिंहदरबारतर्फ जोड्दै यो प्रत्यक्ष प्रसारणबाट हाम्रो सिङ्गो टिम सहित म केशवराज विष्ट बिदा चाहन्छु। नेपाल टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।

ਬੜਾ ਮਤਲਬ

मान्य सदस्यहरू, संघीय संसदको दुवै सदनको संयुक्त बैठकको कार्यवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, अब संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 5 बमोजिम माननीय अर्थमन्त्री डाक्टर सोनी मुवागलेलाई आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्न अनुमति दिन्छु।

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, आधुनिक नेपालका प्रथम अर्थमन्त्री श्री सुवर्ण शमशेरबाट करिब 75 वर्ष अघि प्रारम्भ भएको मुलुकको आय र व्यय विवरण पेश गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिदा गौरवान्वित छु। जनताको जीवनस्तर बेहत्तर पार्ने तत्कालीन उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ। यस अवसरमा नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समुन्नत नेपालका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा आहत नागरिकहरूप्रति समानुभूति व्यक्त गर्दछु। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वका रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौं। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा संचार एवं कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई पर्गेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सूचक र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि संघीय संसद, राज्यका सबै निकाय, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट हार्दिक अनुरोध गर्दछु। मुलुकको विद्यमान आर्थिक अवस्थाका परिसूचकहरू, प्रगतिका अवरोध तथा तिनको समाधानका सम्भावित मार्गहरूबारे वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरिसकेको छु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकैसाथ उकास्नु छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, शुरूमा म आर्थिक वर्ष 2083-84 बजेट मार्फत बसाल्न खोजिएको स्थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरूको घोषणा गर्दछु।
उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा वृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10,00,000 रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्त शुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौं। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौं। वस्तु वा सेवाको खरिद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम शुरू गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छूट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छ। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क जरिवाना थप दस्तूर विलम्ब शुल्क वा ब्याज मिनाह हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौ। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खड़ा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाविएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौं ऐन
नियम कार्यविधि र निर्देशिकाको निर्माण प्रतिस्थापन वा परिमार्जन गर्नेछौं। यसअघि नै घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौं। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको द्वन्द र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौं। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौं। दामासाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता लघु साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौं। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गर्नेछौं, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौं। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौं। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौं। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौं। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी

अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौ। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौ। विदेशमा सेवा शुल्क भुक्तानी रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौ। उधारो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौ। मेलमिलाप ऐनमा सुधार गर्नेछौ। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौ। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाइको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौ। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौ। कार्यगत सुधारको आक्रामक श्रृंखला शुरू गरी पुँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौ। खरिद प्रक्रियामा सुधार, रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौ। चालू आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेशन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौ। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्यपूर्वको द्वन्द्वबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको सम्बोधन गर्नेछौ। सफा शहर, सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अंग बनाउनेछौं। सड़क यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौं। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौं। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौं। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रूखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्नेछौ। वन क्षेत्रको स्वीकृति र रूख कटानको आदेशसम्मका निर्णयको बहुश्रृंखलालाई उल्लेख्य रूपमा घटाउनेछौ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स शीट बाहिरबाट नै पुँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफशोर बण्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक संचित रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौं। कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौं। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु।
नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौं। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा

शासन गर्नेछौ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौ। गोरखकाली रबर उद्योग लगायत सातवटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन डीडीए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौं। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौ। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट केन्द्र स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्यूट क्षमता उपलब्ध गराउनेछौ। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्यूट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौं। लामो समयदेखि थाँतिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टै कम्पनीमा विभाजन गर्नेछौं। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौं। 10 MW भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौं। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौं। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौं। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौ। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौ। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढ़ाउनेछौं। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौं। सुनकोशी मरीन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेश चतुर्भुज क्वाड्रांगल बनाइनेछ। मध्य पहाड़ी पुष्पलाल लोकमार्ग कर्णाली राजमार्ग भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी जलविद्युत पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ।
पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौ। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी काली गण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौ। त्रिवेणी धाम, देवघाट, रूरू क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौ। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान, साधना, योग, बौद्ध वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौ। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङगोला, किमाथाङका, तातोपानी, रसुवागढ़ी, कोरला, हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौं। रामा रोशन, खप्तड़, बड़ी मालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौं। भिजन काठमाण्डु 2040 दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौं। काठमाण्डु उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोर मैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौ। काठमाण्डु उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेशन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ़ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौ। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौ। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौ। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ, मल, सिंचाई, विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौ। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौ। किसानबाट सीधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण, ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौ। वर्ष कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास, स्थानीय हावापानी अनुकूलको जात, कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता, किसान र क्रेताबीच करार, अनुदान तथा नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौ। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौं।
दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौं। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौं। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम संचालनमा थप स्वायत्तता प्रदान गर्नेछौं। वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीति बीचको असंगति हटाउनेछौं। वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौं। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौं। कम्पनी र उद्योग दर्ता, वित्तीय सेवा, कर प्रणालीमा सहभागिता, भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति, अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौं। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौं। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौं। शेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी, लाभांश वितरण र लिक्विडेशन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौं। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौं। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौं। विशेष आर्थिक क्षेत्रलाई कर, भन्सार, आयात, निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौं। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसूलमा छूट दिने व्यवस्था गर्नेछौं। उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौं। नव उद्यम, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दर आधार बनाउनेछौं। नव उद्यमलाई पहिचान, सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौं। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यत प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौं। विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पीयर टू पीयर पीटूपी लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौ। कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौ। बैंकिङ क्षेत्रमा बढ़दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मशान्तसम्म स्थापना गर्नेछौ। समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौं। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौं। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौं। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौं। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौं। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौं। चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौं। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौं। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौं। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ।
यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छु। दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौं। सार्वजनिक साझेदारी मोडल, पब्लिक पार्टनरशिप मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौं। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौं। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौं। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौं। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौं। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ़ पार्नेछौं। काठमाण्डु उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौं। काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौं। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउनेछौं। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं। यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौं। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौं। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौं। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौं। पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौं। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ़ गर्नेछौं। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई इन्ट्रा डे, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौं। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौं। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौं। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीट, पूँजी र सञ्जालको सदुपयोग गर्नेछौं। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौं।
भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौ। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को दुई वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौं। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनीतिक बहस गराउनेछौ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सड़क आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सड़क कालोपत्रे र 275 सड़क पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकड़भिट्टा लौकही, कमला बागमती, बुटवल गोरूसिंगे र धानखोला लमयी खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया, नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ। पूर्व पश्चिम राजमार्गको लागि रु 37.46 करोड़ विनियोजन गरेको छु। काठमाण्डु तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौं। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि रु 17.64 करोड़ विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 सड़क पुल निर्माण सम्पन्न गर्नेछौ। यस राजमार्गको लागि रु 4.65 करोड़ विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौ। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 पुल निर्माण सम्पन्न गर्न रु 2.16 करोड़ विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न रु 1.46 करोड़ विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौं। राष्ट्रिय राजमार्गमा पर्ने 40 ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौं। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि रु 9.87 करोड़ विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबुखैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबुखैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौ। यो यी सड़क खण्डको लागि रु 6.55 करोड़ विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौ। यी 3 कोरिडोरका लागि रु 6.25 करोड़ विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डलाई स्तरोन्नति गर्न रु 1.35 करोड़ विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौ। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु।
मेची अरूण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सड़कको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाण्डू चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलसामदेखि जुम्लाको टोपला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौ। खुरकोट चियाबारी थानकोट चितलाङ मझेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौ। प्रमुख सड़क चोकमा ट्राफिक संकेत चोक सुधार सड़क रेखांकन क्राश ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि ₹2,46,00,00,000 विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाण्डु तराई मधेश द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौ। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाण्डू उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मर्मत सम्भार गरी धूलो मुक्त एवं खाल्टा खुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न ₹28,52,00,00,000 विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौं। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न ₹3,17,00,00,000 विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौं। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन ₹1,83,00,00,000 विनियोजन गरेको छु। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि ₹4,19,00,00,000 विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौ। जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुननिर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न ₹5,14,00,00,000 बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौ। सड़क तथा शहरी पूर्वाधार विकासका लागि ₹286,48,00,00,000 विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेशमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डीप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौ। तराई मधेशमा अधूरा रहेका 280 खानेपानी आयोजना सम्पन्न गर्न ₹2,50,00,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौ। किर्तिपुर मध्यपुर थिमी जोरपाटी पेप्सिकोला नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौ। यस आयोजनाका लागि ₹7,26,00,00,000 विनियोजन गरेको छु। शहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ। दमक धरान इटहरी वीरगंज र हेटौडा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न ₹2,34,00,00,000 विनियोजन गरेको छु।
उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौ। काठमाडौँ उपत्यकाको सल्लागारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा दैनिक 7,27,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौ। यस कार्यका लागि ₹3,46,00,00,000 विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौ। खानेपानी तथा सरसफाईतर्फ ₹37,17,00,00,000 विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1,040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5,535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौ। निर्माणाधीन तनहु जलाशयुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढ़ी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौ। 1,061 मेगावाटको माथिल्लो अरूण, 828 मेगावाटको उत्तर गंगा, 210 मेगावाटको चैनपुर सेती, 900 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौ। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 1,200 मेगावाटको बुढ़ी गण्डकी जलाशयुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढ़ाउनेछौ। 670 मेगावाटको दूधकोशी जलाशयुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 900 मेगावाटको अरूण तेस्रो, 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढ़ाइएका करिब 3,000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ₹70,00,00,000 विनियोजन गरेको छु। हेटौडा ढल्केबर इनरुवा 400 केवी प्रसारण लाइन चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केवीका नयाँ खिम्ती, 1200 काठमाण्डु र हेटौडा रातमाटे लप्सीवेदी न्यू दमौली न्यू बुटवल प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौ। अन्तर्देशीयतर्फ बुटवल गोरखपुर र इनरुवा पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौ। ढल्केबर मुजफ्फरपुर सीतामढ़ी, लम्की दोदोधारा बरेली, लमही लखनऊ, निजगढ़ मोतिहारी र चिलिमे हब केरूङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण शुरू गर्नेछौ। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौ। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौ। सुक्खायामको पीक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौ। ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढ़ाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि ₹85,54,00,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउनेछौ। यसबाट खेतीयोग्य सिंचित जमीनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौ। बबई सिंचाई आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1,066 हेक्टर जमीनमा सिंचाईको सुविधा पुर्याउनेछौ। राजापुर सिंचाई आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढ़ाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौं। यी आयोजनाका लागि ₹5,63,00,00,000 विनियोजन गरेको छु। सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमीनमा थप सिंचाई सुविधा पुर्याउनेछौ। यसका लागि ₹2,55,00,00,000 विनियोजन गरेको छु। सुनकोशी मरीन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौ। यस वर्ष यसका लागि ₹2,98,00,00,000 विनियोजन गरेको छु।
बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरिन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गर्न रु 53 करोड़ विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौ। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौ। वृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बड़कापथ सिंचाई आयोजनाबाट 2,380 हेक्टर जमीनमा थप सिंचाई उपलब्ध गराउन रु 1,21 करोड़ विनियोजन गरेको छु। नौमुरे बहुउद्देश्यीय सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौ। बाढ़ गंगा सिंचाई आयोजनाको पुनर्स्थापना र मर्मत सम्भार गर्नेछौ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ, चन्द्र नहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिंचाई प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि रु 44 करोड़ विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेसका थप 3,980 हेक्टर खेतीयोग्य जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याउन रु 1,83 करोड़ विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन रु 80 करोड़ विनियोजन गरेको छु। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौ। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठूला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार दूर संचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउनेछौ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौ। छापा तथा विद्युतीय संचार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि रु 33 करोड़ विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि रु 5,93 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौं। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौ। विराटनगर

0: अब रारा चाउचाउ ड्रम चिकन ड्रम भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर उत्तम शर्मा कणेल
5: यही जेठ 16 गते शनिबार
4: पाँचजुन मेडिकल हल कुसमा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हात जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 16 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, एसबीए 1 सी जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0674-2027
6: 24-027।
4: सम्पर्क मोबाइल नम्बर 98-572-597
6: 98-511-89-918।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका लाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट प्रस्तुत। सड़क मरमत गर्न 28 अर्ब 42 करोड़ बजेट विनियोजन। कर्मचारीको तलब 21 प्रतिशतले बढ़्यो। न्यूनतम पारिश्रमिक 40,000 कायम। मूल्य वृद्धि पनि हुने।
1: उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
0: नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा। सिउचाटारमा देशकै पहिलो एआई कम्प्युट स्थापना हुने। विकास र शहरी क्षेत्रमा ठूलो लगानी। बजेट महत्वाकांक्षी भएको प्रतिपक्षको भनाई। आज गणतन्त्र दिवस र सीआईएन दिवस। राजनीतिक अधिकारको ग्यारेन्टी दिएको राष्ट्रपति पौडेलको भनाई। आज राति 21 जिल्लामा हावाहुरीको खतरा। सतर्क रहन मौसम विज्ञान विभागको आग्रह।
2: केही स्थानहरूमा मेघ गर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
0: र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जित्यो।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। तर त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा संचालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ।
4: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट घोषणा गर्नुभएको हो। कुल बजेट मध्ये सबैभन्दा बढ़ी हिस्सा चालू खर्चमा छुट्याइएको छ। चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब 59.8% हो। विकास निर्माणका लागि आवश्यक पूँजीगत खर्चतर्फ भने 4 खर्ब 31 अर्ब 10 करोड़ रूपियाँ छुट्याइएको छ। त्यस्तै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनका लागि 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ विनियोजन गरिएको छ। तर बजेट कार्यान्वयनका लागि करिब 6 खर्ब 57 अर्ब रूपियाँ बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आगामी वर्षका लागि 2 खर्ब 47 अर्ब 28 करोड़ रूपियाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ। त्यस्तै करिब 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउने योजना भए पनि पुरानो ऋणको सावा भुक्तानीपछि वास्तविक आन्तरिक ऋण करिब 1 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ मात्र हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष विकास, शहरी पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा शहरी विकास तथा पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। शहरी विकासतर्फ मात्रै 2 खर्ब 86 अर्ब 48 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जसमा सड़क विस्तार, आवास विकास र शहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37 अर्ब 17 करोड़ रूपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32 अर्ब 46 करोड़ रूपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै खेलकुद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्यसहित बजेटमा 4 अर्ब 3 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता पनि यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करिब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रूपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्ले अवलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध

0: वाग्ले पछिल्ला चार वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढ़ेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
1: पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
0: यसअघि आर्थिक वर्ष 2079-80 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिशियल इन्टेलिजेन्स एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाण्डुको सिउचारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्ले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ़ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 जना प्रतिष्ठित शोधकर्तालाई फेलोशिप प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आईटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आईटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
2: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो होइन, मन्त्रालय एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ अब भन्नुलाई त होइन।
0: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आईटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
2: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा होइन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ, किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्युरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्युरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउन थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छ नि, माइक्रोसफ्टको छ, मिटाको छ, सो त्यो चाहिँ एउटा पोसिबिलिटी नै हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
0: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाइ छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
3: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6.25 खर्ब ऋण उठाउने, विगतमा स्थापित दलहरूले ऋण बढ़ी उठाए, देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो, ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने, ऋण निकाल्ने अनि त्यसो ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारण्टी दिएको बताउनु भएको छ। आज काठमाडौँको टोलीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका

0: मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाई छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दाहाल,
1: भोलिको मौसमको कुरा गर्नुपर्दाखेरि कोशी मधेस बागमती प्रदेश लगायतको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागिरहेको अवस्था छ। साथसाथै अब एक जिल्लाको जुन पानी पर्ने कुरा गर्नुपर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नुपर्दाखेरि चाहिँ पछिल्लो घण्टाको विवरण अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको एक स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसमबारे कुरा गर्नुपर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभाग र साथसाथै सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
0: ताजा खबरमा अब खेल खबर। सरकारले आगामी 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर, लाहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाफला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
2: पाल्पाको निस्तीबाट रैथाने सेतोसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
3: पहिला मूल्य पाइनथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ।
2: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। CIN ले आज आफ्नो 18 स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ। समुदायलाई सूचना दिने कार्यमा विभिन्न गैर सरकारी संस्था, विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ प्रविधिको विकास सँगसँगै सीआईएनलाई रूपान्तरण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ। 10 महिनामा मात्र नेपालले 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सिमी आयात गरेको छ। तर पाल्पाको निस्ती गाउँपालिका 5 मा भने सिमी निर्यातले आमदानीको नयाँ आयाम कोरेको छ। त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढ़ी युरोप मात्र निर्यात भएको छ। यसले किसानमा नयाँ आशा जगाएको छ।
8: निस्ती पाँचकी गीता गाहले यस वर्ष मात्रै करिब 1,00,000 रूपियाँ बराबरको सिमी बेच्नुभयो। घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ।
9: घर खर्च अब खानु पर्यो होइन, त्यहाँ खर्च गर्न पर्यो, त्यही सिमी रोपेर मलाई पैसा कमाउने सजिलो छ, अनि फेरि सबै ठिकै छ, बेच्नलाई गाह्रो छैन।
8: सेतो सिमी साउन भदौमा छरेर कार्तिक मंगिरमा भित्र्याइन्छ। मकै सँगै सिमी खेती गर्न सकिने भएकाले कम लागतमा राम्रो आमदानी हुने किसानहरूको अनुभव छ। किसान विष्णुमाया सिंहले सिमी बेचेर आएको पैसाले बालबालिकाको पढ़ाईदेखि घर खर्चसम्म सहज भएको बताउनुहुन्छ।
9: मैले सिमी लाछु, सिमी लाएपछि मेरो छोराछोरीलाई पढाउन उसमा यही सस्तोमा बचत गरिन्छ, अनि त्यो बचत गरेर छोराछोरीलाई पढाउनलाई उस गर्नले निकाल।
8: निस्ती पाँचकै ढुङ्गाना बेसीकी नारायणी ढुङ्गानाले 2 वर्ष अघि मात्रै सिमी खेती शुरू गर्नुभएको हो। 3 रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रूपियाँमा सिमी बिक्री गर्नुभयो। सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ।
3: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु। पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ।
8: गल्दा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी संकलन गरिन्छ। सहकारीकी अध्यक्ष अमाया मसरांगीका अनुसार यस वर्ष नेदरल्याण्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80,00,000 रूपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ। विषादी प्रयोग नगरी उत्पादन गरिएको गल्दाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ। यही कारण यहाँको सिमीले अर्ग्यानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ।
9: हाम्रो एउटा सुरेश कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुफ गरेपछि विदेश पनि पठाउने गरेका छौं र हामीले यो काम विगत 2 वर्षदेखि गरिराखेका छौं।
8: अहिले गल्दाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 देखि 2,00,000 रूपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढ़ी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रीमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो।
10: किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो।
2: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण, विश्लेषण बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32.46 अर्ब रूपियाँ विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 करिब 57.48 अर्ब रूपियाँ छुट्याइएको थियो। उल्लेखित रूपमा यो बजेट घटेको हो, तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ।
12: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोरिम वागले कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ।
13: कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ।
12: सरकारले कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक र लाभमुखी क्षेत्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि व्यावसायिक कृषि र पशुपालनलाई प्रोत्साहन गर्न न्यूनतम 2 करोड़ रूपियाँ लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यस्तै उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ, मल, सिंचाई, विद्युत, दलहन खेती र कृषि बीमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। कृषि अनुदान दुरूपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
13: कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पायलट कार्यक्रमको तयारी गरेको छ।
12: कृषि तथा पशु बीमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढ़ाएर 32.46 अर्ब रूपियाँ पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
13: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 अर्ब पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ।
12: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब रूपियाँ विनियोजन गरिएको छ। साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ। बाँझो तथा उपयोग विहीन सरकारी जमीनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ।
13: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ।
12: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढ़ाउने दावी गरेको छ। सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
10: प्रदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइया छ संवैधानिक हिसाबले भने। अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ। त्यसले गर्दा घटेकै कारणले कार्यान्वयनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो, तर नियत चाहिँ सिधा छ। किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो। अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई।
12: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
2: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थपरक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ। साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ।
14: सुशासनका जुन कुराहरू गरेको छ, ऐन कानूनमा भएका झन्झटहरू हटाउने, त्यसलाई सरलीकरण गर्ने कुरा गरेको छ। त्यो कुरा त्यस्ती कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
12: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ, यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
14: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालू आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 21-24 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालू खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढंगले शब्दमा भनिएको छ त्यो ढंगको आर्थिक वृद्धि चाहिँ हुँदैन।
0: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थ परको हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थ परक छ?
14: अब अलि यथार्थ परक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठूलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
0: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौ नि त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ?
14: यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएको छन्, कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि। मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख र 12 लाख बनाऊ भनेको त्यो कुरा आएको छ, त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाइने व्यवस्था थियो त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर माथिल्लो दरलाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्य अलिक करमा पनि 2 दर गरौं भनेर मैले भनिराखेको, तर त्यसो पनि अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
2: सरकारले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ। र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य।
7: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
15: अहिले रातिको ठिक 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: 21 खर्ब 24 अर्बको बजेट सार्वजनिक, कर संरचनामा भारी फेरबदल, आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य, 6 कूटनीतिक नियोग खारेज,
0: 4 वर्षपछि बढ़े कर्मचारीको तलब, नर्सिङ कर्मचारीको रात्री भत्ता दोब्बर, जेनजी घाइतेका लागि उद्यमशीलता कार्यक्रम संचालन गरिने।
1: बजेटमा विपक्षीले चित्त बुझाएनन्, सत्तापक्ष उत्साहित, निजी क्षेत्रले भन्यो सकारात्मक।
0: इजरायलद्वारा दक्षिणी लेबनानमा सैन्य कार्यवाहीको दायरा विस्तार, गाजा क्षेत्रमा इजरायली सेनाको ड्रोन आक्रमणमा परि 3 जनाको मृत्यु,
1: र 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको लक्ष्य, काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको छ। संघीय संसदमा अर्थमन्त्री सोडिम वाग्लेले पौने 2 घण्टा बजेट भाषण गर्दै 21 खर्ब 24 अर्ब 34 करोड़को आगामी आर्थिक वर्षको अनुमानित आय र व्ययको विवरण सार्वजनिक गर्नुभएको हो, जसमा चालू खर्च 12 खर्ब 70 अर्ब, पूँजीगत खर्च 4 अर्ब 31 अर्ब र वित्तीय व्यवस्थातर्फको खर्च 4 खर्ब 22 अर्ब हुने अनुमान छ। राजस्व 14 खर्ब 4 अर्बको रहनेछ भने अनुदानतर्फ 61 अर्ब 74 करोड़ र वैदेशिक ऋणतर्फ 2 खर्ब 47 अर्ब रहने उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट 4 खर्ब 10 अर्ब र चालूतर्फ 12 खर्ब 70 अर्ब रहनेछ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। चालू आर्थिक वर्ष 2082-83 भने आर्थिक वृद्धि दर 3.85% हुने तथ्याङ्क कार्यालयले जनाएको छ। आगामी आर्थिक वर्षमा मूल्य वृद्धि दर 6% मुनि कायम गर्ने लक्ष्य आज सरकारले प्रस्तुत गरेको हो। त्यसक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट वक्तव्य मार्फत नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने घोषणा मात्र गर्नु भएन, 2 वर्षमा अर्थतन्त्र व्यापक रूपमा सुधार गरेर विकसित राष्ट्रमा स्तरोन्नति गर्ने म्याद थप गरेको जानकारी समेत दिनुभयो।
3: अति कम विकसित मुलुकको राष्ट्र संघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौं।
1: सरकारले निजामती र सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको तलब वृद्धि गरेको छ। साउनदेखि लागू हुने गरी अर्थमन्त्री डाक्टर सोनी वाग्लेले शुरू स्केलमा 10% तलब वृद्धि गरिएको घोषणा गर्नुभएको हो। बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले पछिल्लो 4 वर्षदेखि कर्मचारीको तलब वृद्धि हुन नसकेको अवस्थामा हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिँदै तलब बढ़ाइएको जानकारी दिनुभयो।
3: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
1: नयाँ व्यवस्था अनुसार कर्मचारीको न्यूनतम मासिक तलब करिब 40,000 रूपियाँ र अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुग्नेछ। सरकारले कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको मासिक 10% बराबरको प्रोत्साहन भत्ताको व्यवस्था गरेको जनाएको छ। यसबाट कर्मचारीले हाल पाइरहेको ग्रेड सहितको पारिश्रमिकमा कुल करिब 21%सम्म वृद्धि हुने अर्थमन्त्रीको दावी छ। सामाजिक सुरक्षामा भने सरकारले स्वैच्छिक अभियान चलाउने भएको छ। अर्थमन्त्री वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं नसक्नेलाई जोडौं राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो। यसै गरी सरकारले देशभरिका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढ़ाएको छ। अहिले मासिक 500 रहेको पोषण भत्ता मासिक 1,000 पुर्याइएको हो।
0: सरकारले कर संरचनामा भारी फेरबदल गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत आयकर छूटको सीमा दोब्बर बनाएको बताउनुभयो। अब व्यक्तिका लागि 10,00,000 काम गरिएको छ। 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ। विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरिएको छ भने 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरिएको छ। भन्सार बिन्दुमा संकलन हुने छरिएका कर एकीकृत गरी हरित करमा समाहित गरिएको छ। चुरोटमा 10% र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्क वृद्धि गरिएको बताउनुभएका अर्थमन्त्रीले कालोबजारी बन्द गर्ने घोषणा गर्नुभएको छ। सरकारले बजेट मार्फत केही आकर्षक योजना समेत अघि सारेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
4: महिलाहरूको सार्वजनिक यातायातमा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य सहित उक्त सेवा सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सीसी क्यामेरा जडित आधुनिक ब्लू बस सेवा सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो।
3: महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ।
4: सरकारले साथै प्रदेशमा निशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने आफ्नो 100 दिनको कार्यसूचीमा समेत उल्लेख गरेको थियो। सरकारले सांस्कृतिक सम्पदाको संरक्षण, मौलिक संस्कृतिको प्रवर्धन र नवीन पर्यटकीय अवधारणाहरूको विकासमा जोड़ दिएको छ। बजेट मार्फत सरकारले ऐतिहासिक सम्पदाको जीर्णोद्धार र स्थानीय समुदायको आर्थिक विकाससँग जोड़िएको पर्यटन प्रवर्धनका कार्यक्रमहरू अघि सारेको छ। ऐतिहासिक एवं धार्मिक पर्यटकीय नगरी जनकपुर धामको महिमालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन यसलाई विभाग गन्तव्य अर्थात वेडिङ स्टेशनका रूपमा ब्राण्डिङ र विकास गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो।
3: जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तोरोन्नतिका लागि रकम छुट्याएको छु।
4: प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र समेत रहेको झापामा विशेष आवासीय परियोजना सञ्चालन मार्फत 100 भवन निर्माण गरी सर्वसाधारणहरूलाई वितरण गरिने भएको छ। पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणहरूलाई बिक्री वितरण गरिने बजेट वक्तव्यमा अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभएको छ।
3: राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौं।
1: संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानलाई समसामयिक आवश्यकता अनुरूप परिमार्जन गर्दै एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई मूर्त रूप दिने सरकारले बताएको छ। गैर आवासीय नेपालीलाई आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गरी राष्ट्र निर्माणको मूल प्रवाहमा समावेश गरिने बजेटमा उल्लेख छ। सरकारले बजेट मार्फत विदेशमा रहेका नेपालीको लगानी सीप ज्ञान तथा सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्न बैंकिङ लगानी सम्पत्ति व्यवस्था तथा सेवा प्रवाह सम्बन्धी प्रक्रियालाई थप सरल विश्वसनीय र प्रविधि मैत्री बनाउने भएको छ।
0: स्वास्थ्य बीमा कार्यक्रममा सरकारले 15 अर्ब विनियोजन गरेको छ। निर्माण शुरू भएका अस्पताललाई 3 वर्षमा पूरा गर्ने पनि सरकारले बताएको छ। यस्तै आगामी 3 वर्षभित्रमा 90% नागरिकलाई स्वास्थ्य बीमामा समाहित गर्ने सरकारको लक्ष्य छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुनर्संरचना गरिने बताउनु भएको छ।
1: यस्तै सरकारले जेएनजी आन्दोलनका घाइतेहरूलाई निशुल्क उपचार र मासिक भत्ता दिने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेएनजी आन्दोलनका घाइतेहरूका लागि निशुल्क स्वास्थ्य उपचार र घाइतेको अवस्था अनुसार मासिक भत्ता समेत उपलब्ध गर्ने बताउनु भएको हो। यस्तै उहाँले जेएनजी घाइतेको लागि उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो।
0: सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एआई युगमा प्रवेश गराउन विशेष पहल शुरू गर्ने जनाएको छ। अर्थमन्त्री सोडेम वाग्लेले देशमै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने नयाँ योजना सार्वजनिक गर्नुभएको हो। स्वच्छ जल विद्युत ऊर्जालाई एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने उहाँको योजना छ। यस्तै काठमाण्डुको सिउचाटारमा एआई कम्प्युट सेन्टर स्थापना गर्ने समेत उहाँले सुनाउनुभयो।
3: नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआईको युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौं।
1: सरकारले दूतावास र महावाणिज्य दूतावास गरी 6 वटा कूटनीतिका नियोगहरू खारेज गरेको छ। खारेज गरिएका दूतावासमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिका छन्। त्यस्तै चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास खारेज गरिएको छ भने भारतको विशाखापट्टनम स्थित दूतावासको शाखा कार्यालय पनि खारेज गरिएको छ।
0: संस्कृति तथा पर्यटन क्षेत्रका लागि 7 अर्ब 34 करोड़ र नागरिक उड्डयन क्षेत्रका लागि 2 अर्ब 93 करोड़ रकम विनियोजन गरिएको छ। अर्थमन्त्री वाग्लेले देशका प्रमुख विमानस्थलका लागि सरकारी बजेट प्राथमिकतामा परेको यसरी सुनाउनुभयो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि ₹1,53,00,00,000 विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौं। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौं। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौं। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौं। मुगुको तालचा र दाङको तरीगाउँ विमानस्थल स्तरोन्नति गर्नेछौं।
0: नेपाल परिवेशमा गणतन्त्र दिवसमा पहिलो पटक राष्ट्रपतिको सम्बोधन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
6: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन दर्शन।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: आगामी आर्थिक वर्षका लागि सरकारले सड़क पूर्वाधार, सार्वजनिक यातायात तथा रेलमार्ग विस्तारलाई प्राथमिकतामा राख्दै अर्बौं रूपियाँ बजेट विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सोनी बग्लेले सड़क तथा शहरी पूर्वाधार विकासका लागि 2,86,28,00,00,000 रूपियाँ छुट्याइएको जानकारी दिनुभएको छ। यस्तै काठमाण्डु तराई मध्येस द्रुतमार्ग अन्तर्गत आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्डको विस्तार कार्य शुरू गरिने, वसुन्धरा चावहिल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने तथा टोखा छहरे सुरूङ मार्गको विस्तृत सम्भावित अध्ययन गरिने पनि सरकारले जनाएको छ। रेल पूर्वाधारतर्फ बर्दीबासदेखि काठमाण्डु तराई मधेस द्रुत मार्गको प्रस्थान बिन्दुसम्म रेल मार्ग निर्माण प्रक्रिया अघि बढ़ाइने भएको छ। साथै निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीबास रेल मार्गको बाँकी काम सम्पन्न गर्न समेत बजेट विनियोजन गरिएको अर्थमन्त्री वागेले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी वर्षदेखि काठमाण्डु उपत्यका लगायत प्रमुख शहरी सड़कको नियमित मर्मत सम्भार गरी धूलोमुक्त तथा खाल्टाखुल्टी मुक्त बनाइनेछ। साथै शहरी सड़कमा नियमित मर्मतको व्यवस्था गर्दै खाल्टामुक्त अभियान सञ्चालन गर्ने पनि उहाँले बताउनु भएको छ। राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूलित संरचना निर्माण गर्ने तथा पहिरोका कारण अवरूद्ध हुने सड़क तत्काल सञ्चालनमा ल्याउन 3.17 अर्ब रूपियाँ विनियोजन गरिएको छ। सरकारले महाकाली करिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ। अर्थमन्त्री वागले सुरूङ मार्ग निर्माणको कामलाई पनि गति दिने बताउनु भएको छ।
0: सरकारले आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रमा 1.95 अर्ब रूपियाँ बजेट छुट्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत वर्ष 95 अर्ब रूपियाँ छुट्याइएको थियो। सरकारले नेपाली औषधि लिमिटेडलाई सक्षम बनाउने बताएको छ। आगामी वर्षको बजेटमा स्वास्थ्य सेवामा फड्को मार्ने उल्लेख छ। सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढ़ाइने भएको, सरकारले निशुल्क वितरण गर्दै आएका औषधि मध्ये कम्तीमा 25 प्रकारका नेपाली औषधि लिमिटेडलाई उत्पादन गर्न सक्ने गरी क्षमता विस्तार गरिने भएको छ। बाल क्यान्सर उपचार निशुल्क गरिने जनाइएको छ। सरकारले हाल देशभर निर्माणाधीन 336 स्थानीय अस्पताल आगामी 3 वर्षभित्र सम्पन्न गर्ने पनि जनाएको छ। त्यस्तै सरकारले अस्पतालमा काम गर्ने नर्सहरूको रात्रिकालीन ड्यूटी भत्ता दोब्बरले बढ़ाएको छ। नर्सले रात्रिकालीन ड्यूटी गरे बापत 150 पाउँदै आएका थिए। त्यसैगरी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा 50% वृद्धि गरिएको छ। यस्तै मध्य प्रदेशमा मृगौला उपचार केन्द्र शुरू गर्ने सरकारको योजना छ।
1: सरकारले शिक्षा क्षेत्रका लागि 2.18 अर्ब 30 करोड़ बजेट विनियोजन गरेको छ, जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो। भौतिक र शहरी विकास पूर्वाधारका लागि 2.86 करोड़ बजेट विनियोजन गरिएको छ। यसै सरकारले 3 प्रतिष्ठानले अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने भएको हो। त्यस्तै वैदेशिक रोजगारीमा रहेका युवालाई खुल्ला विश्वविद्यालयबाट अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेको छ। शिक्षाको प्रणालीगत सुधार गर्ने घोषणा गरेको सरकारले शिक्षकको क्षमता परीक्षण गर्ने समेत बताएको छ। नवप्रवर्धन र सिपमूलक शिक्षा केन्द्रित हुने बताइएको छ।
0: सरकारले थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। सरकारले पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन 80 करोड़ बजेट विनियोजन गरेको छ। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2230 हेक्टर जमीन थप सिंचाई सुविधा विस्तार गरिने योजना अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको छ।
1: बजेटप्रति दलका नेता, व्यवसायी तथा अर्थशास्त्रीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले बजेटलाई सकारात्मक र उत्साहजनक बताएका छन् भने केहीले कार्यान्वयन, स्रोत सुनिश्चितता र वितरणमुखी प्रवृत्तिप्रति प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सैनबाट।
8: नेपाली कंग्रेसका सचेतक निष्कल राईले सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गर्नु भएको छ। बजेट सार्वजनिक भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताउनुभयो।
9: रिजाईको लागि तपाईँको बजेटको आकार त ठूलो देखिएको छ, तर राष्ट्रको खर्च गर्ने क्षमता हामीले थाहा छ, तपाईँहरूलाई पनि थाहा छ होइन, जसले गर्दा जनताको महत्वाकांक्षा चाहिँ बढ़ेको छ, तर यसले कालान्तरमा तपाईँको जनताहरूलाई फेरि नागरिकलाई तपाईँको निरुत्साहित गर्ने खालको बजेट आएको छ। आर्थिक रूपमा मात्र खराब नभएर राजनीतिक रूपमा पनि अझ धेरै यो चाहिँ वर्स छ अथवा चुकेको छ भनौँ।
8: नेकपा एमालेका सांसद गुरू बरालले बजेटमा आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रम समेट्न नसकिएको बताउनु भएको छ। उहाँले मध्यम वर्गको विस्तारको कुरा गरिए पनि उनीहरूको उद्यमशीलता विकास र व्यवसायीकरणतर्फ बजेटले पर्याप्त ढोका खोल्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नेपाललाई ग्रे लिस्टबाट हटाउने विषयमा सैद्धान्तिक कुरा गरिएको भए पनि त्यसका लागि ठोस आधार प्रस्तुत गर्न नसकिएको बताउनुभयो।
9: मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ तर त्यसलाई हल्का योजना र कार्यक्रमहरू समेटेको छैन।
8: नेकपाका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार निकै ठूलो र अवास्तविक देखिएको प्रतिक्रिया दिनुभएको छ। उहाँले योजना आयोगले निर्धारण गरेको करिब 20 खर्बको सिलिङ भन्दा 1.5 खर्ब बढ़ी बजेट ल्याइएको भन्दै बजेट मिश्रित प्रकृतिको रहेको टिप्पणी गर्नुभयो।
10: बजेट हेर्दा अब मिश्रित खालको नै देखिन्छ, आकारमा धेरै ठूलो भयो, वास्तविक देखिएन। योजना आयोगले तोकेको सिलिङ 20 खर्ब वरिपरि थियो, त्यसमा झन्नै 1.5 खर्ब भन्दा बढ़ी बढ़ाइएको छ। त्यसो हुँदा यो चाहिँ आकार अस्वाभाविक रूपले बढ़ाइएको छ।
8: राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बजेट ल्याउनु मात्रै ठूलो कुरा नभएको भन्दै स्रोत सुनिश्चितता सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो। उहाँले चाहेको खण्डमा 50 खर्बको पनि बजेट ल्याउन सकिने तर त्यसको कार्यान्वयनका लागि स्रोत स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो। साथै उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको तुलनामा कर्णाली प्रदेशले कम बजेट पाएको टिप्पणी गर्नुभयो।
11: बजेट ल्याउनु ठूलो कुरा होइन, बजेट त अहिले 50 खर्बको पनि ल्याउन सकिन्छ भने हाम्रो कति रकम पुग्दैन भने 657.29 करोड रुपियाँ पुग्दैन। यो बजेट यहाँभन्दा अगाडि पनि 18 खर्बको 17 खर्ब 19 खर्बसम्ममा आयो तर कार्यान्वयन गर्दाखेरि 13 खर्बमा झरेको इतिहास छ। त्यो कारण 21 खर्बको यो 657.29 करोड रुपियाँ चाहिँ यो पैसा चाहिँ कहाँबाट ल्याउने हो? र रह्यो अब बजेटमा कर्णाली, अब कर्णालीको रातो किताब आउन बाँकी छ तर अहिले बजेटमा केपीओडीको सरकार भन्दा कम बजेट आयो।
8: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले बजेटप्रति आफूहरू उत्साहित र खुशी रहेको बताउनु भएको छ। बजेट भाषणपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने पनि बजेटबाट उत्साहित रहेको उल्लेख गर्नुभयो।
12: हामी उत्साहित छौं, हामी हर्षित छौं। बजेट पश्चात केही क्षण पार्टी सभापति लगायतसँग कुरा गर्ने मौका पाएको थियौं, प्रधानमन्त्रीज्यू लगायत सम्मान्य प्रधानमन्त्रीज्यू पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापतिज्यू पनि उत्साहित हुनुहुन्छ।
8: निजी क्षेत्रले पनि सकारात्मक प्रतिक्रिया दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले सरकारले निजी क्षेत्रका धेरै मुद्दा सम्बोधन गर्न खोजेको भन्दै प्रारम्भिक रूपमा बजेट सकारात्मक देखिएको प्रतिक्रिया दिनुभएको छ। सिंहदरबार पुगेरै बजेट सुन्नुभएका उहाँले बजेटको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताउनुभयो। उहाँले अन्तशुल्क घटाउने, कृषिलाई प्रोत्साहन गर्ने तथा अनुदानको नयाँ मोडालिटी ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो।
13: सरकारले चाहिँ नि सम्बोधन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ, करका दरहरू घटाउन खोजेको अवस्था देखिएको छ होइन। अहिले चाहिँ जस्तो भनौँ न अन्तशुल्क चाहिँ नि घटाएको भनेर भनेको छ, 273 उसमा चाहिँ नि भन्सारका दर नै 1 तह चाहिँ नि गरिदिएको भनेर भनेको छ। कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको छ, 2 करोडसम्मको लगानी कृषिमा कसैले चाहिँ नि पशुपन्छी तथा चाहिँ कृषि चाहिँ व्यवसाय गर्यो भने उसलाई चाहिँ नि 40% 4 वर्षको 10% 40% चाहिँ अनुदान दिने भनेर भनेको छ। अनुदानको नयाँ मोडालिटी ल्याउन खोजेको छ कृषि।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। गणतन्त्र दिवसको औपचारिक समारोहमा प्रधानमन्त्री वीरेन्द्र शाहले सम्बोधन नगरेको विषयलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। यद्यपि जानकारहरूले यसलाई आपत्तिजनक नभई परम्परागत अभ्यासमा गरिएको सुधारका रूपमा व्याख्या गरेका छन्। राजनीतिक विश्लेषक पूर्णमान साक्यले गणतन्त्र दिवस राष्ट्र प्रमुखसँग सम्बन्धित अवसर भएकाले त्यस दिन राष्ट्रपतिले नै मुख्य रूपमा सम्बोधन गर्नु स्वाभाविक भएको बताउनुभयो। उहाँले प्रधानमन्त्री सरकार प्रमुख भए पनि गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा प्रधानमन्त्रीले नबोल्नु अस्वाभाविक मान्न नहुने धारणा राख्नुभयो।
4: राष्ट्रपति प्रधानमन्त्री प्रधानमन्त्री राजा हुँदा पनि राष्ट्रपति हुँदा पनि छ पछि पनि हुन्छ। त्यसले गर्दा गणतन्त्रको प्रतीक नै राष्ट्रपति भइहाल्छ। राष्ट्राध्यक्षले राष्ट्रको नाममा राम्रो कुरा बोल्ने हो।
2: हेटौँडा काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौँडा कुलेखानी फाखेल सड़क एक महिनाका लागि बन्द गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी फाखेल फर्पिङ सड़क खण्ड आजदेखि एक महिनाका लागि बन्द गरिएको।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य कार्यवाहीको दायरा अझ विस्तार गरेको छ। इजरायली सेनाहरू अब लिटानी नदीको उत्तरतिर अगाडि बढ़दै दक्षिणी लेबनानको दोस्रो ठूलो शहर नाबातिहको दक्षिण पूर्वमा रहेको जब्तार अल सार्किहा मेफटुन र जब्तार अल घटबिहा जस्ता क्षेत्रहरूमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले विगत 24 घण्टामा आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हिजबुल्लाहको दोस्रो र तेस्रो रक्षा रेखामा पुग्ने प्रयास गरिरहेको बताइएको छ। यता इजरायली सेनाले आज दक्षिणी गाजाको खान युनिसमा ड्रोन आक्रमण गर्दा तीनजनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार खान युनिसको अल मावासी क्षेत्रका मानिसहरूको समूहलाई लक्षित गरी आक्रमण गरिएको थियो। सोही क्षेत्रमा इजरायली गोलाबारी भएको अर्को घटनामा धेरै प्यालेस्टिनी नागरिकहरू पनि घाइते भएका छन्। गाजापट्टिको उत्तरी भागमा हिंसा जारी छ। गाजा शहरको यर्मुक स्ट्रेटमा इजरायली आक्रमणमा कम्तीमा पाँचजना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। सरकारले प्रमुख 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। सिराको लाहान, काठमाडौँ पोखरा, सुर्खेतको वीरेन्द्रनगर र धनगढ़ीको क्षेत्रमा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टिपल स्टेडियम आगामी 3 वर्षभित्रमा निर्माण गर्ने घोषणा बजेट मार्फत गरिएको हो। अर्थमन्त्री डाक्टर श्रोणी मोहगले आगामी वर्षको बजेट प्रस्तुत गर्दै मूलपानी सहित 3 क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने बताउनुभयो।
5: मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु।
2: यस्तै आगामी आर्थिक वर्षमा 8000 दर्शक क्षमताका 200 फुटबल रंगशालामा फ्लड लाइट जोडिने जनाइएको छ। सरकारले खेलमा रूचि भएका विद्यार्थीलाई आधारभूत तहदेखि नै आवासीय तालिम दिने भएको छ। यस्तै सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने अवकाश प्राप्त खेलाड़ीलाई आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने जनाएको छ। सरकारले खेलकुद क्षेत्रका लागि आगामी वर्षका लागि 4.3 करोड़ रूपियाँ विनियोजन गरेको छ।
3: काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानले उचालेको छ। आज राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको फाइनल खेलमा काजाकस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरानले उपाधि जितेको हो। इरानले काजाकस्तानलाई 25-18, 19-25, 25-15 र 25-21 हराएको हो। काभा महिला भलिबलमा काँस्य पदकका लागि आज भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। नेपाललाई 3-1 पराजित गरेसँगै भारत तेस्रो भएको छ। आयोजक नेपालले भने चौथो स्थानमा चित्त बुझाएको छ।
2: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा अहिले गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ। न्यू चण्डीगढ स्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले टस जितेर पहिले ब्याटिङ गरेको छ। ताजा अवस्थामा राजस्थानले 7.2 ओभरको खेल हुँदा 2 विकेटको क्षतिमा 80 रन जोडेर खेलिरहेको छ। यो खेलको विजेता टोलीले फाइनलमा उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरूसँग प्रतिस्पर्धा गर्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
3: 21 खर्ब 24 अर्बको बजेट सार्वजनिक, कर संरचनामा भारी फेरबदल, आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य, 6 कूटनीतिक नियोग खारेज,
2: 4 वर्षपछि बढ़ो कर्मचारीको तलब, नर्सिङ कर्मचारीको रात्री भत्ता दोब्बर, जेनजी घाइतेका लागि उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने,
3: बजेटमा विपक्षीले चित्त बुझाएनन्, सत्तापक्ष उत्साहित, निजी क्षेत्रले भन्यो सकारात्मक,
2: इजरायलद्वारा दक्षिणी लेबनानमा सैन्य कार्यवाहीको दायरा विस्तार, गाजा क्षेत्रमा इजरायली सेनाको ड्रोन आक्रमणमा परि 3 जनाको मृत्यु,
3: र 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको लक्ष्य, काभा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने दिन विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मध्यपान र धूम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
1: अपार्टमेन्ट 5 क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा दुईजना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भएता नेटोको सदस्य राष्ट्र रूमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रूमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रूमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई, भारतीय अधिकारीहरूले यो वर्षको मनसूनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्षामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसूनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जैन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी युनजिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको एक तिहाई सहयोग मात्रै जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। डब्ल्यूएचओले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा यहाँलाई स्वागत छ। झण्डै दुई तिहाई बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी करिब 21.25 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
3: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124.34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ रु 1270.58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पुँजीगततर्फ रु 431.10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422.64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो।
2: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
3: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड़ बेहोर्दा रु 657 अर्ब 29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
2: गत तीनवटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री वाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
3: करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
2: बजेटले क्षेत्रगत रूपमा 2 खर्ब 86 अर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2 खर्ब 18 अर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गड़बड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
4: समग्रमा या त यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठूलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठूलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै शून्यको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा शुरू गरेका कयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यौं, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
2: सरकारको नयाँ छलक चाहिँ के पाइन्छ यसमा?
4: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौं भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर, छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यम वर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजा देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीज्यू र यो पार्टीले वामपन्थी कम्युनिस्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँहरूले स्वीकार्नुभयो। पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक सुरक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो। त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन, खास गरी रोजगारी सिर्जना गर्ने खालको। ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्र हो, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
2: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो त्यसले नयाँ चरण ल्याउँछ सुधारको?
4: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि सभापात उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो गर्दा उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
2: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
4: एउटा कुरो त के भने, आकार ठूलो भइसकेपछि, स्वयलिङ भइसकेपछि, सुनिसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कानुन क्षमताका कारणले कानुन हुनेमा शंका छ।
2: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
4: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नु भएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नु भएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नु भएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्य आन्तरिक ऋण ठूलो आकारमा लिने कुरा गर्नु भएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य कुनै जग्गामा नहुने रकम पनि नहुने प्राइभेट क्षेत्रलाई, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ त्यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कानुन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन। निजी क्षेत्र त्यस्तो चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कानुन हुने सम्भावना म देख्दैन।
2: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
4: यो अप्ठ्यारो प्रश्न हो। अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ। अहिले चाहिँ अङ्क दिनेतिर नलागौं, हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउँ।
2: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रुमेनियाको एउटा आवासीय भवनमा रूसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रूसलाई चेतावनी दिएका छन्। रुमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा दुईजना घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10औं तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रूसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी शहर कुन्स्टान्टामा रहेका रूसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रूसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रूसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रूसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले यूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। यूके, जर्मनी र फ्रान्सले पनि रूसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यी समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: Media Extreme Energy Drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: सुविधाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिना अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780।
3: हार्ट चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 16 गते शनिबार
5: बागलुङ मेडिकल हल कुशमा आउँदै हुनुहुन्छ।
6: त्यसैले हार भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हार्ट जोनी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 16 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, गैस्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 067-24-27-27,
6: 24-27।
5: सम्पर्क मोबाइल नम्बर 98-570-22-597,
6: 98-511-89-918।
8: रेडियो दिदी बहिनी 95.2 MHz।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: हुन्छ मुटु नारीको नि चल्छ उसै गरी त्यो आत्मसक्षण गर देश फरक अनि

0: कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी, हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी।
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
3: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
4: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
5: यदि त्यसो हो भने
4: अब चिन्ता नगर्नुहोस्,
6: किनभने मणिपाल सुचिन अस्पताल तथा सेवा सुचिन हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
7: यही जेठ 23 गते शनिबार
8: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
9: याद गर्नुहोला डाक्टर र आउने मिति
7: यही जेठ 23 गते शनिबार
2: स्थान बागलुङ मेडिकल हल बडगाउ।
10: सम्पर्क फोन नम्बर 0674 2027
2: 24027
10: सम्पर्क मोबाइल नम्बर 98572597
2: 98511 81918।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
11: आमा म पनि तपाईँसँग घटकाण्ड गर्छु नि।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिउँ कि क्या हो?
7: पक्नुहोस् नानी, जे पायो त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाउ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
10: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चाहन्छु, धेरै चाहन्छु।
9: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
11: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
12: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्स को बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
2: दलित र गैर दलित बीचको विभेद हामीले सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
4: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
5: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
4: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
6: ए बाबु, हतियार टर्च बालेर जाऊ।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
11: विशेषताहरू
10: विषय विज्ञद्वारा अध्यापन गराइने,
11: अत्याधुनिक प्रयोगशाला,
10: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
12: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
13: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
14: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
12: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
17: यही जेठ 16 गते शनिबार
18: पाल्दुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
19: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, भार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
18: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
17: यही जेठ 16 गते शनिबार।
20: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
19: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
18: सम्पर्क फोन नम्बर 0674202027,
19: 24027।
18: सम्पर्क मोबाइल नम्बर 9857225597,
19: 9851189918।
21: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
22: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
21: यदि त्यसो हो भने
22: अब चिन्ता नगर्नुहोस्, किनभने
23: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
24: यही जेठ 23 गते शनिबार
16: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
22: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
17: याद गर्नुहोला डाक्टर र आउने मिति
24: यही जेठ 23 गते शनिबार
19: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
18: सम्पर्क फोन नम्बर 0674202027,
19: 24027।
18: सम्पर्क मोबाइल नम्बर 9857225597,
19: 9851189018।

0: Mania Extreme Energy Drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
4: राख्नुहोस् न, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: होइन हो वारी, कास्टो लाको लाइ गरो, एक मुठी पानी तताइदेऊ।
7: नकराउनुहोस्, यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।

0: जनालाई त हामीले सम्मान पो गर्नुपर्छ।
1: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
3: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
5: नाम नै पर्याप्त छ।
6: दिदी बहिनी
5: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ।
7: होइन मास्टर साहब, हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु। होइन, यो अपाङ्गता अधिकार भनेको के रहेछ?
8: ल बाटुल दिदी, सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
7: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
8: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाईँ हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
9: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
0: नमस्ते सबैजना, आराम अनि कुशल मंगल हुनुहुन्छ होला होइन र? अनि आज पनि आइसके नि म, आज पनि हामी विषय वस्तुमा छलफल गर्नेछौ। मैले हरेक दिन छोटो जानकारी मूलक कार्यक्रम लिएर यहाँ उपस्थित हुने गर्छु। तपाईँलाई यदि थाहा छैन भने म भनिहाल्छु नि त म किन उपस्थित भएको छु भनेर, होइन र? आज चाहिँ हामी विशेष गरेर बाल विवाह विषयमा छलफल गर्नेछौ। एन कानून हक अधिकार बारे हामी छोटो जानकारी प्रस्तुत गर्ने गर्छौ रेडियो दिदी बहिनी 95.2 MHz मार्फत। तपाईँ सुन्दै हुनुहुन्छ महिला बाल